हुन्छ भने अघिल्लो दिनमा नै हामीले हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जालमा सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98468817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476080681।
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468 83 522।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9546078302।
11: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस बिसौनीको ठिक पारिपट्टि,
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9556062029।
19: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
20: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
19: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
20: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौंडा।
21: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9645010950।
23: एपी स्टोर, दुलेगौंडा सृजना चोक, बन्केवा चोकदेखि भित्रपट्टि कवासी जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
21: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
23: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
21: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
23: फोन नम्बर 0564143121,
21: मोबाइल 9605078634 र 9701107090।
24: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो साइड
4: अहिले बिहानको 6 बज्यो
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
9: And voices from around the globe.
25: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
9: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
26: सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई
27: नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ
28: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग जोखिममा रहेका 4 हिमतालको पानी घटाइँदै
26: भेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै
28: इरानमाथि अमेरिकी दबावमा ईयू पनि सहभागी ईयूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेन्टको प्रतिक्रिया
26: र एनबीएलमा सगरमाथा र कर्णालीको विजयी शुरूआत
29: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
30: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
29: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
30: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
29: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
30: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
29: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4

0: ำหาไรใส่ฟันมองกลับไปในเอ็นจอยไล่คุณแม่จานฟัน
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र हैन रंगाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
3: काया कैरनमा अब खबरको सिलसिला भोटेकोसी त्रिशुली बाढीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा छन् उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन् होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकोहोरिने ननिदाउने खान नमान्ने परिवारका मृतक तथा बेपत्ता सदस्यहरूको नाम लिएर बरबराउने समस्या देखिएका छन् आफ्नै घरमा बसिरहेका ज्ञान गुमाउने र सम्पर्कविहीनका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ रसुवा नुवाकोट काठमाडौँ र धादिङका 32 ठाउँका होल्डिङ सेन्टरमा बाढ़ी प्रभावितलाई राखिएको छ तर कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन् स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस्तो अवस्थामा पीड़ितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको र यसमा सरकारले चासो दिएको बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ
4: बाढ़ीपछि विस्थापित भएका नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् खाद्यान्न खानेपानी शौचालय लगायत आधारभूत सुविधाको अभावका बीच उनीहरूको दिनचर्या कस्तो छ त थप जानकारी साथी महेश गेवालीबाट
5: अघिल्लो हप्ता बुधबार गएको बाढ़ीपछि प्रभावितलाई राख्न रसुवा नुवाकोट र धादिङमा 30 अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा छन् नुवाकोटमा 13 होल्डिङ सेन्टरमा 3,181 रसुवाका 10 होल्डिङ सेन्टरमा 1,141 र धादिङका 4 होल्डिङ सेन्टरमा 199 जना गरी जम्मा 4,521 बाढ़ी प्रभावित बसेका छन् अहिलेसम्म पुग नपुग राहत लगभग सबै होल्डिङ सेन्टरहरूमा पुगिसकेको छ तर खानपिन शौचालय स्वास्थ्य उपचार तथा सरसफाई सम्बन्धी न्यूनतम मापदण्ड पूरा हुन नसकेको गुनासो छ यो समस्या सबैभन्दा प्रभावित रसुवाका होल्डिङ सेन्टरमा पनि देखिएको बाढ़ी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरमा खटिएका स्वयंसेवक साजन योन्जन बताउनुहुन्छ
6: महिलालाई गर्नुपर्ने व्यवस्था बाल बालिकाको लागि गर्नुपर्ने व्यवस्था वा एउटा वृद्धहरूको निम्ति गर्नुपर्ने सेग्रिगेट ढंगले गर्नुपर्ने व्यवस्था त्यो कुनै पनि एउटा स्पष्ट व्यवस्थित रूपमा भएको छैन र एउटा सगोलमा सबैलाई राखेको कारणले गर्दाखेरि जुन मानवीय होल्डिङ सेन्टर रहनुपर्ने हो हामीले मिट गर्न सकेका छैनौँ कि जस्तो लाग्छ
5: रसुवाको उत्तर गया आमा छोदिङमो गोसाईकुण्ड र कालिका गाउँपालिकामा बाढ़ीले धेरै क्षति गरेको छ होल्डिङ सेन्टरमा हाल स्थानीय बासिन्दा नै अत्याधिक संख्यामा रहेका छन् र बाटोको पहुँच नहुँदा खाद्य सामग्री सकिँदा र संचार सम्पर्क विच्छेद हुँदा सिङ्गो जिल्ला नै एउटा ठूलो होल्डिङ सेन्टर जस्तो बनेको छ स्वास्थ्य क्षेत्रमा उत्तर गया कालिका र गोसाईकुण्डका झण्डै 20,000 जनसंख्यालाई सेवा दिने अस्पतालमा औषधि अभाव दीर्घरोगी बिरामीको उपचार असम्भव र त्रिशुली अस्पतालसम्मको सम्पर्क विच्छेदका कारण थप जोखिम बढ़ेको छ रसुवाको कालिका गाउँपालिकाका प्रवक्ता सन्दीप पौडेल
7: सबै घरै प्यारालाइज जस्तो छ कि अहिले किनभने कमाउने मान्छे पुनर्स्थापना जुन हाम्रो सरकार सकियो भने दीर्घ रोगीहरू हुनुहुन्छ नि गाउँमा सर्दा ठुलो कुरा तिनीहरूलाई चाहिँ अब मेन समस्या भनेको बिक्री त बिकिहाल्यो नयाँ मान्छे पनि अब अहिले 100 मान्छे बिराम भयो भने काठमाडौँ पनि 20 लाग्छ
5: नुवाकोट र धादिङका होल्डिङ सेन्टरहरूमा राखिएका पीड़ितहरूको व्यवस्थापन सन्तोषजनक रहेको र खाद्यान्न लत्ता कपड़ा औषधि लगायतका राहत सामग्री प्रशस्त मात्रामा पुगेको छ वृद्ध वृद्धा लगायत बाल बालिका र अशक्तलाई पनि हाल राम्ररी नै व्यवस्थापन गरिएको छ अब दीर्घकालमा स्थायी आवास व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने स्वयंसेवक मनोज भण्डारी बताउनुहुन्छ
8: हामीले लगेको केही राहतहरू पनि त्यहाँको होल्डिङ सेन्टरले चाहिँ त्यो हामीसँग इनफ राहतहरू छ तपाईँहरूले अब चाहिँ राहतहरू भन्दा पनि यहाँ आएर खटिएर सहयोग गर्नु पर्यो भन्ने खालको त्यहाँका पीड़ितहरूको कुरा हामीले सुनिरहेछौँ
5: हाल होल्डिङ सेन्टरहरूमा सामूहिक आवास र खानपिनको व्यवस्था भइरहेको भए पनि दीर्घकालमा प्रभावितहरूलाई पारिवारिक वातावरण मिल्ने गरी छुट्याउन आवश्यक छ यसका लागि नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी प्राविधिक प्रमाणीकरण सहित संघीय सरकार समक्ष पुनर्स्थापनाको प्रस्ताव पठाइसकेको छ। अब तीनै तहको सरकार यसमै केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी बताउनुहुन्छ।
9: सरकारको तर्फबाट त नागरिकहरूलाई उभिन सक्ने आधार बनाउने गरेर पुनर्स्थापनाको प्याकेज घोषणा गर्नुपर्छ। जस्तै हामीले भूकम्प गइसकेपछि 3 लाख सरकारले दिने अनि त्यसमा चाहिँ व्यक्ति आफ्नो सामर्थ्य अनुसार थपेर बस्ने भन्ने खालको थियो नि, त्यस्तै खालको योजनाहरूको फेरि आवश्यकता हुन्छ। त्यो भयो भने चाहिँ सहज हुन्छ भन्ने लाग्छ।
3: भदौ 10 गते रसुवाको भोटेको सीमा बाढ़ीमा परि जलविद्युत आयोजनाको सुरुङमा फसेका 2 जनाको जीवितै उद्धार गरिएको छ। त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार टोलीले हिजो बिहान उनीहरूलाई उद्धार गरेको हो। उद्धार हुनेमा सञ्जय शाह र कबीर महर्जन हुनुहुन्छ। सञ्जय शाह आयोजनाको कन्ट्रोल रूममा काम गर्नुहुन्थ्यो भने महर्जन आयोजनाका सुपरभाइजर हुनुहुन्छ। विभिन्न जलविद्युत आयोजनाबाट कर्मचारी सहित 936 जना अझै सम्पर्कविहीन छन्। केहीमा उद्धारको काम भइरहेको पनि केहीमा उपकरण पुर्याउन सकिएको छैन। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। 22 मेगावाटको चिनिमे जलविद्युत आयोजनामा हिलो फाल्ने सहितका उपकरण र उद्धार कर्मीको टोली हिजो हेलिकप्टर मार्फत पावर हाउस पोर्टलमा लगिएको छ। यसै गरी रसुवागढी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेवानेले उद्धारका लागि आवश्यक एक्जाभेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायतको उपकरण आयोजना स्थलमा पुर्याउने प्रयास भइरहेको बताउनु भएको छ। 37 मेगावाटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना र कम्पनी सम्बद्ध 3 जनाको उद्धार टोलीले खोजतलास गरिरहेको छ। निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 खोजी कार्य भइरहेको छ। मैलिङ खोलामा 7 जना सम्पर्कविहीन भए पनि कोही नभेटिएको लगानीकर्ता समेत रहेका गोरे शेर्पाले बताउनुभयो भने 14.1 मेगावाटको देवीगाड जलविद्युत आयोजनाबाट 1 जना सम्पर्कविहीन छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितहरू मानसिक तनावमा मनोपरामर्शको खाँचो आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई बाढ़ीको 10 दिनपछि जलविद्युत सुरुङबाट 2 जनाको जीवित उद्धार अरू ठाउँमा पनि उद्धारको प्रयास चल्दै लगायतका खबर प्रस्तुत गर्छ।
5: बाँकी खबर रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 1294 जनाको शव भेटिएको छ भने 5093 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रोसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्।
4: भोटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाको पछि लागेर नआतिन पनि महाशाखाको अनुरोध छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआतिन तथा संयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ।
5: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ। तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाउनुपर्ने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
4: अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको डिलीमा 26 मुद्दा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित देशहरूको ध्यान खिचेका हुन्। विश्वव्यापी तापमान वृद्धिमा अत्यन्त न्यून भूमिका भए पनि एलडीसी राष्ट्रहरूमा गम्भीर जलवायु संकट बढ़ी सकेको कुरा भोटेकोशीको घटनाले संकेत गरेको निष्कर्ष बैठकले निकालेको छ। एलडीसीको मन्त्री स्तरीय बैठकमा सहभागी हुन पुग्नु भएकी कृषि तथा पर्यावरण मन्त्री गीता चौधरीले हाल घटेको घटना जलवायु परिवर्तन कारण भएको भन्दै हानि नोक्सानी बापत क्षतिपूर्तिको माग गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोट जन्य बाढ़ी ग्लोफ भविष्यका लागि थप गम्भीर चुनौती भएको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। इस्टिमोड र युएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका चारवटा हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धि युएनएफसीसीसीको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका चुम्दिङ छो र होङजु शङ्खुवा सभाको तल्लो वरूण र मनाङको ठुलागी डोना हिमतालको पानीको सतह घटाउन लागि खबर कान्तिपुरले लेखेको छ।
5: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग भाँचिएर पूर्ण अवरूद्ध भएपछि काठमाडौँसँग देशका विभिन्न जिल्लाको सड़क सम्पर्कको विकल्पका रूपमा मकवानपुरको सड़कलाई प्रयोग गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पृथ्वी राजमार्ग बन्द भएसँगै चितवन, पोखरा, बुटवल, वीरगंज, जनकपुर तथा मधेश र गण्डकी प्रदेशका जिल्लाबाट काठमाडौँ आउने जाने गाड़ीहरू मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन्, जसका कारण त्रिवन राजपथ, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा फाखेल मार्गमा अत्याधिक चाप बढ़ेको छ। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले अर्को वैकल्पिक सड़क सञ्चालनको तयारी थालेको छ। भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क तत्काल मरमत गरी एक हप्ताभित्र साना यात्रुवाहक गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवावीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। अहिले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवावीरको सड़कमा क्षति पुगेपछि अहिले यो खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएका छन्। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोडान गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे दुईको कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नवयुवा आन्दोलनको क्रममा भएको आगजनीका कारण कागज पत्र जलेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो आर्थिक विवरण हराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार पुरानो भवनमा आगलागी भएका कारण कागज पत्र जलेका हुन्। त्यसैता कोषमा जम्मा भएको रकम र खर्चको यकिन विवरण समेत अहिलेसम्म उपलब्ध छैन। यसैबीच रसुवा नुवाकोट लगायत क्षेत्रमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिपछि संचालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 9.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तथ्याङ्क अनुसार स्वदेशी बैंकहरूमा झण्डै 7.89 अर्ब रूपियाँ र डलर खातामा थप 61,04,000 अमेरिकी डलर संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। भौतिक संरचनाको विनाश र बस्ती पुनर्स्थापनाका लागि दीर्घकालीन पुनर्निर्माणको अनुमानित लागत झण्डै 10 बिलियन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिलेसम्म उपलब्ध पुनर्निर्माण कोषमा आवश्यक कुल रकमको 69 मिलियन डलर मात्र संकलन भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको पुरानो हिसाब हराएको र अहिले 10 दिनमा 9.5 अर्ब रूपियाँ संकलन भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द चलिरहेका बेला इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उहाँले बताउनु भएको छ। बेसेन्टले यूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ़ने बताए आएको समाचार संस्था एएनआईले जनाएको छ। अब विदेशको खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ यू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु

0: थप आर्थिक दबावका उपायमा सहकार्य गर्ने भए पनि शान्ति तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्नेमा युको जोड़ रहेको छ।
1: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्म्याकर्स र कर्णाली शिवराजले विजय शुरूआत गरेका छन्। काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई 25-21, 25-21, 23-25 र 25-21 सेटमा पराजित गर्यो। सगरमाथाका अमल खान म्यान अफ द म्याच हुँदै 20,000 नगद पुरस्कार पाए। उनले यो रकम बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी को उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 25-22, 19-25, 26-24 र 25-22 सेटमा हरायो। कर्णालीका मार्की खेलाड़ी पहल गहतराज म्यान अफ द म्याच बने। उनले पनि नगद 20,000 रूपियाँ प्राप्त गरेका छन्। आज पनि दुईवटा खेल हुँदैछन्। एनबीएलमा 6 टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 रूपियाँ प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। यति बेला गण्डकी प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको कालीखोला क्षेत्रमा पछिल्लो एक घण्टामा 16.2 मिलिमिटर पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्स्याङदी नदी भकुण्डे बेसी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म सतर्कता अप्नाउन भनेको छ। गैराती कोशी बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको पानी परेको छ। आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ।
1: बाढ़ीका कारण कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौँ ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका 15 उद्योगमा काठमाडौँमा बजारीकरण गरिरहेका 26 ब्राण्डका सिलिण्डरमा ग्यास भर्न शुरू गरिएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
0: भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका करिब 600 विद्यार्थी सम्पर्कविहीन छन्। जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई पालिका र विद्यालयहरूका अनुसार रसुवा 280 र नुवाकोटमा 300 देखि 350 बाल बालिका सम्पर्कविहीन रहेको अनुमान छ। बाढ़ीले धादिङ सहित 3 जिल्लाका 22 विद्यालयमा क्षति र प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले 30 जिल्लामा क्षति मूल्यांकन टोली खटाएको छ। शिक्षा विभागका निर्देशक निम प्रकाश राठौरलाई धादिङ, जीवन भण्डारीलाई नुवाकोट र श्याम प्रसाद आचार्यलाई रसुवा पठाइएको हो, जसमा प्राविधिक टोली समेत सहभागी छ। टोलीले 7 दिनभित्र क्षतिको विवरण पेश गर्ने र त्यस अनुसार नै शैक्षिक गतिविधि अघि बढ़ाउन योजना बनाउने मन्त्रालयले जनाएको छ।
1: भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर पुल र सड़कमा सीमित छैन। यो विपत्तिले हजारौं किसानको जीविकोपार्जनको आधार बनेका पशु पक्षीलाई समेत बगाएको छ। बाढ़ी गएको एक हप्तापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीड़ा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा रहेका छन्। यस्तै भोटेकोशी नदीमा आएको आकस्मिक हिमबाढ़ीले हजारौं जीवनसँगै युगसाक्षी बनेका ऐतिहासिक स्थल, स्तम्भ, आस्थाका केन्द्र, धार्मिक स्थल लगायत पर्यटक स्थल, होटल, पदमार्गमा पनि क्षति पुर्याएको छ। गोर्खा पत्रमा खबर छ।
0: सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले विदेश भ्रमण तथा भोजमा सहभागी हुँदा प्राप्त गर्ने उपहार राज्यकै हुने फैसला सर्वोच्च अदालतले गरेको छ। त्यस्ता उपहारको एकीकृत विवरण सार्वजनिक गर्न समेत अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
1: देश संघीयतामा गएको एक दशक पूरा भइसक्दा समेत सरकारले सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन सकिरहेको छैन। अन्तर्देशीय विद्युत व्यापार मार्फत देशको बिजुली भारत र बंगलादेश पुगिसक्दा स्वदेशकै 18 पालिकामा भने अझै केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको हो। नेपालका 753 मध्ये 18 पालिकामा अझै पनि केन्द्रीय विद्युत पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणकै प्रतिवेदनले देखाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: काया कैरनमा अब पालो उखानको।
1: दिएर भ्याइने पनि होइन, लिएर पुग्ने पनि होइन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी पीड़ित मानसिक तनावमा मनोपरामर्शको खाँचो, आश्रय स्थलमा न्यूनतम मानवीय आवश्यकता।

0: सँगै दीर्घकालीन पुनर्स्थापनाको पर्खाई
1: 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग जोखिममा रहेका चारवटा हिमतालको पानी घटाइँदै
0: भेटौँडा काठमाडौँ वैकल्पिक सड़कमा अत्याधिक चाप आज दिनभर गाड़ी आवागमन बन्द गरेर धादिङको परेवा भीरमा सड़क मरमत गरिँदै
1: इरानमाथि अमेरिकी दबावमा यू पनि सहभागी यूको सहभागिता महत्वपूर्ण रहेको अर्थमन्त्री बेसेनको प्रतिक्रिया
0: र एनबीएलमा सगरमाथा र कर्णालीको विजय शुरूआत
1: र अन्त्यमा आजको कार्टुन आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लेखेका छौं पहिलेको सरकारले विपदको बेला उद्धारमा भिजिबिलिटी पुगेन भन्थ्यो यसपालिको सरकारले चाहिँ प्रविधि छैन भन्यो कार्टुनले यही कुरालाई व्यङ्ग्य गरेको छ यहाँ एकजना नेपाली र एकजना विदेशी बाटोमा भेट भएका छन् अनि तीनजनाको क्रममा नेपालीले भन्दैछ म विपदको बेला कहिले भिजिबिलिटी नहुने कहिले प्रविधि नहुने सरकार भएको देशबाट आएको छ आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0564141042, 98560231128, 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
10: हेर्दा हिजै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल।
5: दलहल दुलेगौंडा माछा पुछ्रे बैंक को ठीक पारिपट्टी फोन 0665939769।
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: एक सय 103.8 अन्तर्मनको आवाज।

पछिल्ला र च्यापेर हुन्छ कि म त घाँटीसम्म पुऱ्याएर खुवाउँछु डाक्टर भन्ने बुवा आमा पनि हुन्छ, खाँदै खाँदैन म त यसरी अप्ठ्यारो छ भित्र। उसले के सोच्ने भयो त त्यो गर्दाखेरि, खानादेखि चाहिँ डर लाग्यो, अब मलाई अठ्याउने भयो है, दाल र माम मानिलिउँ यत्रो सानो कचौराको एक कचौरा खान्छ भने त्यसलाई बलियो पार्नु तपाईँले घिउ थप्न सक्नुभयो एउटा चाहिँ। यो बुवा आमा चाहिँ मेरो नानी चाहिँ दुब्लो भयो भन्दा नि मसँगैको अर्को नानी चाहिँ मोटो छ, मेरो चाहिँ कम्पेयर गर्नुभयो कि तुलना भयो त्यसमा है। यो तुलना एउटा तुलना गर्नै हुँदैन, अर्को चाहिँ तपाईँलाई के थाहा हुनुपर्छ नि तपाईँको नानीको जन्मिँदाको तौल चाहिँ कति थियो त। जो आमा बुवाले चाहिँ मलाई आएर भन्नुहुन्छ नि मेरो बच्चाले खाँदै खाँदैन भन्दा मैले उहाँलाई पहिलो चिज चाहिँ के भन्छु भने तपाईँ उसको पछि कति लाग्नुहुन्छ खास त्यसले जनाउँछ नि बच्चाले खान्छ कि खाँदैन भने चाहिँ। हामीले चाहिँ कस्तो गर्दैछौँ अहिले भने बुवा आमाले चाहिँ एउटा दुईवटा नानीहरू हुन्छ पुरै परिवारै उसको पछि हुन्छ, उसलाई त्यो खाना खुवाउनलाई पुरै परिवार उसको पछि पछि पछि पछि पछि लागेको हुन्छ होइन। एउटा खानकी भनेर चाहिँ कस्तो पनि त्यो रिफ्लेक्स हो कि, हामी जन्मे चाहिँ हामीलाई भोक लाग्यो, भोक लाग्यो चाहिँ खाने होइन, हामीले त्यो नेचुरली हाम्रो प्राकृतिक जुन निड छ नि मलाई भोक लाग्यो अनि खाने त्यो नै खेल गरिदिन्छौँ कि बच्चाको। र यसरी पछि लाग्छौँ कि अब बच्चाले खाएन मानेदेऊ ज्वरो आएको छ लुगाको के लागेको छ, मलाई लाग्यो मलाई नै खानु मन लाग्दैन, हजुरलाई लाग्यो हजुरलाई नै खानु मन लाग्दैन, हामी आफै खान मन नलाग्दा चाहिँ के सोच्छौँ, मलाई गाह्रो भएको छ खानु मन छ नि यसो सुप सुप खाएर सोध्छु भन्छन्। तर त्यो नानीलाई चाहिँ के गर्छौँ भने होइन यसले खा पछि लागेर च्यापेर हुन्छ कि म त घाँटीसम्म पुऱ्याएर खुवाउँछु डाक्टर भन्ने बुवा आमा पनि हुन्छ, खाँदै खाँदैन म त यसरी अप्ठ्यारो छ भित्र। उसले के सोच्ने भयो त त्यो गर्दाखेरि, खानादेखि चाहिँ डर लाग्यो अब मलाई अँठ्याउने भयो है भन्ने एउटा चाहिँ त्यो पात्र पनि छ होइन। त्यो एउटा वान अफ द एकदम महत्त्वपूर्ण पात्र नै हो। अर्को चाहिँ हामीले उसलाई त्यो ड्राइभै दिएनौँ कि भोक लाग्यो भनेर जुन त्यो थाहा हुनु पर्यो मलाई खान मन लाग्यो, त्यो ड्राइभै हामीले किल गर्थ्यौँ, यति पछि लाग्यौँ यति पोचायौँ बच्चाको पछि पछि लागेर कि उसलाई अब खानासँग कुनै इन्ट्रेस्टै भएन। त्यस कारणले गर्दा जो आमा बुवाले चाहिँ मेरो बच्चाले खाँदै खाँदैन भन्नुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्छु, हजुर मलाई एक हप्ता दिनु, एक हप्तामा चाहिँ के गर्नु पर्यो भने बच्चा हजुरको छ महिना माथिको नानी छ भनेदेखि चाहिँ उसलाई नै खान दिनु, स्पेसली वान एक वर्ष माथिको छ भने चाहिँ सहजै सकिन्छ, उसको अगाडि खाना राखिदिने खाएन भने छोडिदिनु। अब अझै त हजुरको बच्चा दुब्लो छ भन्नै भएको छ भने चाहिँ खुवाएर नै मोटाएको त छैन पछि लागेर, त्यो एक हप्ता नदिन त मिल्यो नि त, हजुरले चाहिँ खाना दिनुहोस् र छोडिदिनुहोस् होइन, यो एकचोटि खाएन अरे मानु, उसलाई भोकै लागेको हुँदैन त्योभन्दा अगाडि तपाईँ खुवाउन चाहनुहुन्छ होइन, उसलाई खानामा चाहिँ कुनै महत्त्व नै भएन क्या, खानाको इन्ट्रेस्टै भएन होइन, त्यो कारणले गर्दा उसलाई इन्ट्रेस्ट जगाउनु पर्यो, उसले एकचोटि खाएन अर्कोचोटि दिनुहोस् तर पछि नलाग्नुहोस्, उसले केही न केही खान्छ खान चाहिँ खासमा होइन, केही न केही खान्छ, खाएन भने नै आत्तिन परेन, र त्यो चोटि छोडे तपाईँ जुन एउटा रुटिन बनाएको छ नि अर्कोचोटि दिनु, आजको दिनमा उसले यति मात्रै खायो भनेर आत्तिन पर्दैन, थर्ड डे जतिमा उसले डेफिनेटली खान सुरु गर्छ, त्यो चाहिँ 100% सुरु गर्छ हजुर। यो चाहिँ हाम्रो उसमै छ कि, यो चाहिँ स्टडी नै भएको छ होइन, न्युट्रिसन हजुर राम्रोसँग यो न्युट्रिसनको स्टडीमै भएको छ। हजुरले चाहिँ बच्चालाई आफै खाओस् सेल्फ फिड गर्ने भन्छ नि, आफै खाना दिनुभयो र आफै खाना दिँदाखेरि चाहिँ कतैबाट नि फोर्स गर्नु भएन भने चाहिँ उसले आफ्नो चाहनाको खाना चाहिँ एकदम सजिलै खान्छ। र यो चाहिँ स्पेसली कस्तो नानीलाई चाहिँ गर्न सकिन्छ भने वेट ठिकै भएको नानी जुन हुन्छ नि, यो हाम्रो यो कुपोषण नभएको नानीहरू, कुपोषण नभएको नानीलाई चाहिँ तपाईँ दुई तिन दिनमा तपाईँले त्यो प्रयास गरेर दुई तिन दिन आफै छोडिदिनु हो भने डेफिनेटली खान्छ। अब यो कम खाएर कुपोषणै भएको नानीहरू पनि हुन्छ नि, नहुने होइन होइन, उनीहरूको चाहिँ पछि लाग्नु पर्ने हुन्छ, फेरि उनीहरूको चाहिँ पछि नलाग्नु भन्दैन हामीदेखि, पहिला नै ऊ चाहिँ तलको स्थितिमा आइसकेपछि उसलाई पिकअप गराउन जरुरी हुन्छ। त्यसमा चाहिँ बच्चाले खाना राम्रो खाँदैन भने चाहिँ यसलाई चाहिँ क्यालोरी डेन्स गर्ने भन्छ कि, उसले राम्रोसँग खाइदिइराखेको छैन खाना भनेदेखि चाहिँ थोरै खान्छ भने त्यो खानकीलाई चाहिँ कसरी बलियो बनाउने, बलियो बनाउने उपायहरू हुन्छ होइन, त्यति नै खान त्यति नै भातलाई चाहिँ बलियो पार्ने तरिका अप्नाउनु पर्यो, उसले त्योभन्दा धेरै खाँदैन नि त, दाल र माम मानिलिउँ यत्रो सानो कचौराको एक कचौरा खान्छ भने त्यसलाई बलियो पार्नु तपाईँले घिउ थप्न सक्नुभयो एउटा चाहिँ, र दालको चाहिँ झोलको भन्दा तपाईँले त्यो
मेन लेदो स्ट्रोक छोक्रालाई चाहिँ नाश गर्नु पर्यो होइन र त्यसलाई बलियो बान्नलाई तपाईँले यो कोकोनटको नरिवलको तेल हाल्न सक्नुहुन्छ त्यो एकदम सजिलै नै एब्जर्ब हुन्छ कि नरिवलको घिउ चाहिँ जुन हुन्छ नि हाम्रो पेटबाट यो मिडियम चेन ट्राइट त्यस्तो राइट भन्छ त्यो चाहिँ सब्जीले भित्र छिर्ने हो खाइदिन्छ भने त्यो नभए हाम्रो जुन गाईको घिउ छ एकदम धेरै बच्चा बच्चीले मन पनि पराउँछ घिउ थप्न पर्यो र हजुरले त्यही भातलाई बोर दिन सक्नुहुन्छ कि यसलाई चाहिँ कसरी हामीले डेन्स बनाउने अब दुध खान्थ्यो एक ग्लास मात्रै खान्छ भने यसलाई डेन्स कसरी गर्ने त भन्ने कुरा भयो होइन डेन्स गर्नको लागि चाहिँ तपाईँले मान्छ खान्छ बच्चाले भने चाहिँ यसमा हामीले जे चिज तपाईँसँग अभाइलेबल छ थपेर खुवाउन सक्नुहुन्छ यो चिनीको मात्रा बढाउन पनि सक्यो दुई वर्ष माथिको नानी छ भनेदेखि त्यसमा घिउ नै थप्न पनि सकिन्छ चिजहरू थप्न पनि सकिन्छ होइन त्यो थपेर त्यो दुधलाई चाहिँ बलियो पार्न पर्यो कि केरा थप्छ म्याङ्गोै थप्न सकिन्छ होइन किन चाहिँ यो त स्मुदी बनाएको भनिन्छ अब तपाईँले चाहिँ त्यही खानकीलाई बलियो बनाउनेतिर लाग्नु पर्यो जसको नानीले थोरै खान्छ र त्योभन्दा पनि एउटा कुरा आ थपिहाले तप यो बुवा आमा चाहिँ मेरो नानी चाहिँ दुब्लो भयो भन्दा नि मसँगैको अर्को नानी चाहिँ मोटो छ मेरो चाहिँ कम्पेयर गर्नुभयो कि तुलना भयो त्यसमा होइन यो तुलना एउटा तुलना गर्नै हुँदैन अर्को चाहिँ तपाईँलाई के थाहा हुनुपर्छ तपाईँको नानीको जन्मिँदाको तौल चाहिँ कति थियो त त्यसको हिसाबले उसको वृद्धि विकास हुने हो त्यो चाहिँ आफूलाई एकदमै ख्याल हुनुपर्छ जन्मिँदाखेरि चाहिँ ऊ थियो 2.5 केजी अर्को बच्चा थियो 3.5 केजी त्यो 2.5 केजी र 3.5 केजीकोलाई चाहिँ त्यसरी कम्पेयर गर्नु हुँदैन कि ऊ आफ्नो हिसाबले राम्रो हुर्केको हुन्छ अर्को भन्दा त कमै हुन्छ नि त तर उसमा कुनै पनि रोगको कुनै समस्या छैन विकासक्रममा कुनै ढिलाइ भएको छैन दौडेको छ खाएको छ पढिरहेको छ दुब्लो त्यसमा चाहिँ दुब्लो भयो भने डराउने होइन फेरि खोप कार्डमा चाहिँ यो सेन्टाइल कर्भ भन्छ यस्तो त कतिजनाले याद गर्नुभयो त्यस्तो लाइन छ तिनवटा यस्तो लामो परेको तपाईँको बच्चा जन्मिँदाखेरि चाहिँ कुन कर्भमा परेको छ होइन त्यो कर्भ चाहिँ फलो गर्नै पर्छ बच्चाले कुन लाइनमा त्यो लाइन चाहिँ फलो गर्नै पर्छ त्यो लाइनभन्दा फस्किन भएन माथि जान पाइयो होइन त्यो एउटा कुरा याद गर्नु पर्यो अर्को भनेको चाहिँ त्यो दुईवटा अब हाम्रो नेपाल सरकारको खोप कार्डमा त्यो तिनवटा लाइन मात्रै राखेको छ हजुरले अरू यो ग्रोथ कर भनेर पाइन्छ हाम्रोमा त्यसमा हाल्नुभयो भने चाहिँ त्यसमा धेरैवटा लाइन छ कि त्यसमा चाहिँ यो 90 र यो 5 को बिचमा परेको छ अथवा यो -2 र +2 को बिचमा छ बच्चा भने चाहिँ त्यो नर्मल हो फेरि है त्यो हेर्दाखेरि दुध चाहिँ अब -2 को नजिकै छ त्यो त दुब्लै हुन्छ नि त हुन त तर ऊ आउट अफ रेन्ज त भएको छैन उसको अरू स्थिति जुन हुन्छ नि विकासक्रम रोग सबै चिजमा चाहिँ ऊ एकदम राम्रो छ रोग लागेको छैन विकासक्रम राम्रो छ पढिरहेको छ एकदम खेलिरहेको छ साथीभाइसँग घुलमिल गरिरहेको छ भने नडराउने ऊ चाहिँ एकदम राम्रो गरिरहेको छ भनेर बुझ्नु पर्यो होइन त्यो कर्भको विदिन हुनु पर्यो त्योबाट बाहिर चाहिँ निस्किनु भएन माथि पनि भयो भने त्यो राम्रो होइन फेरि त्यो हुन्छ नि माथिको कर्भभन्दा माथि पुग्यो भने खुसी हुनु पर्यो त्यो त खराबै हो फेरि

राम्रो खाना खाइदिन्छ हजुरको नानीले भनेदेखि चारवटा खाना खुवाउने ठुलो ठुलो होइन, राम्रो खाना खाँदैन भने चाहिँ तपाईँ त्यही खानालाई डिभाइड गरेर धेरैचोटि खुवाउनु पर्ने हुन्छ कि। अहिले चाहिँ कुन समस्या धेरै बढ्दै गएको छ भने नि कब्जियतको समस्या बढ्या छ कि, र कब्जियत लिएर आउनु एकदम धेरै लिएर आउनुहुन्छ। कब्जियत छ, गातिसा बस्न एकदम गाह्रो हुन्छ, घाउ भयो भनेर आइरहनु भएको हुन्छ होइन। बच्चाको सन्तुलित खाना भन्दा ठुलोको भन्दा एकदम फरक छैन होइन, त्यसमा कार्बोहाइड्रेट हुनु पर्यो। कार्बोहाइड्रेट भनेको हामीले जुन खान्छौँ नि, भात होस् या गहुँ होस् जौ होस्, यो जुन हामीले मुख्य खाने त्यो कार्बोहाइड्रेट भयो। अर्को मात्रा हुन्छ फ्याट, फ्याट भनेको घिउ तेल यिनीहरू फ्याट भयो। अर्को हुन्छ प्रोटिन, प्रोटिन भनेको माछा मासु दाल गेडागुडीमा पाइने चिज भयो। र त्यस बाहेकको भनेको फाइबर चाहियो खानकीमा, र मिनरल्स र भाइटामिन्स चाहियो होइन। यति सबै चिज सँगै आएपछि चाहिँ यसलाई हामीले होलसम खाना भन्छौँ। अब यो होलसम खानाको पर्सेन्टेज पनि छ। पर्सेन्टेज भन्दा मैले हजुरलाई कसरी भन्न चाहेँ भने, हाम्रो खण्डे थाल चाहिँ गलत बनाएको छ भन्छौँ क्या हामी चाहिँ खासमा, जुन खण्डे थालमा हामी खान्छौँ नि त्यो चाहिँ गलत बनेको छ। यो त्यसमा चाहिँ यो जुन खाना राख्ने भात राख्ने पोर्सन चाहिँ यत्रो छ, अनि दाल तरकारीको चाहिँ यत्रो यत्रो छ कि, यो चाहिँ कसैको लागि पनि सही होइन, बच्चाको लागि पनि सही होइन। यो जापानिजहरूको एउटा त्यो बेन्टो बक्स भन्ने पाउँदो रहेछ कि, त्यो चाहिँ एकदम पर्फेक्ट छ, फोटो भए देखाउनुहुन्थ्यो होइन। बेन्टो बक्स भनेर हुँदो रहेछ उनीहरूको चाहिँ, उनीहरूको चाहिँ ठिक्क छ कि, उनीहरूको त्यो खानाको पोर्सन र अरू जुन माछा मासुदेखि लिएर त्यो चार पाँचवटा खण्ड हुँदो रहेछ, त्यो खण्डमा चाहिँ त्यो खण्ड भरिभरि खायो भने पुग्छ, त्यो त्यो चाहिँ करेक्ट पोर्सन भयो खानाको पोर्सन। यो केटाकेटीको हकमा चाहिँ कस्तो छ भनेदेखि, यो उमेरसम्म फरक फरक हुने भएको कारणले गर्दाखेरि चाहिँ फरक फरक उमेरसम्म फरक फरक चिज अलिक धेरै महत्त्वपूर्ण हुन जान्छ होइन। अब जब जन भर्खर नवजात शिशु जुन जन्मेको छ उसलाई छ महिनासम्म त यस्तो विषयमा कुरै गर्नु परेन, आमाको दुध नै बेस्ट हो, आमाको दुध मात्रै नै खुवाउनु पर्यो। त्यसपछि फेरि आमाको दुध मात्रै बेस्ट भएन कि, तपाईँले छ महिनाबाट चाहिँ तपाईँले अर्को खान्छ थप्नै पर्छ। अब त्यो थप्नै पर्ने चिजमा चाहिँ हामीले जुन भर्खर कुरा गर्यौँ त्यो प्रपोर्सन खानाको, त्यो त यसमा चाहिँ लागू हुँदैन फेरि होइन। यसमा केटाकेटीको हकमा हजुरले बुझ्नु पर्ने भनेको, सुरुमा सुरु गर्दा ठोस खाना एउटाबाट सुरु गर्ने, त्यसपछि त्यसलाई दुईटा बनाउने हो। एक वर्षसम्ममा हामीले नम्बर अफ मिल्स भन्छौँ, नम्बर अफ मिल्स कतिवटा खुवाउने त खानकी चाहिँ दिनभरिमा भन्दा चाहिँ चारवटा ठुलो खाना दुईटा सानो खाना दुईटा स्न्याक्स भन्छ नि। चारवटा ठुलो खाना भए चाहिँ कसरी बुझ्नु पर्यो, हामी नेपाली गएको हामी भात खान्छौँ नि, बिचरा खाजा खान्छौँ फेरि भात खान्छौँ नि राति, भने तिनवटा हाम्रो मूल खाना भयो नि। त्यसै गरी हजुरको चारवटा मूल खाना हुनु पर्यो। हाराहारी दुई वर्षको नानीसम्मलाई चाहिँ हजुरको चारवटा बिग मिल्स हुनु पर्यो। बिचको सानो खाना भनेको चाहिँ दुध, यसो सानो स्याउहरू, एउटा दुइटा क्र्याकर बिस्किटहरू त्यस्तो दिन पनि मिल्छ। बिचको जुन त्यो स्न्याक्स भन्यो नि, हामीले स्न्याक्स चाहिँ ठुलो चाहियो नि, सानो चिज हुन पर्यो। यसरी कतिवटा खाना खुवाउने भन्ने हिसाबले कुरा गरिन्छ बच्चा बच्चीको हकमा चाहिँ होइन। तर जब हामी वयस्क हुनभन्दा अलिकति अगाडिको समय भनौँ, यो बाह्र दस बाह्र वर्ष पुग्नभन्दा अगाडि सात आठ वर्षको उमेरदेखिबाट चाहिँ हाम्रो यो कार्बोहाइड्रेट र प्रोटिनको मात्रा चाहिँ अलिकति धेरै हुन्छ। बच्चाले राम्रो खान्छ पनि त्यो बेलामा, किन उसको ठ्याक्क जुन त्यो पिकअप लिने समय हुन्छ त्यो बेला सबैले याद गर्नु होला आफ्नो केटाकेटी, पहिला राम्रो नखाइरहेको नानीले पनि त्यो बेलामा चाहिँ अलिकति राम्रै नै खाएको हुन्छ होइन। त्यो समय फेरि अलिक फरक समय भयो। त्यसपछि भनेको त्यो वयस्क भएको समय त्यो चाहिँ फेरि ठुलो मान्छेको जस्तै नै हो। हामीले त्यो अघि जुन कुरा गर्यो त्यसैमा उहाँहरू फिट हुन्छ, त्यसैमा फिट हुनुहुन्छ। पाँच वर्षसम्मको नानीहरूको लागि चाहिँ राम्रो खाना खाइदिन्छ हजुरको नानीले भनेदेखि चारवटा खाना खुवाउने ठुलो ठुलो होइन, राम्रो खाना खाँदैन भने चाहिँ तपाईँ त्यही खानालाई डिभाइड गरेर धेरैचोटि खुवाउनु पर्ने हुन्छ कि। तर सिक्स भन्दा माथि जान चाहिँ जरुरी हुँदैन, छवटा भन्दा माथि जान चाहिँ जरुरी। खाना त स्वास्थ्यकर र राम्रो भनेर चाहिँ पक्कै हो, त्यसमा कहिले पनि सेकेन्ड क्वेसन नै हुँदैन कि त्यसमा, तर तपाईँले त्यो कतिको पुरा गर्न सक्नुहुन्छ भन्ने मात्रै हो। हर्लिक्समा त केही छँदै छैन, त्यो भएर त सातो खुवाउनु भने धेरै नै राम्रो हुन्छ होइन। जुन हामीले सातो बनाउँछौँ नि घरमा, त्यसमा
कसरी बनाइन्छ वा आफ्नो आफ्नो हुन्छ. मलाई थाहा भएको चाहिँ गहुँ जौ मिसाएर बनाउने खालको थाहा छ मलाई. सो हरेक खुवाउनुभन्दा तपाईँ दुधमा सातो हालेर खुवाउनुभयो भने त्यसको क्यालोरीको हिसाबले र फेरि हामीले अहिले चाहिँ जहिले पनि नेपालमा कुरा गर्दा चाहिँ हाम्रो सबै कुरा चाहिँ तौल नबढेकोमा कन्सर्न भइरहेको हुन्छ होइन. तर जुन ओबेसिटी छ नि मोस्टपना पनि अर्थात् सहरी क्षेत्रमा त एकदम धेरै आएको छ कि केटाकेटीमा. सो त्यसलाई घटाउनको लागि पनि हामीले त्यतातिर जानु भयो भने त्यता जान जरुरी नै छैन भन्छु म त. जङ्कपट्टि त्यो जङ्क हो कि जङ्क भनेको नचाहिने चिज हो नि त. नचाहिने चिज त्यो त हामीले आँखा डुलाउनै पर्यो नि. एक त पैसा खर्च हुने भयो तपाईँको, दोस्रो चिज त्यो राम्रै हो नि त्यो चिज किन खुवाउनु पर्यो र भन्छौ. सप्लिमेन्ट भनेर चाहिँ यो जुन दुधमा थपेर खुवाउने चिज छ नि, तपाईँको नानीको तौल एकदम कम छ र तपाईँले सातो बनाउनु भयो खाइँदैन नानीले रे होइन भनेदेखि, अरू कुनै बजारको सप्लिमेन्ट खाएको छ भनेदेखि त्यसलाई एकदमै नराम्रो चाहिँ भन्दिनँ मैले. तर तपाईँको नानी ठिकै छ र खासै कुनै समस्या नभएको नानी घरको खाना खाइरहेको छ, तपाईँले त्यसमा सिफ्ट गराउनु भनेको चाहिँ त्यो बुद्धि बिगार्नु, बच्चा पनि बिगार्नु आफ्नो पनि बिगार्नु. खासमा ड्राई फ्रुट्स चाहिँ एकदम राम्रो छ. ड्राई फ्रुट्सको हकमा चाहिँ हामीले यो चाहिँ उपलब्ध छ कि छैन त्यही खुवाउनु पर्यो भनेर दौडिनु त परेन. तर तपाईँसँग छ भने चाहिँ यसलाई चाहिँ एकदम राम्रो खानको रूपमा लिइन्छ होइन. हजुरले यसरी जुन त्यो सप्लिमेन्ट गर्छौँ भन्छ नि, मैले मेरो नानीहरूलाई पनि गर्छु. त्यो ड्राई फ्रुटहरू नि ग्राइन्ड गरेर राख्ने, दुधमा मिसाएर खानदिनु सक्नुहुन्छ, त्यसको चाहिँ बेनिफिट ज्यादा छ. बाहिरबाट ल्याएर केही दिनुभन्दा हर्लिक्स बुस्ट इधर फिधर के पाइन्छ होइन, तिनीहरू दिनुभन्दा त्यो गर्नुभयो भनेदेखि चाहिँ स्वास्थ्यको हिसाबले एकदमै राम्रो मानिन्छ. यो ड्राई फ्रुटमा चाहिँ तपाईँको यो कस्तो हुन्छ नि, स्टार्चमा नि एसेन्सियल स्टार्च भन्छ नि, त्यो पनि एकदम धेरै पाइन्छ होइन. र क्यालोरीको हिसाबले पनि यो ती शब्द चाहिँ ठ्याक्क मलाई नेपालीमा आएन ल, यो क्यालोरीको हिसाबले पनि तिनीहरूलाई चाहिँ राम्रो राम्रो खानपिनमा लिइन्छ उनीहरूलाई. अहिले चाहिँ कुन समस्या धेरै बढ्दै गएको छ भने नि कब्जियतको समस्या बढ्या छ कि. र कब्जियत लिएर आउनु एकदम धेरै लिएर आउनुहुन्छ. कब्जियत छ, त्यसमा बस्न एकदम गाह्रो हुन्छ, घाउ भयो भनेर आइरहनु भएको हुन्छ होइन. यसमा चाहिँ बुवा आमाले धेरै माया गरेको भनिदिन्छु म चाहिँ उहाँहरूलाई. सुन्तला दियो पुरै त्यो खोल्ने, सेतो नै निकाल्ने, केस राख्ने, भित्रको त्यो ऊ मात्रै दिने बच्चालाई. स्याउ दिँदा पुरै खोल निकाल्यो अनि त्यो बिचको फलफल मात्रै दियो. हामीले चाहिँ कस्तो गरिदियौँ भने बच्चालाई चाहिँ कुनै पनि चिज सजिलो होस् भन्नको लागि फाइबरै हटाइदिउँ कि खानाबाट. फाइबरको कन्टेन्ट घट्ने बित्तिकै कब्जियतको समस्या उब्जिहाल्छ. र अहिलेको जुन त्यो अघि हामीले कुरा गरेको बाहिरी खाना छ नि, जुन हामीले किनेर लिएर आउँछौँ सप्लिमेन्ट, यिनीहरू पनि फाइबरयुक्त हुँदैनन्. भनेपछि चाहिँ हाम्रो खानकी चाहिँ यो जुन हाम्रो नेचुरल खाना प्राकृतिक खानामा चाहिँ सबैको सम्मिश्रण एकदम राम्रो छ. र मैले अघि हाम्रो खानाको थाल मात्रै नराम्रो भनेको, हाम्रो खानकी चाहिँ बेस्ट छ. हाम्रो खानामा कार्बोहाइड्रेट छ, प्रोटिन छ, हाम्रोमा त्यो सागसब्जीको मात्रा पनि छ, हाम्रोमा त्यो मिनरल्स भाइटामिन्स भनेर यो जुन छ नि अचार पनि छ. हाम्रो खाना त एकदम होलसम खाना हो कि, प्रपोर्सन मात्रै मिलाउनु पर्यो. हामीले बेस्ट खाना खाइरहेको छौँ आजमा होइन, र त्यो खानाको प्रपोर्सन मात्रै मिलाए. हामीले चाहिँ यो राइसको मात्रा यत्रो नगरेर जुन दालको खण्ड छ नि, दालको खण्डमा चाहिँ हजुरले खाना राखिदिनु होइन, दालको जुन त्यो बिचको खण्ड हुन्छ, साइड साइडको खाना तरकारी ठिक छ. हजुरले बिचको खण्डलाई चाहिँ तिन भाग लाउन सक्नुहुन्छ कि, तरकारी दुई थरी खाइ दुईटा खण्डमा तरकारी राखेर यो बिचको ठुलो खण्डलाई हाफ गरेर बिचमा मात्रै खाना राख्नु. कार्बोहाइड्रेटको पोर्सन चाहिँ हाम्रो प्रपोर्सनको हिसाबले अरूभन्दा हाई नै हुन्छ, अनुपातमा धेरै नै हुन्छ होइन, नहुने होइन. किनभनेदेखि हाम्रो कार्बोहाइड्रेटको मात्रै भन्नु झन् 20-30% जति हुन जान्छ होइन टोटलमा. तर हाम्रो त्यो प्लेटमा चाहिँ 50% छ कि, 50% राइस छ, 50% अरू छ. भने तपाईँ त्यो 50%लाई घटाएर 30% बनाउनु पर्यो, माथिको 50%मा चाहिँ तपाईँले अर्को 20% थप्नु पर्यो. यसरी बुझ्दा सजिलो होला. कार्बोहाइड्रेटको खाना मात्रै धेरै भयो, तपाईँको खानामा प्रोटिन छैन भनेदेखि त उसलाई त कुपोषणै हुन्छ है. यसलाई हामीले पसी वर्कर भन्छौँ. एक प्रकारको कुसो बच्चा भक्लक्क परेको हुन्छ तर अलिकति लाटो लाटो पर्न जान्छ कि बच्चा चाहिँ, त्यो त कुपोषणतिरै छिर्छ बच्चाको मात्रा मात्रै ज्यादा भयो कि भनेदेखि, त्यही भएर प्रपोर्सन मिल्न पर्ने हो. खानका राइसको मात्रा
धेरै नै चाहियो तर त्यो सँगसँगै तपाईँको प्रोटिन मास माछा मासु दाल त्यो गेडागुडीको मात्रादेखि लिएर सागसब्जीको मात्रा यो हाम्रो तरकारीको मात्रा नि उही अनुपातमा त्यो तपाईँले पिस राख्नुभयो भने अर्को 10-20% अर्को खाना हाल्नुपर्ने हुन्छ कि बराबरी जस्तै हुनु पर्यो इन टोटल

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
1: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्याम, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166343372।
6: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
6: मिति यही भाद्र 29 गते, स्थान खैरिनी चार बजार।
7: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
6: द्वितीय पुरस्कार रु 15,000,
7: तृतीय पुरस्कार रु 10,000,
6: सान्त्वना पुरस्कार रु 5,000।
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
6: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
6: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
7: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98563139337,
6: सुरेन्द्र श्रेष्ठ 98563136136,
7: रविन्द्र राज पौडेल 98562680888।
1: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163951।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।
10: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रहरू मार्फत पनि हामीले एकै साथ सुन्न सक्नुहुनेछ। समाचारको विस्तारमा सुन्नुहोस्। रसुवाको भुटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझ सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको अनुसार बाढीपछि घाइते तथा प्रभावित भई अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। भुटेकोशी नदीमा आएको बाढ़ीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैर सरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्। भुटेकोशी नदीमा तत्काल ठूलो बाढ़ी आउने सम्भावना नदेखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढ़ीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढ़ी आउने सम्भावना बारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएको र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढ़ी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। हल्लाको पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिन तथा समयमित रहन भन्दै महाशाखाले बाढ़ीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। संयुक्त राष्ट्रसंघले भुटेकोशी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले मानवीय सहायताका साझेदार निकायसँग बाढ़ीपछि सृजित विपदको राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपील गरेको हो। भुटेकोशी तथा त्रिशुले नदीमा गएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा बढ़ी नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग आज राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुन अघिका लागि 4 महिने योजनालाई उक्त सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपाल स्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ। उच्च हिमाली भेगका बस्तीमा हिउँद शुरू हुनु अघि हुन सक्ने कष्ट र सरूवा रोगको जोखिम रोक्नु यसको मुख्य उद्देश्य रहेको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इर्पा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ़ाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सड़कको आवश्यकता बढ़ेसँगै प्रदेश सरकारले उक्त सड़कको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने जारी गरेको हो। मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटक पटक देखिने अवरोधका कारण हेटौडा काठमाडौँ आवत जावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सड़कलाई प्राथमिकतामा राखिएको जनाएको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई परेवा भीर सड़क खण्डमा मर्मत गर्न आज 12 घण्टा गाड़ी पूर्ण रूपमा बन्द गरिएको छ। आज बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीरको सड़कमा क्षति पुगेपछि अहिले यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सड़कको आवश्यकता मर्मत गर्न गाड़ी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोरङ गाउँपालिकाको कृष्ण क्षेत्रमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवान खोला र थाकरे 2 को कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। कृष्ण भीरमा पनि सड़क खुलाउने गरी काम भइरहेको छ। दार्चुलाको अपी हिमाल गाउँपालिका एक भटारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्षराज पाण्डेले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी पगिरहेको छ, तर थप पहिरो खसेमा नदी पूरै थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। उहाँले आत्तिन नपर्ने तर सावधानी भने अप्नाउनु पर्ने बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र छप पहिरो आएर पूरै थुन्न सक्ने सम्भावना रहेकाले सम्बन्धित जोखिमबाट बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। क्षेत्र सिचाङ तिब्बतले नेपालमा आएको प्राकृतिक विपत्तिपछि बेली ब्रिज सहितका आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ। सिगात्से स्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा सिजाङ स्वायत्त क्षेत्रले पठाएको राहत सामग्री औपचारिक रूपमा नेपाल पक्षलाई हस्तान्तरण गरिएको हो। राहत सामग्रीमा बेली ब्रिज निर्माणका लागि आवश्यक प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक तथा आई बीम लगायत विशेष उपकरण रहेका छन्। उक्त सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने बताइएको छ। सामग्री नेपालका पहिरो प्रभावित क्षेत्रमा अवरूद्ध भएका महत्वपूर्ण यातायात सम्पर्क पुनः स्थापना गर्न तथा उद्धार र राहत कार्यलाई सहयोग पुर्याउन प्रयोग गरिनेछ। लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सकी प्रथम उपाध्यक्ष निर्मला अधिकारीले खाद्यान्न, भाँडा बर्तन र लत्ता कपड़ा सहयोग गर्नुभएको छ। शुक्लागण्डकी युवा क्लबले संकलन गरेको राहत अभियानमा पुगेर उहाँले सो सहयोग हस्तान्तरण गर्नुभएको हो। क्लब अध्यक्ष जोशीला थापा, जुन चेयर पर्सन तुलसी कुमारी श्रेष्ठको उपस्थितिमा करिब 50,000 बराबरका सामग्री सहयोग गर्नुभएको हो। क्लबले शुक्लागण्डकी नगरपालिका चार हेल्प पोस्टको ज्येष्ठ नागरिक भवनमा राहत संकलन गरेको छ। क्लबले राहत सामग्री लिएर हिजो शुक्रबार जाने तयारी गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 22 स्थित रानीवनको जंगलमा हिजो साँझ बाटो बिराएर अल्पत्र परेका दुई किशोरलाई प्रहरीले उद्धार गरेको छ। जिल्लाको पोखरा 17 बिरौटा बस्ने 16 वर्षका देव दर्शन खाँड र 17 वर्षका सुगम शाही ठकुरी जंगलमा अल्पत्र परेका हुन्। उनीहरू साँझको समयमा हिँड्न अर्थात इभिनिङ वाक भनी जंगलतर्फ गएका थिए। उनीहरू बाटो खुलेर अल्पत्र परेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य शुरू गरेको थियो। झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आले बाढ़ी पीड़ितका लागि रू 40,000 सहयोग गर्नुभएको छ। आले हिजो शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो। विपदका कारण प्रभावित भएका परिवारको राहत तथा पुनर्स्थापना सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरिएको आले बताउनु भएको छ। उहाँले विपदको समयमा पीड़ितको दुःखमा साथ दिन समाजका सबै पक्षबाट सक्दो सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका आले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। विमाद छ कुमारचोक लाहुरे टोल स्थित विमादमय आमा समूहले तीजको दर कार्यक्रमका लागि छुट्याइएको रकम बाढ़ी पीड़ितको सहयोगमा प्रदान गरेको छ। समूहले तीजको दर कार्यक्रम नगरी उक्त कार्यक्रमका लागि छुट्याइएको रू 25,505 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपदको समयमा तीजको उत्सवभन्दा पीड़ितको सहयोगलाई प्राथमिकता दिँदै समूहले दलका लागि छुटाइएको रकम राहत कोषमा सहयोग गरेको जनाएको छ। समूहले बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अन्य संघ संस्था तथा समुदायलाई पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ। तनहुमा बोतलमा प्याक गरेर बिक्री गर्न थालिएको ब्रान्डेड मोहीको माग उत्पादन क्षमताभन्दा झण्डै दोब्बर पुगेको छ। परम्परागत रूपमा घरमै बनाइने मोहीलाई बजारमा व्यावसायिक रूपमा बिक्री गर्न थालेपछि यसको माग तीव्र रूपमा बढ़ेको हो। तनहु दुग्ध उत्पादक सहकारी संस्थाले गत वर्ष चैतदेखि 1 लिटरको बोतलमा मोही प्याक गरेर बिक्री गर्न थालेको हो। परीक्षणका रूपमा दैनिक 60 लिटरबाट शुरू गरिएको मोहीको उत्पादन अहिले दैनिक 600 लिटर पुगेको छ। तर बजारबाट दैनिक करिब 1000 लिटरको माग आउने गरेको सहकारीले जनाएको छ। सहकारीका अध्यक्ष तुलसी राम सापकोटाका अनुसार सरकारी कार्यालय स्थानीय तह तथा विभिन्न संघ संस्थाले आयोजना गर्ने तालिम गोष्ठी सेमिनार र अन्य कार्यक्रममा मोहीको माग बढ़ेको हो। सहकारीले मोही खुद्रा प्रति लिटर 60 रूपियाँ र थोकमा 50 रूपियाँमा बिक्री गर्दै आएको छ। बोतलमा प्याक गरेर बजारमा उपलब्ध गराउन थालेपछि कार्यालय तथा सार्वजनिक कार्यक्रममा चिया अन्य पेय पदार्थसँगै मोहीलाई समेत विकल्पका रूपमा प्रयोग गर्न थालिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ। पछिल्लो 6 घण्टामा पाल्पाको अर्चलेमा 70.6 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र मध्य प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहान चितवनको त्रिशुली काली खोला क्षेत्र पर्वत लमजुङ लगायतका 1-2 ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो 1 घण्टामा 16.2 मिलिमिटर वर्षा मापन भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले लमजुङको मर्साङ्दी नदी बकुण्डेवेशी जलमापन केन्द्रमा जलसतह 70% पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट्ने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
14: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
15: मोबाइल 9905535।
17: मम्मी भोक लाग्यो खाजा खाऊ न।
18: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
17: हस् मम्मी।
19: मैले सुने छोरी ल जाम हिँड।
18: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
20: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
18: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
20: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
21: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
21: ए हो र ल त ल
16: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछेपानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9855621692।
22: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
22: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
23: सेवा लिने क्रममा चाहिने जानकारी
22: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
23: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
22: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615-92-493-552-494-582-7778।
24: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
24: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
26: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
24: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
26: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC 60 को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
24: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98465699 छ।
1: कति राम्री देखिए कि कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
25: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
25: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
25: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
25: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
25: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
25: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्पोर्ट्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सफारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.5।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746680681।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा। शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ,
11: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म, डाक्टर अमन कुमार झा,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
16: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 98560443।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
19: मैडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: १०३.८ अन्तर्मनको आवाज।

0: शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्लागण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461349304 र 98462026743।

0: कार्तिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बिचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
9: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
7: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहित का स्वादिष्ट खाना का परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98235 52763 र 98660 80715
11: र रामचन्द्र महत 98461 16878।
12: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 98241 84264 र 98141 53305।
5: एक सय 3.8 अन्तर्मनको आवाज
14: स्टुडियो
15: अहिले बिहानको 8 बज्यो।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301।
16: कहिले धरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
17: कार्यक्रम लोक भाका
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन कार्यक्रम लोकभाषा सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेका छौं। राजको श्रृंखलामा रहेर चाहिँ कौडा भाका छाडो भाका सराइजो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं। यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु कौडा भाका जसमा आवाज रहेको छ रामकुमार गुरुङ अनि तारा श्रेष्ठको। अलिक लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर निकै नै रमाइलो कौडा भाका रहेको थियो जसमा आवाज रहेको थियो आरके गुरुङ रामकुमार गुरुङ आरके गुरुङ अनि तारा श्रीको रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु लमजुङे ठाडो भाका रहेको छ जसमा आवाज रहेको छ राजु परियार अनि मन्जु विक्काको यो भाका सँगसँगै हामी छोटो पहिलो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै उपस्थित हुने नै छौँ त्यति दिनसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
0: एपी स्टोर दुलेगोडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
0: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
0: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलेसिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
10: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
12: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
12: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी औ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी

0: 81115।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
2: हजुर, केही दिनको छोटो पहिलो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर सालैजो भाका ठाडो भाका मौलिक भाका कौडा भाकालाई कार्यक्रम स्थान दिइरहेका छौं। अहिलेको लागि भने ढिला नगरिकन सालैजो भाकालाई कार्यक्रम स्थान दिँदैछु जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी खर्ती मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर निकै नै रमाइलो सबै त्यो फाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्पल शर्मा अनि देवीघरको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। ठाडो भाका रहेको छ पानफुले माया बोल्दो भाका, जसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, पूर्णकला खप्तारी मगर अनि उमादेवी खप्तारी मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै फेरि पनि हामी छोटो दोस्रो व्यवसायिक विषयमा लानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौँ। तपाईँहरू भने रेडियो ढोलबाट ही सुन्दै गर्नुहोला।

0: एभरी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
2: र 9678167।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: X103.8 अन्तर्मनको आवाज।
6: हजुर, केही छिनको विश्राम लगत्तै हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ माइली बोलको कौडा भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि पूर्ण कला विष्कीको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
6: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1344 पुग्यो, खोजी तथा उद्धार कार्य निरन्तर जारी।
0: पृथ्वी राजमार्गको परिवार भीर खण्ड मर्मत गरिँदै पहिरो गएपछिको चौलानी नदीमा जोखिम टरे पनि सतर्कता अपनाउन आग्रह।
1: बाढ़ीले क्षतिग्रस्त 216 मेगावाटको माथुल्य त्रिशुली 1मा 6 जनाको शव फेला, थप उद्धार कार्य आज पनि जारी रहने।
0: रूस युक्रेन युद्ध विरामका लागि अमेरिकी दूतको भ्रमण। ट्रम्पद्वारा इरानमाथि थप आक्रमणको चेतावनी।
1: र ला लिगामा रियल म्याड्रिड पराजित, प्रिमियर लीगमा लिभरपूलको सहज जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका 1344 शवमध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 बालिका छन्। फेला परेका शवहरूमध्ये 1030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुने 4898 जनामध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको जीविते उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकाहरूमा 7387 नेपाली र 1244 विदेशी नागरिक छन्। विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
1: बाढ़ीले क्षतिग्रस्त 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 6 जनाको सफेला परेको छ। आयोजनाको सुरुङ तथा हेटवर्कमा हराइरहेको खोजीका क्रममा तालिम प्राप्त कुकुर समेतको सहायतामा 6 जनाको सफेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले जानकारी दिएको छ। सलेटार क्षेत्रमा भेटिएका ती 6 शव नेपाली सेनाले बट्टार ल्याइ पुर्याएको छ। उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च ड्रोन टीम सक्रिय रहेको आयोजनाले जनाएको छ। विशेष क्यामेरा र तालिमप्राप्त कुकुर पनि सोही क्षेत्रमा लगिएको छ। उद्धारका लागि कम्पनीले 15 उद्धार मेसिन तथा उपकरण पुर्याएको र आज पनि आयोजना स्थलमा उद्धार कार्यलाई तीव्रता दिइने कम्पनीले जनाएको छ। सुरुङमा भने वाटर पम्पको कार्य जारी राखिएको छ। बाढ़ी आउनु अघि माथिल्लो त्रिशुली एक आयोजना स्थलमा कुल 1433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 876 जनाको उद्धार भइसकेको छ। अझै 551 जना सम्पर्कविहीन छन्। प्रवर्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टीमले गृह सचिवलाई भेटी उद्धारका लागि थप उपकरण र मेसिन लैजानका लागि सहजीकरण गर्न आग्रह गरेको जनाएको छ। त्यस्तै 111 मेगावाटको रसुवागढ़ी आयोजना स्थलमा मेसिनरी उपकरण पुर्याएर विद्युत गृहमा फँसेकाको उद्धार कार्य शुरू गर्न नसकिएको इपानले बताएको छ। आज पनि सुरुङमा फँसेका बाँकी कामदार र प्राविधिकको खोजी कार्य जारी रहनेछ। हिजो त्रिशुली 3A आयोजनाबाट 2 जनाको सकुशल उद्धार गरिएको थियो भने 1 शव फेला परेको थियो। त्यसअघि लाङटाङ खोला जलविद्युत आयोजनाबाट 2 शव निकालिएको थियो।
0: पृथ्वी राजमार्ग अन्तर्गत परिवार भीर सड़क खण्डमा आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। धादिङको गजुरी गाउँपालिका 2 स्थित सड़क मरमत गर्नुपर्ने भएकाले बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यही भदौ 10 गते भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढ़ीका कारण परिवार भीर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट टोराङ गाउँपालिका 7 कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। एकतर्फी सड़कमा मात्र सवारी सञ्चालन हुँदै आएको गजोरी दुई परिवार भीरमा शनिबार आज आवागमन पूर्ण रूपमा बन्द गरी सड़क मरमत गरिने भएको हो।
1: यसैबीच दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिरो गएपछिको अवस्था सामान्य बनेको छ। हिजो दिउँसो अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरो खसेर चौलानी नदी आंशिक थुनिएको थियो। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार हिजो साँझै 5 बजेदेखि पहिरो झर्ने क्रम रोकिएको तर चट्टान झर्ने जोखिम रहेकाले 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नदीका केही भाग थुनिए पनि निरन्तर पानी बगिरहेकाले अहिले आत्तिनुपर्ने अवस्था छैन। यद्यपि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। सुरक्षाकर्मीहरू घटनास्थलमै परिचालित छन्।
0: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। हिजो दिउँसो विराटनगर 8 रहेको कारागारमा द्विपक्षीय बीच झडप भएको थियो। ब्लक बीमा रहेका कैदीहरूले अरू कैदीबन्दीलाई यातना दिएको र रकम असुलेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो। झडपपछि झापा, सुनसरीको झुम्का, सिरा र वीरगंजमा 3-3 तथा सप्तरी, उदयपुरको गाईघाट र सिंगुली कारागारमा 2-2 जनालाई सारिएको छ। त्यसपछि भने अवस्था शान्त रहेको कारागारका जेलर राजन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार बी ब्लकमा रहेका ती कैदीबन्दीहरूले अरू कैदीलाई यातना दिने र घरबाट पैसा मगाएर असुली गर्ने, निर्देशन नमान्नेहरूलाई कुटपिट गर्ने, नमाने शारीरिक यातना दिने गरेका थिए। घिमिरेका अनुसार कंग्रेस नेता समेत रहेका अभिषेक गिरीको निर्देशनमा यो धन्दा चलिरहेको आरोप अरू कैदीबन्दीले लगाउँदै आएका छन्। 565 जना कैदीबन्दी रहेको बी ब्लकमा चञ्चल वर्माको समूहले गिरीको निर्देशनमा आफू खुसी नियम चलाउँदै आएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भगवान श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताका आधारमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदैछ। पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान श्रीकृष्णले जन्म लिएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा शुरू गरिएको हो। यस अवसरमा काठमाडौँका विभिन्न संघ संस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन्। यसै गरी गोकर्णेश्वर 8 स्थित बेसी गाउँमा रहेको कृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकाल्ने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो। रथयात्रामा हजारौं मानिस सहभागी हुनेछन्। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका भगवान श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूस युक्रेन युद्ध अन्त्य गराउने प्रयास स्वरूप अमेरिकी वार्ताकार स्टीभ विटकफ र जारेड कुस्नर रूस र युक्रेनको भ्रमणमा जाने भएका छन्। भ्रमणको उद्देश्य दुवै पक्षलाई युद्धविराम सम्झौतामा ल्याउनु रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार दुवै दूत युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर रूस र युक्रेन जाँदैछन्। उनीहरूले आज मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन् भने भोलि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ। विटकफ र कुस्नरले ट्रम्पको शान्ति सम्झौता गराउने प्रयासको नेतृत्व गरिरहेका छन्। दुवै पक्षबीच अझै महत्वपूर्ण मतभेद कायम छ। जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमणका क्रममा रूसबाट युक्रेनमाथि हवाई आक्रमण नहुने सुनिश्चित का लागि पहल गर्ने बताउनु भएको छ। यसैबीच ट्रम्पले इरानको नतान्ज परमाणु संयन्त्र नजिक रहेको कलाङ पर्वतमा अमेरिकाले छिट्टै आक्रमण गर्न सक्ने बताउनु भएको छ। उहाँले इरानसँगको अमेरिकी सैन्य गतिविधिलाई ठूलो युद्ध नभई सीमित सैन्य संघर्षका रूपमा व्याख्या गर्नुभएको छ। उपराष्ट्रपति जेडी भान्सले पनि यसलाई युद्ध नभई सैन्य संघर्ष भन्दै आउनु भएको छ।
1: अब खेल समाचार। स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल बेटिससँग 1-0 गोलले पराजित भएको छ। सेभियामा भएको खेलमा बेटिसका क्रोया पारोटले 81 मिनटमा गरेको गोल निर्णायक बन्यो। रियलले पहिलो हाफमा लगातार दबाव बनाए पनि गोल गर्न सकेन। भिनिसियस जुनियरको प्रहार पोस्टमा लाग्दा डिन हुइसेनको हेजर क्रस बारमा लागेको थियो। दोस्रो हाफमा बेटिसले रक्षात्मक गोल बलियो बनाएपछि रियलको आक्रमण कमजोर देखियो। खेलको अन्तिमतिर रियलले बराबरीको अवसर पाए पनि इन्जुरी समयको चौथो मिनटमा केलेन एम्बापेको पेनाल्टी बेटिसका गोलरक्षकले बचाए। प्रशिक्षक जेस्के माउरिन हो फर्किएपछि रियलको यो पहिलो हार हो। यसैबीच इंग्लिश प्रिमियर लीगमा लिभरपुलले इप्सविच टाउनलाई 2-0 गोलले हराउँदै नयाँ प्रशिक्षक आमदोनी इरावलाको नेतृत्वमा पहिलो जीत निकालेको छ। अलेक्जेन्डर इसाकले शुरूआती 9 मिनटमा 2 गोल गरे। दुवै गोलमा कोडी गाक्पोको असिस्ट थियो। जीतसँगै लिभरपुल 3 खेलबाट 5 अङ्क सहित तालिकाको 5 स्थानमा पुगेको छ।
0: अब मौसम देशभर आज मौसम सामान्यतया बदलिरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो हिमाली र पहाड़ी भूभागका केही तथा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1344 पुग्यो। माथिल्लो त्रिशुली एक आयोजनामा 6 जनाको शव फेला। खोजी र उद्धार कार्य जारी।
0: पृथ्वी राजमार्गको परिवार भीर खण्ड मरमत गरिँदै पहिरो गएपछिको चौलानी नदीमा जोखिम टरे पनि सतर्कता अपनाउन आग्रह।
1: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दी अन्यत्र स्थानान्तरण। कैदीबन्दीहरूलाई अनावश्यक हैरानी दिएको आरोप।
0: रूस युक्रेन युद्ध विरामका लागि अमेरिकी दूतको भ्रमण। ट्रम्पद्वारा इरानमाथि थप आक्रमणको चेतावनी।
1: र ला लिगामा रियल म्याड्रिड पराजित। प्रिमियर लीगमा लिभरपुलको सहज जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065। मोबाइल 98166 34372। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
10: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
14: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 9746780681
16: आज पनि भाट डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
16: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
17: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या अरे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
10: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855608507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
19: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
20: साँच्ची कि मोनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोनी लाउने खालको छ
19: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
20: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
21: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
22: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
23: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
22: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
23: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
18: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
22: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008
2: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9871769142
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सुनना श्रेया यो चाया पोतो डंडी फोर एलर्जी ले मेरो अनुहार ने
1: दीदी रिलैक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
0: कहाँ
1: गन्दगी मेडिकल हल
2: हो गन्दगी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
0: गण्डकी मेडिकल हल दुलेगौडा

0: तथा माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9840154674 र 9860230120।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
7: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक, कान, घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0658143177, मोबाइल 9856044343।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान,
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
9: मिति यही भाद्र 29 गते, स्थान खैरिनीचार बजार।
10: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
9: द्वितीय पुरस्कार रु 15,000,
10: तृतीय पुरस्कार रु 10,000,
9: सान्त्वना पुरस्कार रु 5,000।
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
9: द्वितीय पुरस्कार 5,000
10: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
10: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
9: सुरेन्द्र श्रेष्ठ 9856036136।
10: रविन्द्र राज पौडेल 9855-62888
11: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846-78528 र 9908-16142।
13: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी,
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846-56996 छ।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61-2020।
5: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
15: मोबाइल 9800558537 र 9800665589।
20: एक सय 103.8 अन्तर्मनको आवाज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855678302 र 9860378302।
9: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
10: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
9: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
10: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
9: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
10: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
9: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
10: टिम दर्ता शुल्क 500 रुपियाँ।
9: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बेपी चोक।
10: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
9: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
9: थप जानकारीको लागि सम्पर्क 9806681166 9841493004 र 9842626443।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825319122, 9808 र 9460769246।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: धोरबाराही हाइलाइट्स को साथ में
15: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98416943004।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np हाम्रो पात्रो र नेपाली पात्रोका साथै हामीलाई फेसबुक पेज मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोतेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परेर 1344 सेनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका 1344 शवहरूमध्ये 489 पुरूष, 279 महिला, 52 बालक र 33 बालिका रहेका छन्। अन्य 501 शवका आंशिक अंगहरू फेला परेका छन् जसको पहिचान हुन बाँकी रहेको छ। बेपत्ता हुने 4898 जना मध्ये 2930 जना नेपाली र 618 जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा 2448 जना पुरूष र 482 जना महिला रहेका छन्। 1350 जनाको बेपत्ता भएको जानकारी फोन मार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8331 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 7387 जना नेपाली, 1244 जना विदेशी नागरिक रहेका छन्। विस्थापित भएका 3655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ। खोज तथा उद्धार कार्यका लागि 7212 जना नेपाली जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा 65 जना प्रहरी कर्मचारीहरू बाढ़ीबाट प्रभावित भएका छन् भने 25 जना कर्मचारी अझै सम्पर्क विहीन रहेका छन्। प्रहरीहरू 25 जना सम्पर्क विहीन भएको बताइएको छ। यस्तै फेला परेका शवहरू मध्ये 1030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। हालसम्म 1260 मृतक र 972 मृतकका आफन्त गरेर कुल 2232 जनाको डीएनए नमूना संकलन भएको छ। पहिचान हुन नसकेका 1270 जनाको विवरण वेबसाइटमा प्रकाशित गरिने भएको छ। श्रीकृष्ण जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागहरूमा 10 रथयात्रा एवं शोभायात्रा निकालिँदैछ। पापको पक्षमा लाग्नेहरूको संहार गरेर सज्जनको रक्षा गर्न भगवान श्रीकृष्णले जन्म लिएका छन् भन्ने जनविश्वास भाद्र कृष्ण नवमीका दिन देशैभरिको कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा शुरू भएको हो। यस अवसरमा उत्तरी भेग स्थित बुढा नीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ इस्कोनको कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम रहेको छ। यस्तै उपलक्ष्यमा काठमाडौँको विभिन्न धार्मिक संस्थाहरूले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी गरेका छन्। यस्तै गरी गोकर्ण 8 स्थित बेसी गाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रमा पनि आज रथयात्रा निकाल्ने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो। रथयात्रामा हजारौं मानिस सहभागी हुनेछन्। बाल्यकालदेखि नै आफ्ना चित्र लीला देखाउनुभएका भगवान श्रीकृष्णले पुतना कंस जस्ता जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। यसैबीच आज तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 सिमलटोडामा रहेको इस्कोनको खैरणी टार शाखाले पनि विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भएर भोटेकोशी नदीमा पुनः ठूलो बाढ़ी आउन सक्ने अल्ला फैलाइएपछि बाढ़ी पूर्व सूचना केन्द्रले तत्काल ठूलो बाढ़ीको सम्भावना नरहेको स्पष्ट पारेको छ। विभिन्न माध्यमबाट हिमताल विस्फोट र बाढ़ीको जोखिमबारे चासो राख्दै अत्याधिक सोधपूछ आएपछि जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको केन्द्रले शुक्रबार राति एउटा सूचना जारी गरेर वास्तविक स्थिति सार्वजनिक गरेको हो। केन्द्रले चिनियाँ समकक्षी निकायसँग निरन्तर सम्पर्कमा रहेर प्राप्त सूचना र स्थितिबारे नियमित अनुगमन समेत गरिरहेको जनाएको छ। हालसम्म प्राप्त तथ्याङ्क एवं सूचनाका आधारमा तत्कालै ठूलो बाढ़ी आउने कुनै पनि सम्भावना नरहेकाले अपुष्ट र भ्रामक अल्लाहको पछाडि नलाग्न तथा संयमित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सामग्री पुर्याउनको लागि प्रयोग गरिने ड्रोन त्रिशुलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न र अन्य सामग्रीहरू ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको छ। यसैबीच विज्ञान प्रविधि तथा नवप्रवर्तन महामन्त्री पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता 100 किलोग्राम रहेको छ। एक पटकको उडानमा करिब 75-80 किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवा लगायतका बाढ़ी प्रभावित क्षेत्रमा परिचालन गरिने जनाइएको छ। स्याङ्जाको वालिङ नगरपालिका एक एवादीमा रहेको धनुवासी आयुर्वेदिक औषधालयको भवन लामो समयदेखि अल्पत्र परेको छ। स्थानीयलाई स्वास्थ्य उपचारका लागि सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय 5 वर्षदेखि अल्पत्र परेको हो। संघीय शहरी विकास तथा विकास निर्माण कार्यालय पोखरा अन्तर्गत विक्रमसम्म 2077 साल फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रणाली चितवनसँग 18 महिनादेखि भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीहरूको व्यवस्थाका कारणले 5 वर्षदेखि अल्पत्र परेको स्थानीयले बताएका छन्। भवनको हालसम्म आधा मात्रै काम भएको संघीय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यालय इकाई पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिनुभयो। तोकिएको समय सीमामा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको कार्यालयले सूचना निकालिएको जानकारी दिँदै उहाँले भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले तदारुक्त नदेखाएमा ठेक्का रद्द गर्ने बताइएको छ। प्रेस काउन्सिल नेपालले विपदका बेलामा समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीड़ितको गोपनीयता र उल्लंघन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार र संचार माध्यमहरूलाई आग्रह गरेको छ। काउन्सिलले आज विपदका बेला सकारात्मक मानवीय र जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2073 जारी गर्दै सबैभन्दा पहिला समाचार दिने प्रतिस्पर्धा भन्दा सही पुष्टि भएका र जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। निर्देशिका अनुसार मृत्यु दर्ता बेपत्ता मृत्यु घाइते बेपत्ता क्षति जोखिम क्षेत्र तथा उद्धारसँग सम्बन्धित सूचना आधिकारिक र अन्य विश्वसनीय स्रोतबाट मात्रै पुष्टि भएपछि मात्रै सम्प्रेषण गर्न अनुरोध गरिएको छ। भोटेकोशी बाढ़ी पहिरोबाट प्रभावित त्रिशुली ए जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको उद्धारमा निरन्तर खटिनुभएका तनहुँ क्षेत्र नम्बर 2 निर्वाचित सांसद श्रीराम नेउपाने आफ्नो पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्ट देखिनु भएको छ। उद्धार र राहत कार्यमा सक्रिय रूपमा खटिनुभएका सांसद नेउपानेलाई पार्टीले कार्यस्थलबाट फिर्ता बोलाएपछि उहाँले निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको हो। पार्टीको निर्णय पुनर्विचार नभई आफूले सांसद पदबाट समेत राजीनामा दिने नेउपानेको चेतावनी रहेको छ। लामो समयदेखि ऊर्जा क्षेत्र तथा सुरुङ निर्माणसँग सम्बन्धित क्षेत्रको विज्ञका रूपमा काम गर्नुभएका नेउपानेले आफू राज्य कोषबाट कुनै पनि सुविधा नलिएर व्यक्तिगत रूपमा उद्धार कार्यमा खटिएको समेत स्पष्ट पार्नुभयो। विपदको विषयमा परिस्थितिमा आफ्नो प्राविधिक अनुभव र विज्ञतालाई प्रयोग गरेर प्रभावित क्षेत्रमा पुगेर उद्धारमा सहयोग गरिरहेको अवस्थामा पार्टीले त्यसको उचित मूल्यांकन नगरेको नेउपानेले गुनासो गर्नुभयो। उद्धारको क्रममा विषम परिस्थितिका कारण हेलिकप्टर प्रयोग गरेको विषयमा समेत प्रश्न उठेपछि नेउपानेले उक्त खर्च आफैले व्यहोर्न तयार रहेको बताउनुभयो। उहाँका अनुसार आफू पार्टीको राजनीतिक गतिविधि भन्दा पनि मानवीय उद्धार र प्राविधिक सहयोगका लागि प्रभावित क्षेत्रमा पुगेको अवस्थामा त्यसलाई काममा अवरोधका रूपमा बुझिनु दुखद भएको गुनासो गर्नुभयो। नेउपानेसँगै इन्जिनियर तथा सांसद सागर ढकाल पनि त्रिशुली 3A प्रभावित क्षेत्रमा निरन्तर खटिनु भएको थियो। उहाँहरूको निरन्तर प्रयास र प्राविधिक सहयोगका क्रममा शुक्रबार हिजो मात्रै त्रिशुली ए जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गर्नुका साथै 1 शव समेत बाहिर निकालिएको थियो। पार्टीको निर्देशन पछाडि भने नेउपाने शुक्रबार पैदल मार्फत जनसम्पर्क गर्दै काठमाडौँ फर्किसक्नु भएको छ। पोखराको निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 साधारण सभा शनिबार हिजोबाट शनिबार आजबाट शुरू हुने भएको छ। भदौको 20 र 21 गते गरी दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गर्नुहुनेछ। गैरपाटन स्थित संघको सभाहालमा बिहान 11 बजेबाट आयोजना हुने उद्घाटन सत्र पछाडि संघको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढ़ेको हो। महाधिवेशन मार्फत नयाँ कार्यतालिका चयनका लागि अध्यक्षमा 4 जना जेएनजी प्रतिस्पर्धी हुने जनाइएको छ। अध्यक्ष पदका लागि अर्जुन पोखरियल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रनु भएको छ। उहाँहरूमध्ये गौतम र आचार्य प्यानल सहित प्रतिस्पर्धामा रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले भुटेकुसी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 4.96 करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले 4.96 करोड अमेरिकी डलर अर्थात झण्डै 7.49 करोड रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायता साझेदार निकायसँग अपील गर्नुभएको हो। भोटेकोशी तथा त्रिशुली नदीमा गएको बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसंघ राष्ट्रसंघले अपील गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अगाडिका लागि यो योजनालाई अगाडि बढ़ाइएको प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्टक बेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियान अपरेशन इकोनोमिक आउटकास्टमा युरोपेली संघ ईयू पनि औपचारिक रूपमा सहभागी भएको बताउनु भएको छ। मध्यपूर्वमा द्वन्द जारी रहेका बेला इरानमाथि दबाव बढ़ाउन ईयूको सहभागिता महत्वपूर्ण रहेको उहाँले बताउनु भएको छ। बेसेन्टले ईयूको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम तथा क्षेत्रीय सहयोगी समूहलाई उनी आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अगाडि बढ़ने बताएको समाचार संस्था एएनआईले जनाएको छ। ईयूले इरानलाई आणविक तथा ब्यालिस्टिक क्षेपास्त्र कार्यक्रम रोक्न क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना नागरिकमाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको छ। अब अन्त्यमा खेल समाचार। इंग्लिश प्रिमियर लीगमा गैराति भएको खेलमा लिभरपूलको इप्सविच टाउनलाई 2 गोलले हराइएको छ। लिभरपूलको जीतमा दुवै गोल अलेक्जेन्डर इसाकले गर्नुभयो। उहाँले खेलको 6 र 9 मिनटमा गोल गर्नुभएको थियो। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आए यता लिभरपूलको यो पहिलो जीत रहेको छ। यसले उहाँलाई ठूलो राहत समेत दिएको छ। यस अगाडि लिभरपूलले लीगमा न्यूकासल युनाइटेड र नटिङहम फरेस्टसँग 2-2 गोलको बराबरी खेलेको थियो। 3 खेलमा 1 जीतसहित लिभरपूलको 5 अंक भएको छ। त्यस्तै समूह खेल जितेको इप्सविच टाउनले लगातार दोस्रो हार बिहोरेको छ। इप्सविच टाउन 3 अंक सहित तालिकाको 13 स्थानमा रहेको छ। जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै व्यस्त र महत्वपूर्ण हुने भएको छ। टोलीले सेप्टेम्बर 19 देखि 26 सम्मको 8 दिनको छोटो अवधिमा नै 4 फरक अन्तर्राष्ट्रिय टोलीसँग कुल 5 टी20 अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका सार्वजनिक भएको छ। जापानले आफ्नो यो व्यस्त तालिकाको शुरूआत सेप्टेम्बर 19 र 20 हङकङ विरूद्ध 2 टी20 को खेल अवसर पाउनेछ। 5 एसिया कप जितिसकेको टोली हङकङ विरूद्धका खेलहरू जापानका लागि राम्रो शुरूआत हुने अपेक्षा गरिएको छ। त्यसपछि सेप्टेम्बरको 22 जापानले आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा ठूलो चुनौतीको सामना गर्नेछ। सो दिन जापानले साबिक टी20 विश्वकप विजेता भारतको सामना गर्नेछ। भारत विरूद्धको खेल जापानी क्रिकेटका लागि नयाँ र ऐतिहासिक हुने जनाइएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबारही हेडलाइट्स आजको लागि सकिएको छ। 2 बजे हामी फेरि थप समाचारहरू सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो धुरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011325।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661136 र 98151661136।
9: अफिसबाट अमित सरको फोन।
10: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
14: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
15: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
14: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
15: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
14: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल नोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560-31053।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560-23420, 9801-54674 र 9460-23420।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
6: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै
3: फिली भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कान्छे भोलि घर पूजा

0: शक्ति महायज्ञ सत्यनारायण पूजा का सामग्री पाइन का साथ ही माटो बाट बने सभी प्रोडक्ट थोक तथा खुद्रा मूल्य में उपलब्ध रहेका छन्।
1: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम संगे
0: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
7: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
8: इट्स टाइम फॉर कॉलिंग टाइम
7: ओनली ऑन रेडियो ढोर बाराही।

को छ भन्ने आशा अपेक्षा छँदै छ। अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने बिहानको ठिकै छ समय 10:30 देखि 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ, अर्थात् यो डेढ घण्टाको समय यहाँले मिठा मिठा गीत संगीत यहाँहरूसँगको रमाइलो कुराकानीको साथमा हामीसँग रहन सक्नुहुन्छ। र साथमा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा पनि आउने गर्दछौँ भने जहाँ चाहिँ आजको एपिसोडमा रहेर शनिबारको एपिसोडमा छौँ, गाउँ खाने कथाको साथमा हामी जोडिन्छौँ 0964 2 0 0 0 बाटो भएर हामीसँग आज जोडिन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत कुराकानी गर्दै 0964 2 0 0 0 बाटो भएर भने अहिलेको लागि भने ढिला नगरी एउटा मिठो चिजको गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। अनि अब तिज नजिकै पनि छ, यहाँलाई अग्रिम शुभकामना सँगसँगै नौ रते फुली बोलको यो सुमधुर गीतमा एलिना चौहान, रचना रिमाल, मिनिना मैनाली अनि दीपिका बैंगुरुको पनि आवाज रहेको छ, अहिलेको लागि स्वीकार्नुहोला है त।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा। म कार्यक्रम प्रस्तुता अनु मल्ल तपाईँमा उपस्थित भइसकेको छु भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला अनि आफ्नो काम कार्यको व्यस्तता सँगसँगै साथमा रेडियो टुर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज रेडियो सेट ट्युन अन गरेर हामीलाई सुनेर साथ दिइरहनु भयो।

0: हजुर भोलि मैसँग होला कि नहोला आमाले किनिदिएको नौरथे फुले सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0625-4142-00 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ जहाँ चाहिँ हामी फरक बार फरक श्रृङ्खलाको साथमा तपाईँमा आउने गर्दछौ भन्ने हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुन्तादी पसल जोलेगौडाले निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलबाट चाहिँ यहाँले अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री गर्नु परेमा तथा साटफेर गर्नु परेमा पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ उमे माभूषण सुन्तादी पसल दुलेगौडालाई प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र हामी बाह्रैपछि एकजना साथीलाई विजयी पनि गराउँछौ अनि विजयी साथी मध्ये अन्तिम बार शनिबार एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज जुन चाहिँ रहेको छ आज सो 0625-4142-00 बाट भएर आउन सक्नुहुन्छ है अहिले पनि कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई अनि सन्झ्यारामै हुनुहुन्छ उपासनाजी अनि तपाईँको सर्लाहीतिरको चाहिँ के छ त पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त गर्मी मात्र नि जहाँ त पानी परेको छैन सर्लाहीतिर भनेपछि यतातिर जस्तो पानी चाहिँ आएको छैन है भनेपछि अनि पानीले चाहिँ अब काम कार्य सँगसँगै अब खेतीपातीमा चाहिँ अब बिथोल्ने गर्छ नि त सो केही अब प्रभाव परेको छ कि छैन त
1: प्रभाव त छैन हाम्रो
0: सिँचाइको सुविधा छ है कस्तो राम्रो ल ठिकै छ हाम्रोतिर चाहिँ अब सिँचाइ भन्ने हुँदैन सो अब जति भर पर्नुपर्छ आकाशको पानीमा चाहिँ भर पर्नुपर्छ कि अनि अहिलेलाई चाहिँ खेतीबारीलाई एकदमै ठिकठाकै छ है सो अब तराईतिर भनेपछि सिँचाइको सुविधा अब राम्रै होला है यो कुराकानी सँगसँगै अब भने ढिला नगरी हामी गाउँ खाने कथातिर नै लागिहालौँ तपाईँको लागि चाहिँ एकदेखि दससम्म अब पहिलो सहभागी साथी हुनुहुन्छ कति नम्बरको राखिदिने होला सात नम्बरको आज चाहिँ अब अक्सर यहाँहरूले सुनिराख्नु भएको गाउँ खाने कथा लिएर आएको छु है उपासनाजी सो सकेसम्म सरलाई चाहिँ आफैसँग राख्ने प्रयास चाहिँ गर्नु होला अहिलेको लागि भने म गाउँ खाने कथा राख्दैछु रेडी हुनुहुन्छ ल ध्यान दिएर सुन्नुहोस् है त आमा भने खुप्री छुप्री छोरी भने भरभर सुन्दरी के होला फेरि पनि एकचोटि राख्छु है आमा भने खुप्री छुप्री छोरी भने भरभर सुन्दरी के होला जाने दिनुहोस् उसको नाउँ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय सुरु गरे है त ल आमा छोरी र एकदम राम्री छ आमा चाहिँ अलिकति खुप्री छुप्री छ अरे के खुप्री छुप्री भनेको अलिकति नराम्रो टाइपको अब झ्याप्प देख्दालाई चाहिँ हामीलाई हानि नहुने टाइपको के ए हानि हुने टाइपको के अब राम्री छोरी जस्तो राम्री नै के भन्नुभयो अरे गुलाबको फुल भन्नुभएको ल समय ट्याक्कै सकिन लागेको छ अब यसमै लक गरौँ कि के गर्ने ल ठ्याक्कै समय पनि सकियो है तपाईँको जवाब के भयो त चेक गरिहाल्छ है त धेरै धेरै बधाई छ हाम्रो उपासनाजीलाई सुरुवातीमै मिलाइदिनु भयो त है ल रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है उहाँ हुनुहुन्थ्यो उपासनाजी अनि हामीलाई सोलाईदेखि सम्झनु भएको थियो एक नम्बर पहिलो सहभागी साथी भने सँगसँगै सात नम्बरको गइसकेको छ बाँकी एकदेखि दससम्म हामीसँग गाउँ खाने कथाहरू मजाले छ आज यसरी नै हामी बाह्र बजीको समयसम्म गाउँ खाने कथाको साथमा रहन्छौँ भने फेरि पनि कोही साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो झोरले दर्शन जदौ नमस्कार दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई अनि के छ नयाँ नौला हालखबर आजको चेन्ज नै छ है अनि सुरुवातीमा नै सोधौ आज गाउँ खाने कथा खेलिरहँदा अब लिनु पर्यो भने स्याङ्जातिर चाहिँ के छ त नि एकदमै राम्रो लिनु पर्ने जानु पर्ने घुम्नु पर्ने आज सुनाइदिनुहोस् न त साथीहरूलाई स्याङ्जाको सुन्दरता.
1: स्याङ्जाको अब तपाईँ अब के भन्छ मनोकामना छ एउटा चाहिँ गोर्खा भनेको पढ्छ तर स्याङ्जा भनेको सेकेन्ड हो.
0: ए हजुर हजुर
1: सेकेन्ड मनोकामना भन्छ हाम्रो
0: हजुर.
1: अनि अर्को चाहिँ अब होमस्टे कुरा गर्ने पनि उतापट्टि छ फेरि तपाईँको के भन्छ कस्टमर झट्टै नाम आयो कि
0: ल कुन चाहिँ होला स्याङ्जा भन्ने बित्तिकै चाहिँ अब सिरुबारी आउँछ होइन
1: त्यही
0: हो ल अब सिरुबारी पनि आउने हो ल अरू पनि के छ भनिदिनुहोस् त कस्तो जाम जाम जाम भएर आज त सबैभन्दा गाह्रो छानेर हाम्रो नरेन्द्रजीलाई राख्नुपर्छ जस्तो छ कि
1: आज अब तपाईँको तरुण सिरुबारी भइहाल्यो त अब होमस्टे चाहिँ एसियाकै
0: हजुर सबैभन्दा पहिलो होमस्टे
1: त्यो छ एउटा
0: दोस्रो मनोकामना
1: त्यता
0: छन्छन्टीतिर चाहिँ छ तपाईँको धेरै छन् भनेपछि ढिला नगरी अब गाउँ खाने गर्दा खेलिहाल्नु पर्यो. सात नम्बर गयो एकदेखि दससम्म रोज दिनुहोस् त कुन चाहिँ राखिदिने होला ल पाँच नम्बरको छ त मिठो परेको छ तपाईँको लागि ध्यान दिएर सुन्नु होला है त ल पाँच नम्बरको गाउँ खाने कथा एक कसौडीका दुई कुड्की भात के होला फेरि पनि एकचोटि सुन्नुहोस् है एक कसौडीका दुई कुड्की भात कटुस भन्नुभएको ल अब कटुस भन्नुभएको छ यसमै लक गरौँ कि समय त सुरु गर्दै थिएँ म भर्खर यसमै लक गर्ने हो यो यही जस्तो लाग्छ है ल है त्यति राम्रो राम्रो ठाउँ हामीलाई दिनु पर्यो भन्ने त फेरि दिनुपर्छ है ल ठिकै छ तपाईँको जवाफ चाहिँ के भयो त म चेक गरिहाल्छु है त कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई झन् यस्तो राम्रो राम्रो ठाउँ सुनाएर अनि हामीलाई छोडिदिनु पर्थ्यो नि त सुन्छ ओके नमस्ते शुभ दिन रेडियो प्रोग्राम सुन्दै गर्नु होला रमाइलो कुराकानीको साथमा छुटिसक्नु भएको छ अनि वास्तवमै हामी चाहिँ अब कति धेरै ठाउँहरू जानुपर्ने हुन्छ हामीले अब आफ्नै ठाउँमा भएको सुन्दरताको बारेमा पनि कहिलेकाहीँ थाहा हुँदैन कि है सो हाम्रो स्याङ्जामा चाहिँ के रहेछ त भनेर नरेन्द्रजीले सुनाइसक्नु भएको छ र यसरी नै आफ्नो गाउँठाउँ चाहिँ के कस्तो छ त हामीलाई पनि अब मजाले सुनाउन सक्नुहुन्छ. अब गाउँठाउँ भन्ने बित्तिकै सबैलाई राम्रो पनि लाग्छ अब गाउँठाउँमा केही न केही नयाँपन चाहिँ हुन्छ नै केही नभए पनि गाउँ भन्ने बित्तिकै गाउँघरको हावापानी यसै पनि राम्रो हुन्छ अब त्यसबाट देखिएको राम्रो प्राकृतिक दृश्यहरू त अब हामी वर्णन गरेरै सक्दैनौँ अनि यो समयमा त झन् कसो अब चिसो चिसो मौसम नै हुन्छ गर्मीको मौसम पनि हुन्छ बिहान भर्खरै उठेको अब कुहिरो बादलको मौसमहरू हेर्न चाहिँ एकदमै राम्रो पनि हुन्छ कि है सो अब कुराकानी गरेर वर्णन गरेरै हामी सक्दैनौँ अब साथीलाई नै ल्याउँछौँ है भन्दै थिए साथी चाहिँ छुट्नु भएको छ ठिकै छ अहिलेको लागि भने झाली रुमालमै भन्ने एउटा मिठो गीत सँगसँगै हामी विश्राममा जान्छौँ. पहिलो व्यावसायिक विश्राममा 11 बजेको टाइम चाहिँ लगतै पुनः उपस्थित हुन्छौँ यहाँ भने फोन डायल गर्दै गर्नुहोला 0 65 414 2000 को बाटो भएर है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: तीसका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
1: सान्त्वना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560-31937
1: सुरेन्द्र श्रेष्ठ 98560-36136
2: रविन्द्र राज पौडेल 98560-62888
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 98253-59122 98058-28008 र 98460-69246
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
6: प्रोपाइटर रबिन थापा सम्पर्क 98560-33398 र 98465-10950
4: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
4: ल बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460-78528 र 98028-16142
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागडुङ्गा पोखरा, फोन 061582778 582779582780।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
13: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
13: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560 57731, 98060 57731।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061 590 162 590 163।
17: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
18: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
17: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
17: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
17: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
17: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
17: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
19: स्टुडियो अहिले बिहानको 11 बज्यो।
20: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
21: हजुर, कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम अनि आज हामी शनिबारको एपिसोडमा रहेर गाउँ खाने कथाको साथमा यहाँहरूमा जोडिरहेका छौं। र कोही साथी लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
22: हेलो,
21: नमस्ते, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत है। हाम्रो राजुजी हुनुहुन्छ हो? राजु काब्राजी संसारमा हुनुहुन्छ राजुजी। अनि राजुजीको नयाँ नौलो पछिल्लो समयको हालखबर के छ, सुनाइदिनुहोस् न त। ठिकै छ, विशेष त स्वास्थ्यको ख्याल पनि राख्नु होला है राजुजी। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? छैन। हजुर चाहिँ आज तेस्रो सहभागी साथी पनि हुनुहुन्छ। अहिलेसम्म 5 र 7 नम्बरको गइसकेको छ भने 1 देखि 10 सम्म चाहिँ कति नम्बरको राखिदिने होला?
22: 8 नम्बरको
21: भन्नुहुन्छ। ल, 8 नम्बरको गाउँ खाने कथा छोटो मिठो परेको छ, ध्यान दिएर सुन्नु होला। रहेको छ यस्तो, आगो न पानी रोटी पकाउने नानी के होला त? फेरि पनि एकचोटि राख्छु है। आगो न पानी रोटी पकाउने मौरी भन्नुहुन्छ, मौरी मह घार भन्नुभएको छ। ठिकै छ, आज तपाईँको जवाफ ठिकै छ, म चेक गरिहाल्छु है त। समय चाहिँ छ है, फेरबदल गर्न चाहनुहुन्छ भने पनि यहाँले यसमै लगाउ। ल ठिकै छ, म तपाईँको जवाफ चाहिँ गर्दैछु, ध्यान दिएर सुन्नु होला है त। धेरै धेरै बधाई छ हाम्रो राजुजीलाई। आज यसरी नै साथीहरूले चाहिँ छिटो छिटो जवाफ दिइराख्नु भएको छ। सो मिलेसम्म अन्तिमसम्म रेडियो प्रोग्राम सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है। राजुजी हुनुहुन्थ्यो है, हामीसँग छुटेर गइसक्नु भएको छ। सुन्दै हुनुहुन्छ भने साथीहरू जोडिन सक्नुहुन्छ यसरी नै 0965-74-72 शून्य शून्यको बाटो भएर। आज चाहिँ अब सुरुवातीदेखि नै साथीहरूले चाहिँ सही जवाफ दिएर बस्नु भएको छ। हेरौँ अब आउने साथीलाई चाहिँ के गर्नुहुन्छ त, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि संसारमै हुनुहुन्छ त? अलिअलि ठिक भएको छ। हिजो आज चाहिँ कुराकानी गर्दा पनि थाहा हुन्छ कि है, हाम्रो जित बहादुरजी अब पुरै ठिक हुनु पर्यो है। अनि तपाईँको तौवा हालेर सकियो त स्याहार्नु भयो त हिजो पानी परे कि परेन रामेश्वरातिर त्यही त गाह्रो छ नि अनि आज चाहिँ फेरि सुकाउनु भएको छ कि अब त्यसलाई चाहिँ अब स्याहारेर राख्ने त फेरि सुकाउनु पर्यो है ल भरेसम्म चाहिँ सक्नु है फेरि भरे पनि पानी पर्यो भने त भोलि पनि सुकाउनु पर्छ नि त काम कार्य झन् घट्ला भन्यो एउटा काम बिग्रियो भने चाहिँ झन् काम पर्छ अरे कि ल समयमा काम पनि सक्नु होला अनि खाना खानु भएको छ कि छैन
22: खाएको
21: ए मारा जाने ल राम्रोसँग अब मारा जानु होला काम कार्य सक्नु होला हामीलाई पनि सोध्दै गर्नु होला आज कति नम्बरको गाउँ खाने कथा राखिदिने होला हाम्रो दस नम्बरको भन्नुहुन्छ ल दस नम्बरको गाउँ खाने कथा रहेको छ यस्तो एउटा हाँगाका तीनवटा पात धेरै जस्तो हुन्छ जोगीको साथ के होला त्रिशुल हो मैले फेरि राख्छु भन्दै थिएँ त्रिशुल भन्नुभएको छ अब फेरि सुन्नुहुन्छ कि यसमै लग गर्ने होला यसैमै लग गरिदिउँ त फेरि ला मैले त यो भन्थे नि भन्ने त छ कि छैन ल ठिकै छ त्यसो भए जवाफ चाहिँ गरिहाल्छ है त वान टू थ्री गो जित बहादुरजीको जवाफ के भयो होला त धेरै धेरै बधाई छ जित बहादुरजीलाई पनि ल महारा जाँदै हामीलाई पनि सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है नमस्कार उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ नियमित सहभागी साथी पनि हुनुहुन्छ आज चाहिँ किन होला साथीहरूले यति छिटो छिटो जवाफ दिनु भएको छ है हामीलाई चाहिँ अब विजय साथी छुट्याउनु पनि गाह्रो चाहिँ पर्छ होला त्यसमा पनि एउटा गाउँ चाहिँ आज झन् तिजोको माहौल रमझम के कस्तो छ साथीहरूको गाउँतिर जाउँ कि भनेको है यस्तै रहेछ फेरि पनि साथी हुनुहुन्छ स्वागत गरिहाल्छु है त हेलो नमस्ते हजुर
3: नमस्ते
21: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
3: धन्यवाद
21: अनि बागमारातिर के कसो हुँदैछ त नि लक्ष्मीजी
3: बागमारातिर ठिकै छ
21: अनि तिजको माहौलले छोएको छ कि छैन बागमारातिर
3: अहिले खासै छोएको
21: छैन अहिले चाहिँ छोएको छैन है ल ठिकै छ अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ अहिलेसम्म साथीहरूले त मिलाउनु भएको छ है हाम्रो लक्ष्मीजी कतिको रेडी हुनुहुन्छ गाउँ खाने कथा खेल्न रेडी नै हुनुहुन्छ है ल ठिकै छ अब भन्ने एक दुई तिन चार छ नौ कतिको राखिदिने होला दुई नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु घाँटीमा झुन्डाई गालामा हाने मिठो स्वरमा बोल्दछ साने के होला फेरि पनि राख्छु एकचोटि घाँटीमा झुन्डाई गालामा हाने मिठो स्वरमा बोल्दछ साने के होला जाने दिनुहोस् उसको नाउँ न जाने दिनुहोस् फेरो फेरो गाउँ सारङ्गी होला सारङ्गी भन्नुहुन्छ समय टन्नै छ है अब सारङ्गी भन्दिनँ म अर्कै भन्छु भन्न पनि पाइन्छ है यसमै लग गरौँ त ल है नमिल्न पनि सक्छ नमिले पनि यसमै लग गराउँ त बागमारा दिने हो ल ठिकै छ सारङ्गी भन्नुभएको छ म तपाईँको जवाफ के भयो त चेक गर्छु है
5: तपाईँको जवाफ मिलेन
21: ल तपाईँको जवाफ मिलेन अरे आइसु चाहिँ पुगेको थियो अब बागमारा दिएपछि चाहिँ अब ठ्याक्कै यही हो भनेर जवाफ आउँछ है ल बागमाराको राम्रो राम्रो कुरा चाहिँ हामीलाई दिने हो कि होइन दिनुहुन्छ ल बागमाराको राम्रो राम्रो ठाउँ चाहिँ हाम्रो भयो अब पानीले बिगारेको छ बर्खामले बिगारेको बाटोघाटो पनि मिलाउँदै गर्नु होला लक्ष्मीजी अति नबत्ती नजाने गति चाहिँ क्या होला त नि क्या हो क्या हो यसको जवाब चाहिँ सारङ्गी होइन कि मादल हो कि मादल गालामा पनि हान्नु पर्यो देखि अब घाँटीमा झुन्डाको र मिठो स्वर चाहिँ मिलेको थियो है अब गालामा हान्नु पर्यो नि त गालामा हान्नको लागि चाहिँ मादल चाहियो अरे कि ल अहिले भने छुट्टिन्छौ रेडियो प्रोग्राम सुन्दै गर्नु होला है ओके नमस्ते बाई बाई ल एउटा गाउँ पाएको खुसीमा चाहिँ हामी एउटा गीत चाहिँ सुनौ अनि त्यसपछि हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौँ भने मिठो बोलको गीतको टाइटल नै मिठो छ है सुबानी मोक्तानको आवाजमा सजिएको यो गीत राख्दैछु स्वीकार्नु होला है त

0: हजुर मिठो बोलगे यो मिठो गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। सुबानी मोक्तानको आवाजमा रहेको यो गीत सँगसँगै फेरि साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर।
1: हेलो
0: हेलो नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? सानो आवाज त
1: नमस्कार
0: नमस्कार, हाम्रो ऋषि रामजी हुनुहुन्छ हो प्युठानदेखि। त्यही त, अनि प्युठानतिरको नयाँ नौलो खबर के छ सुनाइदिनुहोस् न त।
1: नौलो त्यस्तो खासै भन्नु पर्ने लायकको त छैन, तापनि ठिकै छ। अब घाम लाग्छ अलिअलि, कतिर बादल गरेको छ, पानी पर्नु त्यति सकेको छैन। अब अरू मकै पाकेका छन् बारीमा, अब त्यस्तै छ, खेतमा धान पसाइरहेछ, त्यही भइरहेछ।
0: अनि तपाईँकोतिर चाहिँ अझै मकै चाहिँ स्याहारेर सकिएको छैन?
1: अझै भइरहेको छैन, अब एकदमै तयारीमा छ, अब मकै झेलिरहेको छ बारीबाट।
0: हाम्रोतिर चाहिँ साथीहरूले सुनाउनुहुन्छ कि अहिलेसम्म चाहिँ लगभग अब मकै सकेर पनि, मकै सँगसँगै कोदो रोपाई पनि सकिसक्नु भएको छ, अनि अब गोडमेलको काम पनि सुरु हुन्छ कि यो समयमा भने चाहिँ प्युठानतिर चाहिँ अलिकति ढिलो लगाउनुहुन्छ हो मकै? ढिलै हुन्छ है। ल अब राम्रोसँग अब बर्खायामको समय पनि छ है, अनि राम्रोसँग स्याहार सुसार गरेर नै सक्नु होला, रेडियो प्रोग्रामहरू पनि सुन्दै गर्नुहोला। अनि तपाईँको नयाँ नौला खबर चाहिँ के छ सुनाइदिनुहोस् न त, सन्चारमा हुनुहुन्छ?
1: सब ठिक छ, अलिकति आवाज कम आएको छ।
0: आवाज चाहिँ कम आएको छ, ल ठिकै छ। अहिले चाहिँ कस्तो सुन्नुभयो?
1: अहिले एकदम मिठो सुन्यो,
0: मिठो सुनिएको छ। प्युठानतिर हाम्रो आवाज पुग्यो त अहिले? ल अब प्युठानतिर पनि साथीहरूलाई चाहिँ सुनाऊ गाउँ खाने कथा चाहिँ, अब लक्की नम्बर चुज गरिहाल्नुहोस् न त। हजुर अब चाहिँ एक नम्बरको 3, 4 छ अनि 9 नम्बरको बाँकी छ है। नम्बर 3 को गाउँ खाने कथा रमाइलो छ, ध्यान दिएर सुन्नुहोला। र अब तपाईँ भर्खरै जोडिँदै हुनुहुन्छ, आज चाहिँ हामीले सुनिरहेको गाउँ खाने कथा पनि लिएर आएका छौँ, अथवा सोधिसकेको गाउँ खाने कथाहरू है। सो ध्यान दिएर सुन्नुहोला। अघि भनेको पहिला है, अघि म हरियो थिए पछि भए राति, यही बैरीका फेला परे कागज जस्तै काली, के होला त? फेरि पनि एकचोटि राख्छु है। अब अघि भनेको चाहिँ पहिले भनेर बुझ्नुहोस्, पहिले म हरियो थिए पछि चाहिँ रातो भयो अरे के, पछि भए राति, यही बैरीका फेला परे कागज जस्तै काली, के होला त? ल जाने देख्नु
1: चाहिँ
0: कोइलो भन्नुहुन्छ। ल कोइला, समय भर्खरै सुरु भएको छ ऋषिरामजी, अब फेरबदल गर्छु भन्न पनि पाउनुहुन्छ है। कोइला नै भन्नुहुन्छ। ल यसमै लक गरौँ त, के अझै पनि कन्फ्युज हुनुहुन्छ अथवा साथीलाई चाहिँ अब वरपर हुनुहुन्छ भने सोध्न सक्नुहुन्छ है।
1: कोही पनि छैनन्, अब एक्लै छु, यसैमा लक गरौँ, मिले पनि नमिले पनि।
0: ल ठिकै छ, मिले पनि नमिले पनि, यदि मिलेन भने चाहिँ यहाँले आफ्नो गाउँ चाहिँ दिनुपर्छ, मिल्यो भने चाहिँ अल द बेस्ट है तपाईँले। ल अब के होला त म चाहिँ गर्दै गर्दैछु है त।
2: तपाईँको जवाफ मिलेन?
0: ल तपाईँको जवाफ चाहिँ मिलेन अरे, कोइला चाहिँ होइन अरे कि। ल तपाईँको प्युठान दिनु पर्यो नि त आज। ल बैरेनीको गाउँ सँगसँगै अब टक्क भाँच्न रेडी होला, स्याहार्न अब रेडी भएको त मकै पनि हामीलाई चाहिँ दिनुपर्छ है। ल अनि अतिनुपति नजाने गति के होला त, के हो के हो? तपाईँको जवाफ कोइला भनेर चाहिँ कालो र रातो मात्र गयो है, सुरुमा चाहिँ हरियो पनि थियो नि त। सो यसको सही जवाफ चाहिँ चुक, अमिलो चुक देख्नु भएको छ। चुक के चुक, अमिलो चुक हुन्छ नि, अमिलो चुक चाहिँ अब पहिला अमिलो हुँदा चाहिँ त्यो हरियो नै हुन्छ बोटामा चाहिँ, अब त्यसलाई पकाउँदै जाँदा त्यो रातो हुन्छ, पछि अब सङ्लिने बेलामा चाहिँ पकाउँदा पकाउँदा अनि त कालो हुन्छ नि। यसको जवाब तपाईँको कोइलामा चाहिँ अब हरियो पार्ट चाहिँ मिस भएको थियो है, हरियो पार्ट चाहिँ अब कता गयो है, त्यही भएर कोइला मात्रै भयो रातो र कालो। सो अब हरियो भन्दा चाहिँ यसको सही जवाब चाहिँ चुक हो है। ल अर्को पाली चाहिँ ट्याक्कै चुक भनिदिनु होला, आफ्नो प्युठान गाउँ पनि फिर्ता लानु होला अहिले भने, यो एक हप्ताभरि हाम्रो भयो है। ल रेडियो प्रोग्राम सुन्दै गर्नु होला मिलेसम्म अहिले भने छुट्टिन्छौ नमस्कार शुभ दिन वहाँ हुनुहुन्थ्यो ऋषिरामजी प्युठानदेखि अब साथीलाई भने हामी केही छिन पछि सहभागी गराउँछौँ है किनकि अब पहिलो विश्राममा त हामी गइसक्यौँ र अर्को दोस्रो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ त्योभन्दा अगाडि एउटा मिठो गीत पनि सुनाउँछौँ राधा बोलको गीत रहेको छ सपना सुमन अनि अभिज्ञा घिमिरेको आवाजमा सजिएको अब यो मायालाई मै लान्छु छोडेर समुद्र गीत सिकार्नु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087169।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171756606।
9: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: We'll be right back.
14: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिंग बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू
15: पाइन्छ सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
13: मैले त मन मात्रै बिचारेको नि कान्छ त्यही भएर त म त्यही पसलतिर हिँडेको
14: हजुर हामी कहाँ कुटानी पिसानी

0: र दिलीप रिमाल फोन नम्बर 9855 11445 र 9855 20445।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
0: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0658 414321,
4: मोबाइल 9805678634 र 9701107090।
5: This is Radio Dhor Barahi 103.8 MHz।
6: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज शनिबारको एपिसोडमा हामी गाउँ खाने कथा खेलिरहेका छौं र हामी सधैँ चाहिँ आज पनि 10 गाउँ खाने कथा लिएर आएका छौं भने 6 साथीले सहभागिता जनाइसक्नु भएको छ र अब बाँकी भनेको हामीसँग 4 गाउँ खाने कथा रहेको छ र कोही साथी लाइनमा हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
7: नमस्ते,
6: कहाँदेखि कसको आवाज सुन्दैछु होला? बागमारादेखि रिदम लम्सालजी हुनुहुन्छ हो। अनि हाम्रो रिदमजी संसारमै हुनुहुन्छ। अनि किन होला यति बिस्तारै बोल्नु भएको? अनि सन्चै आरामै छु भन्ने अनि बिस्तारै बोल्दा त ला हाम्रो रिदमजीलाई के भएछ है? अनि खाना खानु भयो त? खानु भएको है? अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन रिदमजीले? सुन्दै हुनुहुन्छ है। अनि अब हामीसँग चाहिँ 1, 4, 6 र 9 नम्बरको छ। हाम्रो रिदमजीको लागि लक्की नम्बर कुन हो त चुज गरिदिनुहोस् न त। फोन नम्बरको भन्नुहुन्छ? ल, फोन नम्बरको म राख्छु, ध्यान दिएर सुन्नु होला है त। फोन नम्बरको गाउँ खानेको छ रिदमजीको लागि चाहिँ रहेको छ यस्तो। कम्मरमा पटुका कसनानी, जन्मदा ठुली पछि सानी, के होला? कुचो भन्नुहुन्छ? ल, कुचो, कुचोमै लक गरौँ कि के गरौँ? ल, फेरि पनि नसुनाउने कुचोमै लक गरौँ त। ल, कुचोमै लक गर्छ है त। म के भयो त अब कम्मरमा पटुका कस्तो नानी, जन्मदा ठुली पछि सानी भनेर हाम्रो रिदमजीले कुचो भन्नुभएको छ, के भयो त? उहाँको जवाफ म चेक गरिहाल्छु है त। धेरै धेरै बधाई छ रिदमजीले। चाहिँ अघि हाम्रो लक्ष्मीजीले बागमारा छोड्नु पर्यो भनेर चाहिँ फेरि फिर्ता लग्न आउनु भएको हो। के भन्छ, अघि बाघमा र हामीले लिएको थियौँ कि, तपाईँले चाहिँ फिर्ता लिनको लागि आउनु भएको हो। ल, ठिकै छ, रेडियो प्रोग्राम सुन्दै गर्नु होला रिदमजी, अहिले भने छुट्टिनुपर्छ है त। नमस्कार भन्नुहुन्थ्यो रिदम लम्सालजी। हामीलाई बागमारादेखि सम्झनु भएको थियो। अब 7 नम्बरको पनि गइसक्यो। अब चाहिँ हामीसँग 3 गाउँ खाने कथा छ। फेरि पनि साथी हुनुहुन्छ है, लाइनमा स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर। नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो श्रीरामजीलाई।
8: धन्यवाद स्वागतको लागि, हजुरलाई पनि
6: धेरै
8: धन्यवाद है।
6: अनि के छ त नयाँ नौला हालखबर श्रीरामजीको?
8: मेरो एकदम राम्रो छ।

0: एकदम अब प्रचण्ड गर्मीबाट चाहिँ अलिअलि हटेको छ होइन, अब धेरै शीतल नै छैन, धेरै गर्मी छैन भन्नुपर्छ।
1: अनि के छ त, आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
0: सुन्न
1: भ्याएको छैन भनेपछि हाम्रो श्रीरामजी चाहिँ आज आठौं सहभागी साथी हुनुहुन्छ है। अनि अनि अब तीनवटा बाँकी छ, लक्की नम्बर चुज गरिदिनुहोस् न त, एक नम्बर, छ नम्बर, नौ नम्बर, अब लक्की नै हुन सक्छ नि त।
0: ठिक छ, भयो नि नभए नि एउटा कार्यक्रममा भाग लिनु नै एउटा ठुलो कुरा हो।
1: त्यही त साथीहरूले बुझ्नु पर्छ नि यो कुरा होइन त, कार्यक्रममा भाग लिनु भनेको सबैभन्दा ठुलो कुरो हो। हामी अब मैदानमा गइसकेपछि अब फुटबल खेल्न गएछौ भने सबैले गोल हानेर सबैले जितेर हुन्छ त, सबैभन्दा सुरुमा फुटबल खेल्छु भनेर जुत्ता लाएर टक्क ड्रेस लाएर हामी त्यहाँ गएर बल छुन सक्नु नै सबैभन्दा ठुलो कुरो हो नि त, किनकि जो गइसक्यो हामी
0: होइन टिमलाई नै हुन्छ।
1: हजुर
0: ल, म एउटा नम्बर चुज गर्छु
1: ल, चुज गर्नुहोस्
0: नम्बर नाइन।
1: नम्बर नाइन ल, नम्बर नाइनको गाउँ खाने कथा म राखिहाल्छु, ध्यान दिएर सुन्नु होला। गोलो चकटीमा बस्न नमिल्ने, बस्न खोजे ज्यानै नरहने के होला, फेरि पनि एकचोटि
0: पानीको इनार,
1: पानीको इनार भन्नुहुन्छ एकचोटि फेरि नराख्ने इनारमै।
0: अब अरू पनि छन् तर एउटा भनी मैले यही भन्छु
1: ल, अब इनारै भन्नुभएको छ, गोलो चकटीमा बस्न नमिल्ने, बस्न खोजे ज्यानै नरहने, इनारै होला त, म चाहिँ गर्छु है त, हो कि होइन? ल अब आज त्यही भक्तपुरतिर जान पाइएला नपाइएला म चाहिँ गर्दैछु, वान टू थ्री गो। के भयो त, कंग्रेचुलेसन हेरौँ भन्दा भन्दा साँच्चीकै आज भक्तपुर चाहिँ हामी जान पाइएन। नेक्स्ट टाइम चाहिँ हामी आउँछौ, त्यसको लागि एकदमै चिटिक्क पारेर राखिदिनु होला भक्तपुर। आज चाहिँ मैदानमा तपाईँ सहभागी हुनुभयो, सँगसँगै विजयी भव पनि हुनुभएको छ है,
0: धन्यवाद।
1: अब भने रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुन्दै गर्नु होला, किनकि हामी आज हप्ताभरिको साथी मध्ये लक्की ड्र मार्फत एकजना साथीलाई विजय गराउँदैछौ। सो
0: मिलेसम्म
1: ल, अब चाहिँ सुन्दै गर्नु होला, छुट्टिन्छौ। उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी भक्तपुरदेखि, र साथीहरूलाई फेरि पनि जानकारी गराए, रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आज चाहिँ हामी हप्ताभरिको विजय साथी मध्ये एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजय गराउँछौ, र उहाँले सयको रिचार्ज पाउन सक्नुहुन्छ भने हामीसँग यो हप्ताभरिको चाहिँ छ जना विजयी साथी हुनुहुन्छ, र छ जना साथी मध्ये एकजना साथीले चाहिँ हामी विजयी गराउँछौ लक्की ड्र मार्फत। सो रेडियो प्रोग्राम पनि सुन्दै गर्नुहोला, अहिले भने साथी हुनुहुन्छ सहभागी गराउँछु। हेलो नमस्ते हजुर, दर्शन नमस्ते, नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो रोशिकाजीलाई।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद, सुनेर हाल्नुभन्दा त बरु नसुनि हाल्दाखेरि नि फोन लाग्दो रहेछ।
1: ए हो र, आज किन होला त,
2: मलाई त अस्ति नै हप्ता पनि यही चाल भयो, आज पनि यही चाल भयो, त मेरो घन्टी साथी छ, अरू त फोन लाग्छ नसुन्न पनि बरु एकैचोटिमा फोन लाग्छ, सुनेर जाँदा त म त नलाएर
1: आजबाट बल्ल नयाँ ट्रिक आयो जस्तो छ नि त है, फोन के भन्छ, रेडियो प्रोग्राम नसुनि फोन गर्दा चाहिँ लाग्दो रहेछ हो, अब सुनेर बस्नुहुने साथीहरूलाई पनि यो टिप्स छ, हाम्रो रोशिकाजीले नयाँ ट्रिक चाहिँ पत्ता लाउनु भएछ है, फोन लाएन भने चाहिँ रेडियो नसुनि चाहिँ हान्नु पर्ने रहेछ। अब चाहिँ फोन लागिसक्यो, अब त रेडियो प्रोग्राम सुन्नुहोस् है फेरि, धेरै माया गरिदिनुहुन्छ हाम्रो रोशिकाजीले,
2: साथीहरूले गर्नुहुन्छ, त्यही भएर म तपाईँलाई लाउँदैन आएन, साथीहरूले गर्नुहुन्छ भने अब त्यही त लाएन, अघि एकचोटि विज्ञापनमा जाँदाखेरि लाथे त्यहाँ लाउँदैन आएन कि,
1: हजुर धेरै धेरै धन्यवाद. यति धेरै कोसिसको बावजुद हामीसँग जोडिनु भएको छ है. अब भने दुईटा बाँकी छ, एक नम्बर र छ नम्बर. कति नम्बरको राखिदिने होला? ल, छ नम्बरको गाउँ खाने कथा रमाइलो छ, म तपाईँको लागि राखिहाल्छु. ध्यान दिएर सुन्नु होला. काठको कट्याङ कुटुङ काठकै सोइला, अघि लागे राम्रो छ मन, पछि लागे पाइला. के होला त? गोरु जुटेको होला. ल ठिकै छ, त्यसो भए म चाहिँ गरिहाल्छु है. त तपाईँको जवाफ के भयो त? कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो रोसिकाजीलाई है. रेडियो प्रोग्राम सुन्दै गर्नु होला है अब भने. रेडियो मेरो साथी, हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सहभागी साथी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. अहिले भने सुटिन्छौँ है. ओके बाई बाई. ओके, सबैजनाको चाहिँ दिन शुभ नै रहोस् होइन. हाम्रो ऋषिकाजीले भन्नुभयो जस्तै नै अब अन्तिम सहभागी साथी हुनुहुन्छ, उहाँलाई चाहिँ हामी ढिला नगरी स्वागत गरिहालौँ, किनकि हामीले अब विजय साथी पनि गराउन बाँकी नै छ. हेलो, नमस्ते हजुर.
3: नमस्कार
1: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो धर्मेन्द्रजीलाई. एकदमै खानपिन चाहिँ भइसक्यो, हाम्रो हाल खबर ठिक ठाकै छ, हाम्रो दिलगौडा बजारको पनि ठिक ठाकै छ अहिलेसम्म चाहिँ है. अनि एकै पटक दुईटै काम गरिदिनु भएको? तिनटा काम गर्नु भएको छ. रेडियो पनि सुन्दै हुनुहुन्छ? ल, तपाईँलाई चाहिँ अब सबै काम चाहिँ एकैचोटि गर्नु भएकोमा धेरै धेरै बधाई पनि छ है. अनि अनि किन होला आज त ढिलो ढिलो अन्तिम सहभागी साथी पर्नु भयो नि त?
3: आज म त सुरुदेखि राजु बाबा जेताउनु भयो त्यतिखेरदेखि लगाएको लागेन, त्यही भएर
1: हजुर हजुर लास्ट पालो पर्यो. आज साथीहरूले फोन ट्राई गर्दा गर्दा झन् लास्ट पर्नु भएको छ कि.
3: एक नम्बर बाँकी छ मेरो लागि,
1: त्यही त लास्ट दस नम्बरमा ठ्याक्कै अन्तिम सहभागी साथीको चाहिँ आज पहिलो नम्बर बाँकी छ कि. अब एक नम्बरको गाउँ खाने कथा राखिदिइहालौ त.
3: हुन्छ,
1: ल ध्यान दिएर सुन्नुहोस् है त. एक नम्बरको गाउँ खाने कथा रहेको छ यस्तो. एक अधेरी साथी बेरी गर्छिन पिछा केही नटेरी, के होला त? फेरि पनि सुन्नुहोस् है एकचोटि. एउटा अँधेरी साथी छ अरे कि. एक अँधेरी साथी मेरी गर्छिन पिछा केही नटेरी, के होला? जाने दिनुहोस् उसको नाउ, न जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ. यो पनि सुनेको हुनुपर्ने त. त्यो चाहिँ अँधेरो हुन्छ अरे, अनि हाम्रो पिछा गरिरहेछ अरे के, पछि पछि पछि पछि पछि अघि छाया भन्नुहुन्छ जस्तो लागिरहेको छ. ल, आधा आधी समय छ, फेर्ने भए फेर्नुहोस् है.
3: अब तारेको अब त मिलिहाल्छ, एउटा सायद अब त्यही हो मिल्छ भने.
1: ल त्यसो भए म यसमै चेक गरिहाल्छु है त. तपाईँले दिनुभएको छाया जवाफ चाहिँ रहेछ कि रहेनछ, हाम्रो अँधेरी साथी पिछा गर्ने चाहिँ अब छाया हो कि होइन चेक गर्छु है त.
3: हुन्छ,
1: कंग्रेचुलेसन, धेरै धेरै बधाई छ. अब हो कि होइन जस्तो गरी गरी आफ्नो ठाउँ चाहिँ आफै राख्नु भयो है. आज धेरै साथीहरूले आफैसँग गाउँ लानु भएको छ, हामीसँग चाहिँ अब जम्मा दुईटा मात्रै बाँकी छ कि. ल, कुनै ठाउँ घुम्न जानु मन लागेको छ भने भन्नुहोस् है, हामी दिन्छौँ. ल, अब हामीसँग प्युठान र बागमारा छ. एउटा अब बागमारा पनि अघि रिटर्नै लैजानु भयो के अरे पछि आएर. अब प्युठान बाँकी छ. ल, प्युठान जानु मन लाग्यो हामी प्युठान दिन्छौँ, नभए चाहिँ हाम्रो ठाउँ घुम्न चाहनुहुन्छ भने पनि. ल, अब आउनुहोस् है. ल, त्यसो भए आज प्युठान ऋषिरामजीको प्युठान चाहिँ तपाईँलाई भयो है त. अर्को पालि फिर्ता दिनुपर्छ है, फेरि उहाँ फिर्ता लिन आउनुहुन्छ. ल अहिलेको लागि भने एउटा मिठो गीत सँगसँगै हामी अब विजय साथी लिएर पनि आउँछौँ रेडियो प्रोग्राम सुन्दै गर्नु होला छुट्टिनु पर्छ है धर्मेन्द्रजी ओके नमस्कार बाई बाई चिन्ता काम एकैचोटि गर्दैछु सुन्दैछु खाना खाँदैछु अनि यतातिर बोल्दैछु भन्दै हुनुहुन्थ्यो है यसरी नै अब सबै काम गर्दै काम कार्यको व्यस्तता सँगसँगै हामीलाई सुनेर साथ दिने साथीहरू धेरै हुनुहुन्छ होला रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने यो विश्राम पश्चात हामी विजय साथी लिएर आउँछौँ हामी सँगै रहनु होला है त
4: This is Radio Dhorbarahi 103.8 MHz.
5: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
6: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
5: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
6: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
7: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछेपानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 98060 13
13: 195 र 98465
14: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
16: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98164334372
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

हजुर, कार्यक्रमको यो व्यवसाय विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज हामीले 10 वटा गाउँ खाने कथा लिएर आए। सँगसँगै सदाबनी साथीहरूले अब छिटो जवाफ त दिनुहुन्थ्यो र कम्तीमा पनि हामीले साथीहरूलाई चाहिँ अब बुझाउनको लागि गाउँ खाने कथा दुईचोटि चाहिँ राख्छौ भने आज चाहिँ धेरै साथीहरूले एकचोटिको प्रयासमा नै हामीले राख्दा राख्दै जवाफहरू चाहिँ दिनुभएको थियो, जसमा चाहिँ अब शुरूआतीमा चाहिँ नामाकरण गरौँ आजका साथीहरूले चाहिँ ककसले हामीलाई सहभागी जनाउनु भएको थियो त भन्दा फेरि सरलाईदेखि हुनुहुन्थ्यो उपसेना घिसिङजी, स्याङ्जादेखि नरेन्द्र रिमालजी, राजु काब्राजी हुनुहुन्थ्यो, अनि त्यस्तै गरी लामेश्वरादेखि जितबहादुर थापाजी, बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, प्युठानदेखि ऋषुरामजी, अनि बागमारादेखि निर्विदम लम्सालजी, श्रीराम दाहालजी हुनुहुन्थ्यो, भक्तपुरदेखि रोसिका लम्सालजी, भीमादेखि अनि त्यस्तै गरी रूपन्देहीबाट धर्मेन्द्रजी, र त्यसमा पनि ठ्याक्कै चारजना साथीले चाहिँ यति छिटो जवाफ दिनुभएको थियो कि हामीलाई विजयी साथी बनाउन पनि अलिकति गाह्रै चाहिँ परेको थियो, र त्यसमा पनि हामीले आफ्नो आजको गाउँ खाने कथा राख्दा राख्दै छिटो जवाफ दिन सफल हुनुभएको थियो। अन्तिम भन्दा पनि अघिल्लो साथी हुनुहुन्छ लक्ष्मी के भन्छ रोसिका लम्सालजी भीमादेखि, र उहाँ चाहिँ आजको शनिबारको एपिसोडको विजयी साथी हुनुहुन्छ, र उहाँ सँगसँगै मसँग चाहिँ यो हप्ताभरिको विजयी साथी पनि रहेको छ। अब भने हामी लक्की ड्र मार्फत एकजना साथीलाई चाहिँ विजय गराउँदैछौँ, जहाँ चाहिँ आजको रोसिका लम्सालजी हुनुहुन्छ, अनि त्यस्तै गरी श्रीरामजी हुनुहुन्छ, भक्तपुरदेखि खगीमाया थापाजी हुनुहुन्छ, पेरुङदेखि काठमाडौँदेखि अर्जुन थापाजी हुनुहुन्छ, एकरास रामचाली मगरजी हुनुहुन्छ उपल्लो पुरीटारदेखि, र 6 जना साथीमध्ये 1 जना साथीलाई चाहिँ हामी अब लक्की ड्र मार्फत विजय गराउँछौ। को हुनुहुन्छ त आजको विजयी साथी?

नम्बर फाइभबाट आजको विजयी साथी भन्ने हुनुहुन्छ हाम्रो फ्राइडेको एपिसोडको विजयी साथी रोशिका लम्सालजी हुनुहुन्छ। भीमादेखि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई पनि रहेको छ र हामीलाई फोन डायल गरेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच र प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमे माभूषण सुनसादी पसल दोलेगोडालाई पनि धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै यहाँले सुनिराख्नु भएको पछाडिको गीत रहेछको छ है ब्याकग्राउन्डमा नाकेमा फुली भोमालाई चाहिन्न। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुमालाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हिँदाई हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
6: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9864161678।
7: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोस, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
11: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
11: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855602629
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
16: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै धर्मराज भट्टको नमस्कार
19: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
18: शुरूमा मुख्य समाचारका शीर्षकहरू
19: चिलिमे जलविद्युतको सुरुङमा हेलिकप्टर मार्फत एस्काभेटर पठाइयो हराइरहेका आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाका विदेश मन्त्री नेपाल आउँदै
18: बाढ़ी प्रभावित क्षेत्रमा ड्रोन मार्फत राहत पुर्याउन शुरू पृथ्वी राजमार्ग बन्द गरेर परेवा भीर खण्ड मर्मत गरिँदै
19: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दी अन्यत्र स्थानान्तरण कैदीबन्दीहरूलाई अनावश्यक हैरानी दिएको आरोप
18: ट्रम्पको भूमिकापछि फकल्याण्ड टापुबारे अर्जेन्टिना र बेलायत आम्ने सामने तेल उत्खननलाई लिएर नयाँ विवाद
19: र लालिगामा रियल म्याड्रिड पराजित प्रिमियर लीगमा लिभरपुलको सहज जित
20: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
21: मिलाउँछु
20: बेच्नु छोडेर यतातिर कता नि
21: यो त साइड जब दाइ यो चाहिँ मेन
20: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
21: सामान राम्रो छ ढुक्क हुनुहोस्
20: थाहा छ त्यसैले त यही लिन आएको
21: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ
20: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
21: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
20: सुरक्षा घरको
21: साथ जीवन भर
22: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
18: समाचार अब विस्तारमा भोटेको सी बाढ़ी प्रभावित सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य आज पनि जारी छ चिलिमे जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ सम्भावित मानवीय क्षतिको खोजी तथा उद्धारलाई तीव्रता दिन नेपाली सेनाले आज बिहान हेलिकप्टर मार्फत एक्सावेटर पठाएको छ टनेलभित्र जमेको लेदो तथा थुप्रिएको भग्नावशेष हटाएर बाटो खुलाउन र थप खोज तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले एक्सावेटर पठाइएको सेनाले बताएको छ टनेलभित्र प्रवेश गरी खोजी गर्न लेदो र भग्नावशेष मुख्य चुनौती बनेपछि उपकरण पठाइएको हो नेपाली सेनाका अनुसार टनेलभित्र मानिसहरू छन् वा छैनन् भन्नेबारे यकिन गर्न चिलिमे टनेललाई सम्भावित अन्तिम स्थानका रूपमा हेरिएको छ
19: दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन आज काठमाडौँ आउँदै हुनुहुन्छ भटेको सीमा आएको बाढ़ीपछि बेपत्ता भएका 9 जना दक्षिण कोरियाली नागरिकको उद्धार तथा खोज तथा उद्धारको अवस्थाबारे जानकारी लिन वहाँ नेपाल आउन लाग्नु भएको हो। वहाँ दक्षिण कोरियाबाट चार्टर विमान मार्फत काठमाडौँ आउन लाग्नु भएको हो। भटिकोशी बारीले अपर त्रिशुली एक जलविद्युत आयोजनाको निर्माण स्थलमा क्षति पुर्याएपछि त्यहाँ कार्यरत 9 जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। तीमध्ये 6 जना दोसान इनर्जेबिलिटीका र 3 जना कोरिया साउथ इस्ट पावरका कर्मचारी हुन्। यसअघि चोले नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन सम्वाद गर्दै बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजी तीव्र बनाउन आग्रह गर्नुभएको थियो।
18: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका 1344 शवमध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 बालिका छन्। फेला परेका शवमध्ये 1030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै पनि बेपत्ता छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा 7387 नेपाली र 1244 विदेशी नागरिक छन्। विस्थापित भएका 3655 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
19: पृथ्वी राजमार्ग अन्तर्गत परेवा भीर सड़क खण्डमा आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। धादिङको गजुरी गाउँपालिका 2 स्थित सड़क मरमत गर्नुपर्ने भएकाले बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यही भदौ 10 गते भटेकोशी सहित त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्ण भीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। एकतर्फी सड़कमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी 2 परिवार भीरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरी सड़क मरमत गरिने भएको हो।
18: बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गरिने ड्रोन त्रिशुलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार यी ड्रोनले अधिकतम क्षमता 100 किलोग्रामसम्म बोक्न सक्छन्। एकपटकको उडानमा करिब 75-80 किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवा लगायतका बाढ़ी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। प्रभावित स्थानसम्म पुग्न सड़क मार्ग नभएकाले हेलिकप्टर प्रयोग गरी खोज तथा उद्धार राहत कार्यको कार्य थालिएको थियो। राहत वितरण गर्न ड्रोन प्रयोग गरिएको हो। यी ड्रोनहरू अब रसुवा र अरू स्थानमा पनि राहत वितरणका लागि प्रयोग गरिनेछ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थानहरू सड़क सम्पर्कबाट विच्छेद भएका छन्। त्रिशुली नदी पारी जान भने केही स्थानमा ट्विन पनि बनाइएको छ।
19: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। हिजो दिउँसो विराटनगर 8 रहेको कारागारमा 2 पक्षबीच झडप भएको थियो। ब्लक बीमा रहेका कैदीबन्दीले अरू कैदीबन्दीलाई यातना दिएको र रकम असुलेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरोला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो। झडपपछि झापा, सुनसरीको झुम्का, सिराहा र वीरगंजमा 3-3 तथा सप्तरी, उदयपुरको गाईघाट र सिन्धुली कारागारमा 2-2 जनाले सारिएको छ। त्यसपछि भने अवस्था शान्त रहेको कारागारका जेलर राजन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार बी ब्लकमा रहेका ती कैदीहरूले अरू कैदीलाई यातना दिने र घरबाट पैसा मगाएर असुली गर्ने, निर्देशन नमान्नेहरूलाई कुटपिट गर्ने, नमाने शारीरिक यातना दिने गरेका थिए। घिमिरेका अनुसार कांग्रेस नेता समेत रहेका अभिषेक गिरीको निर्देशनमा यो धन्दा चलिरहेको आरोप अरू कैदीबन्दीले लगाउँदै आएका छन्। 565 जना कैदीबन्दी रहेको बी ब्लकमा चञ्चल वर्माको समूहले गिरीको निर्देशनमा आफूखुसी नियम चलाउँदै आएको थियो।
18: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
22: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट।

0: पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। गै रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सड़क खण्ड अवरूद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका पाँच भुका खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका सात बाधु र जगन्नाथ गाउँपालिका पाँचमा माथिबाट आएको पहिरोले सड़क खण्ड अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो जेसीबी प्रयोग गरी हटाएर खोलाइए पनि जगन्नाथको भुका खोलामा पनि पहिरो खस्ता सड़क अवरूद्ध भएको उहाँले बताउनुभयो। सड़क अवरूद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारी साधन बाटोमा रोकिएका छन्। अहिले जगन्नाथ गाउँपालिकाको जेसीबी प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताउनुभयो। लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढ़ेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्याण्ड टापुबारे अमेरिकी नीति पुनरावलोकन हुने संकेत दिएपछि अर्जेन्टिना र बेलायत बीच दशकौं लामो विवाद फेरि चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्याण्ड नजिक तेल उत्खनन गरिरहेका कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने योजना घोषणा गर्दै टापुमाथि आफ्नो देशको दावी पुनः दोहोर्याउनु भएको छ। मिलेईले फकल्याण्ड टापु ऐतिहासिक र कानूनी रूपमा अर्जेन्टिनाकै भएको दावी गर्नुभयो। उहाँका अनुसार पछिल्लो समय अर्जेन्टिनाको दावीका पक्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनका संकेत पनि देखिएका छन्। फकल्याण्ड टापु सन् 1833 बेलायतको नियन्त्रणमा छ। यसको सार्वभौमिकतालाई लिएर अर्जेन्टिना र बेलायत बीच सन् 1982 युद्ध समेत भएको थियो। त्यस युद्धमा 645 अर्जेन्टिनी र 255 बेलायती सैनिकको मृत्यु भएको थियो। मिलेईले फकल्याण्डको तटबाहिर संचालन भइरहेको तेल परियोजनालाई अर्जेन्टिनाका लागि ठोस र तत्काल खतराका रूपमा चित्रण गर्नुभएको छ। मिलेईका अनुसार ती कम्पनीहरू तेल उत्खननको चरणतर्फ अघि बढ़िरहेका छन् तर अर्जेन्टिनाको अनुमति लिएको छैन। उहाँले कानून संशोधन गरेर हाइड्रोकार्बन उत्खननमा संलग्न कम्पनीलाई सेवा उपलब्ध गराउने व्यवसायमाथि समेत कड़ा प्रतिबन्ध लगाउने योजना अघि सार्नु भएको छ। अर्जेन्टिनाको नयाँ कदमप्रति बेलायतले तत्काल प्रतिक्रिया जनाएको छ। बेलायती विदेश मन्त्री एड मिलिभ्यान्डले फकल्याण्डप्रतिको बेलायतको प्रतिबद्धता अडिक रहेको बताउँदै त्यहाँका बासिन्दाको आत्मनिर्णयको अधिकार अन्तर्राष्ट्रिय कानूनमा आधारित रहेकाले ती टाकुरा बेलायतकै रहेको दावी गर्नुभयो। ट्रम्पले भने बेलायत सरकारले इरान विरूद्धको अमेरिकी युद्धमा साथ नदिएको विषयलाई लिएर बेलायती प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै तिमीहरू मलाई प्रयोग गर्न त्यहाँ थिएनौ भन्ने आशय व्यक्त गर्नुभएको छ। फकल्याण्ड बेलायतबाट निकै टाढा रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
1: अब खेल समाचार। स्पेनिस लालिगामा रियल म्याड्रिड रियल बेटिससँग 1-0 गोलले पराजित भएको छ। सेभियामा भएको खेलमा बेटिसका ट्रोया पारोटले 81 मिनटमा गरेको गोल निर्णायक बन्यो। रियलले पहिलो हाफमा लगातार दबाव बनाए पनि गोल गर्न सकेन। भिनिसियस जुनियरको प्रहार पोस्टमा लाग्दा दिन हुइसेनको हेडर क्रस बारमा लागेको थियो। दोस्रो हाफमा बेटिसले रक्षात्मक खेल बलियो बनाएपछि रियलको आक्रमण कमजोर देखियो। खेलको अन्तिमतिर रियलले बराबरीको अवसर पाए पनि इन्जुरी समयको 14 मिनटमा किलियन एम्बापेको पेनाल्टी बेटिसका गोल रक्षकले बचाए। प्रशिक्षक जोसे माउरिन्हो फर्किएपछि रियलको यो पहिलो हार हो। यसैबीच इंग्लिश प्रिमियर लीगमा लिभरपूलले इप्सविच टाउनलाई 2-0 हराउँदै नयाँ प्रशिक्षक आन्दोनी इराओलाको नेतृत्वमा पहिलो जित निकालेको छ। एलेक्जेन्डर इसाकले शुरूआती 9 मिनटमै 2 गोल गरे। दुवै गोलमा कोडी गाप्कोले असिस्ट थियो। जितसँगै लिभरपूल 3 खेलबाट 5 अंकसहित तालिकाको 5 स्थानमा पुगेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चिलिमे जलविद्युतको सुरुङमा हेलिकप्टर मार्फत एस्काभेटर पठाइयो। हराइरहेका आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाका विदेश मन्त्री नेपाल आउँदै।
0: बाढ़ी प्रभावित क्षेत्रमा ड्रोन मार्फत राहत पुर्याउन शुरू। पृथ्वी राजमार्ग बन्द गरेर परेवा भीर खण्ड मरमत गरिँदै।
1: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दी अन्यत्र स्थानान्तरण। कैदीबन्दीहरूलाई अनावश्यक हैरानी दिएको आरोप।
0: ट्रम्पको भूमिकापछि फकल्याण्ड टापुबारे अर्जेन्टिना र बेलायत आमने सामने। तेल उत्खननलाई लिएर नयाँ विवाद।
1: र लालिगामा रियल म्याड्रिड पराजित। प्रिमियर लीगमा लिभरपूलको
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र धर्मराज बिदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
7: यसैले यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ।
14: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
14: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 95560-62028 र 95041-79716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
16: कति बन्यो घर? अनि ढलान भयो त?
17: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
16: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोप्राइटर राम भुजेल। सम्पर्क 98191-50630 र 97476-80681।
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
13: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
19: ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna ta dhinna

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
2: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
5: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा 1 घर माथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
5: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603773710 र 98261553507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
5: मोबाइल 98058535533 र 98066151899।
9: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
9: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
12: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
9: द्वितीय पुरस्कार ₹15,000,
12: तृतीय पुरस्कार ₹10,000,
9: सान्त्वना पुरस्कार ₹5,000।
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
9: द्वितीय पुरस्कार ₹5,000
12: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
9: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
12: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31937,
9: सुरेन्द्र श्रेष्ठ 98560 36136,
12: रविन्द्र राज पौडेल 98560 62888।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
14: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
16: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
17: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850788302 र 9840683002।
18: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
19: यो हो बोनस चाउचाउ।

तेरे लिए ही तो सिग्नल तोड़ताड़ के आ

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9701105090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9704540900।
3: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
4: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
3: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
4: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
3: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
4: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
3: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
4: टिम दर्ता शुल्क 500 रुपियाँ।
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेटी चोक।
4: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
4: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्जन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, what in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, or Antanabe Pansati, Artis Junior Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
6: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
7: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ
5: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
9: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860715
10: र रामचन्द्र महत 9461616878
11: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
12: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
11: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
12: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
8: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौंडा
8: प्रोपाइटर रबिन थापा सम्पर्क 9855633098 र 9465610950
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: X103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
1: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रेय गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। मानव बेचबिखन विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गर्नुभएको हो। वहाँले मानव बेचबिखन तथा ओसार पसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभएको हो। यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरकारवालाको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उहाँको भनाइ रहेको छ। प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 प्रोटोकल अनुकूल हुने गरी संशोधन हुने संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ। यसबाट मानव बेचबिखन तथा ओसार पसारबाट पीड़ितको अन्तर्राष्ट्रिय स्तरमा मानवाधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढ़ाउन सहज हुने अपेक्षा गरिएको छ। यही भदौ 10 गतिको भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका पनि प्राधिकरणले जनाएको छ। रसुवा स्थित अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्ति चिनिया नागरिक रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो 1:20 बजे आयोजनाको अडेट चार टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। बाढ़ी आएको 11 दिनपछि उनको उद्धार भएको हो। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,556,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। नेपालले भोगेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूहले एकबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भोटेकोशी प्राणी प्रभावित बाढ़ीप्रति धनी र विकसित देशहरूको ध्यानाकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिम नदी र चट्टान खसेर आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको दिल्लीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। सांसद रन्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन सरकारसँग हार गुहार गरिरहेकी एक महिलाको भिडियो प्रति संवेदनशील बन्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै दर्शनाले ती महिलाको जीवनमा ठूलो विपत्ति आइपरेको र भविष्यको अनिश्चितताको उनको मनमा गहिरो त्रास पैदा गरेको बताउनु भएको छ। वहाँले ती महिलाले सरकारप्रति आक्रोश व्यक्त गर्दै गाली समेत गरिरहेको भए पनि त्यसलाई उनको पीड़ाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने धारणा राख्नु भएको छ। उहाँले मानिसको जीवनमा अकल्पनीय र अन्यायपूर्ण खजना खर्दा भगवानसँग समेत रिसाउने र छोपकिने अवस्था आउने उदाहरण दिँदै पीडामा रहेकी महिलामाथि सामाजिक सञ्जालमा किसी टिउरी तथा अशोभनीय टिप्पणी गर्नु उचित नभएको बताउनु भएको छ। दर्शनाले उक्त घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै पीड़ित परिवारको संवेदनालाई सम्मान गर्न र कठिन परिस्थितिमा मानवीय संवेदनशीलता कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष श्री प्रसाद घिमिरेले ग्यासको थुवानीमा देखिएको समस्याका कारण दिएको अतिरिक्त शुल्क उद्योगको नाफा नभई बाध्यतात्मक परिस्थितिको उपज भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेवनद्वारा आयोजित बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र चुनौती विषय कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भएको हो। घिमिरेका अनुसार प्रति सिलिण्डर थप गरिएको 105 रूपियाँ उद्योगीको खातामा नजानेर त्यो रकम सिधै ढुवानीकर्ता कर्तालाई भुक्तानी गरिने व्यवस्था गरिएको छ। भारी पहिरोको कारण सड़क सञ्जाल अवरूद्ध हुँदा वैकल्पिक र लामो मार्ग प्रयोग गर्नु परेकोले ढुवानी खर्च बढ़ेको वहाँले बताउनु भएको छ। राज्यले ढुवानीका साधन उपलब्ध गराएको खण्डमा यो शुल्क तत्काल फिर्ता लिन उद्योगीहरू तयार रहेको वहाँको भनाइ रहेको छ। कास्कीको माछापुछ्रे गाउँपालिका वडा नम्बर एकमा निर्माणाधीन सुपर सेती हाइड्रो पावरको बाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा दुईजना कामदारको मृत्यु भएको छ। तन्कुटाको पाखरीवास नगरपालिका वडा नम्बर 8 घर भएका 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गाउँपालिका वडा नम्बर 1 घर भएका वर्ष 27 किसान राईको उपचारको क्रममा मृत्यु भएको हो। दुवैलाई चिकित्सकले सभा 1 बजेतिर मृत घोषणा गरेका हुन्। शनिबार बिहान 11 बजेतिर खसेको पहिरोमा परि सोही हाइड्रोमा काम गर्ने उनीहरू घाइते भएको थियो। घाइते दुवैलाई स्थानीयले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा 11 पठाएको थियो। घटनास्थल सार्दी खोलाबाट करिब 12 किलोमिटर पूर्वमा पर्दछ। घाइते दुवैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभएको हो। घटनामा एकजना घाइते भएका छन्। इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगरको उपचार भइरहेको जनाएको छ। सशस्त्र प्रहरीले एप्पल कम्पनीको करिब 2,40,00,000 रूपियाँ बराबरको एयरफोर्स बरामद गरेको छ। मौतरीको सोनमा गाउँपालिका 6 मगर थानाबाट शनिबार ती सामान बरामद भएका हुन्। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान फेला परेको सशस्त्रले जनाएको छ। प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए अनुसार 1200 थान एयरपोर्ट सशस्त्रको नम्बर 9 गढ़ महोत्तरी सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत भुजवलको तिनौ नदीमाथि नयाँ सिग्नेचर पुल निर्माण हुने भएको छ। नेपालमा नारायणपछि स्रो सिग्नेचर पुल बन्ने भएको हो। पुल निर्माणका लागि चिनिया निर्माण कम्पनीसँग औपचारिक ठेक्का सम्झौता भएसँगै आयोजनाले निर्माणको बाटो खोलेको हो। सड़क विभागको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार एमएस आनहुई सिन्जियन होल्डिङ ग्रुप कम्पनी लिमिटेडले पुल र त्यससँग जोडिने पहुँच मार्ग निर्माणको जिम्मा पाएको छ। सम्झौता अनुसार निर्माण कम्पनीले 3 वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माण अवधि सहित पुल निर्माण सम्पन्न भएको 5 वर्षसम्मको मर्मत सम्भारको जिम्मेवारी समेत कम्पनीकै हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिचा लाई उत्तरित गरी अल जजिराले जनाएको छ। राजधानी लापासबाट झण्डै 30 किलोमिटर टाढा रहेको बिचाया बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारमा राखिएका यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको खबरमा उल्लेख गरिएको छ। सैन्य परिसर आसपासका केही घरमा समेत क्षति पुगेको छ। दिउँसो 2 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
14: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
19: म्याडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: ए सबिना, यस्तो हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
0: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808-16142।
22: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
23: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
22: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142022 र 9856012692।
24: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
25: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
24: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
25: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
26: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
27: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
26: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
27: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
26: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
27: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635903769।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: के गर्दा त
1: सुतिरहेको यार
0: टिकटकमा नयाँ गीत आएको छ हेर त अलि तयार भएर आइज बनाउनु पर्छ
1: ल ल पखै हेरिहाले

0: 进了三级，听我教我们是从头为我说清楚了，我们
1: 全都听了，拜拜。
2: Excuse me. सुनो ना, मैं त्यहाँ अगाडि चोकसम्म छोडिदिनुहुन्छ? मेरो मोबाइलमा नेटवर्क टिपिरहेको छैन भने
3: भइहाल्छ नि, बस्नु नि।
2: थ्याङ्क यू। सो सरी, मेरो फियान्से आउनु भएछ ल, सो सरी ल, एन्ड थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। मैले सोचेको पनि थिएन तपाईँ आउनुहुन्छ भने।
3: तिमी केही दिनदेखि इभाको फलो गर्दैछौ, केही दिनमा हाम्रो बिहे हुनेवाला छ, आइन्दा फलो नगर्नु

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ के
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
7: हेलो
8: बा, कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
8: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
9: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
9: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
12: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँडा।
13: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141042 98563 2128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253959122 98058 र 98460 2946।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343072।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिल चार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
6: पार्वती रिमाल दुलेगौडा रु 10,100,
7: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
6: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
7: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
6: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
7: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
6: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 98560285443 र 98417000787।
10: तीसका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा
6: खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850631937,
10: सुरेन्द्र श्रेष्ठ 9850636136,
6: रविन्द्र राज पौडेल 9850662888।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासु र सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9870179142।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
17: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
17: भुटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, अन्यको खोजी कार्य तीव्र।
16: विदुर स्थित तादी खोलामा 60 मिटरको एग्रो ब्रिज जडान कार्य शुरू, देवीघाटमा ट्विन सञ्चालन।
17: कास्कीमा पहिरो खस्दा 2 जना कामदार गम्भीर घाइते, उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगियो।
16: बोलिभियाको सैन्य शिविरमा शक्तिशाली विस्फोट, 10 जना भन्दा बढ़ीको मृत्यु, 58 जना घाइते।
17: र नेपाल भलिबल लीगमा आज 2 खेल हुँदै।
18: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीको 11 दिनमा आज जलविद्युतको सुरुङ र बाढ़ीले क्षति पुर्याएको घरबाट गरी 2 जनाको जीवितै उद्धार गरिएको छ। हिजो 10 दिनमा त्रिशुली 3A बाट दुईजनाको उद्धार भएको थियो। आज अपर त्रिशुली एकबाट एक चिनिया नागरिक र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उहाँकी श्रीमती चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो। सशस्त्र प्रहरी बल 19 नम्बर गुल्मबाट बाढ़ी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले विदुर नगरपालिका 10 बेत्रावतीबाट 64 वर्षीय चन्द्रिकालाई भग्नावशेष घरको चौथो तलाबाट उद्धार गरेको हो। गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढ़ीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यस लगत्तै उद्धार गरिएको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। यस्तै चिनिया नागरिकको भने उद्धार गरेर नुवाकोटको त्रिशुली स्थित मैथिल ब्यारेकमा ल्याइन लागि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हिजो त्रिशुली 3A संजय शाह र कवीर महर्जनको उद्धार भएको थियो। उनीहरूको छाउनी स्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। हिजो र आज गरी 4 सकुशल उद्धार गरिएको छ। सुरुङको ट्र्यापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको छ। हिमालयन राइडर्स सोसाइटी हेटौडाले भोटेको सीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका स्थानमा ज्यान गुमाएका व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै आज हेटौडामा शान्ति र्याली निकालेको छ। संस्थाको 5 साधारण सभाको अवसर पारी हेटौडा उपमहानगरपालिका 4 स्थित भुवनेश्वर पशुपति मन्दिरबाट शुरू भएको शान्ति र्याली फोरेस्ट्री गेट मेन रोड बुद्ध चोक नगरपालिका रोड मनकामना चोक भैरव रोड हुँदै पुनः भुवनेश्वर पशुपति मन्दिर पुगी सभामा परिणत भएको थियो। प्राकृतिक विपदमा परि दिवंगत हुनुभएका व्यक्तिहरूको आत्मा चिर शान्ति घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको साथै सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल परिवारसँग मिलनको कामना गर्दै शान्ति र्याली आयोजना गरिएको हिमालय राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। नुवाकोटको विदुर स्थित ताँदी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान कार्य शुरू भएको छ। भदौ 10 रसुवाको भोटेको सीमा आएको बाढ़ीले ताँदी खोलाको पक्की पुल बगाएको थियो। सोही पुलको अबुटमेन्चमा नयाँ एक्रो ब्रिज जडान शुरू भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको थियो। निर्माण पनि नेपाली सेनाले नै गर्न लागेको हो। भटेकोसे त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि त्रिशुली नदी वारिपारी सम्पर्क विच्छित भएको देवीघाटमा भने ट्विन सञ्चालनमा ल्याइएको छ। बाढ़ीले आवत जावतका लागि प्रयोग हुँदै आएको मुख्य पक्की पुल झोलंगे पुल समेत बगाएपछि विदुर नगरपालिका 3 र 5 स्थानीयको आवत जावत ठप्प भएको थियो। नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामग्री ओसार पसारदेखि औषधि उपचारका लागि समेत कठिनाई भोग्दै आएका थिए। रसुवाका बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,55,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रमा निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
19: मार्बल का सीपीपीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर बहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट हाई इम्पैक्ट स्ट्रेंथ भएको
20: सुरक्षा घरको साथ जीवन भर AIO.
21: AIO?
20: Yes, AIO. All in one mart. The best place for shopping.
21: Ke chara ho khas tya?
20: Ke chaina bhana na. Nun dekhi sun samma ka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
21: Wow, kaha chara yo?
20: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
22: All in one mart, helping make your life easier. यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
16: हामी थाहासञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहासञ्चार र थाहाखबर.com पनि सुन्न सकिन्छ
17: अब बाँकी समाचार कास्कीको माछकोछे गाउँपालिका एक सादलमा निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदार गम्भीर घाइते भएका छन् जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालका अनुसार आज बिहान करिब 11 बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुईजना घाइते भएका हुन् घाइते दुवैजनाको नाम थर र ठेगाना खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ घटना लगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवैजनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ
16: अब अन्तर्राष्ट्रिय समाचार दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको पश्चिम शहर भियाचा स्थित एक सैन्य शिविरमा भएको भीषण विस्फोटमा 10 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने कम्तीमा 58 जना घाइते भएका छन् अधिकारीहरूका अनुसार मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ बोलिभियाका रक्षा मन्त्री अर्नेस्टो जस्टिनियानोले घाइते हुनेहरूमा अधिकांश सर्वसाधारण नागरिक रहेको र बाँकी सुरक्षाकर्मीहरू रहेको जानकारी दिनुभएको छ दुर्घटनास्थलमा एम्बुलेन्स चिकित्सा टोली र प्रहरी परिचालन गरिएको छ भने अधिकारीहरूले विस्फोटको वास्तविक कारण पत्ता लगाउन छानबिन शुरू गरिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् घटना लगत्तै उद्धार टोलीले घाइतेहरूको उपचार तथा उनीहरूका परिवारलाई सहयोग पुर्याउने कार्य तीव्र पारेका थिए
17: अब खेल समाचार नेपाल भलिबल लीग एनभीएलमा आज दुई खेल हुँदैछन् पहिलो खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सको सामना गर्नेछ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हलमा यो खेल अपरान्ह 4 बजे शुरू हुनेछ जारी प्रतियोगितामा काठमाण्डुले आफ्नो पहिलो खेल खेल्न लागेको हो पहिलो जीतको खोजीमा रहेको मधेसले भने आफ्नो दोस्रो खेल खेल्न लागेको हो यसअघि प्रतियोगिताको पहिलो दिन हिजो मधेस आफ्नो पहिलो खेलमा सगरमाथा स्मार्टसँग पराजित भएको थियो यसै गरी आजको दोस्रो खेल सगरमाथा स्मार्ट र खप्तड फाल्कन्स बीच खेलिनेछ यो खेल साँझ 7 बजे शुरू हुनेछ प्रतिस्पर्धात्मक भिडन्तमा मधेसलाई हराएपछि हौसिएको सगरमाथा लगातार दोस्रो जीतको खोजीमा हुनेछ अर्कोतिर खप्तडले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो
16: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
17: भुटेपछि बाढ़ीको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार अन्यको खोजी कार्य तीव्र
16: विदुर स्थित ताँदी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान कार्य शुरू देवीघाटमा तुइन सञ्चालन
17: कास्कीमा पहिरो खस्दा दुईजना कामदार गम्भीर घाइते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगियो
16: बोलिभियाको सैन्य शिविरमा शक्तिशाली विस्फोट 10 जना भन्दा बढ़ीको मृत्यु 58 जना घाइते
17: र नेपाल भलिबल लीगमा आज दुई खेल हुँदै
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र नमस्कार
23: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
24: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
23: दीक्षा ब्युटी पार्लर रे
24: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
23: हो र त्यस्तो के हुन्छ र त्यहाँ
24: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
23: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
24: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
23: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
24: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
23: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
24: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
3: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
5: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
25: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
5: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
26: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
27: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरी प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 98235 52763 र 98660 80715
3: र रामचन्द्र महत 98461 16878
27: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
5: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
27: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
24: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98562 34475 र 98011 32475
0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
26: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त कतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
8: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
27: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
11: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
26: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
27: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
7: मोबाइल 9800585537 र 9800665089
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
11: तपाईंको घर आँगनमा घन्टिने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
27: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
11: आकर्षक सुन चाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रसुदास प्रिया गुरुङ कार्यक्रममा सुदास आज पनि एउटा रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूमा आज उपस्थित भइसकेकी छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा हरेक दिन यहाँहरूमा हामी उपस्थित हुने गर्दछौ र त्यसै गरी श्रोत साथी आजको श्रृङ्खलामा रहेर पुरानो लोक भाकालाई कार्यक्रममा स्थान दिनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ माकुरी निकै नै मिठो भाका रहेको छ जसमा आवाज रहेको छ कुमार पुन अनि जमुना राणाको भने स्वीकार्नुहोला है त

हजुर श्रोत साथी, माकुरी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र अहिलेको लागि भने भुरुरु पुतली गीतको बोल राखिरहेको छु, त्यस भाका रहेको छ स्वीकार्नु होला।

हजुर श्रोता साथी बुरु र पुतली गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र तीज भाका चाहिँ रहेको थियो भने अहिलेको लागि भने पोखराको फेवाताल गीतको बोल राखिरहेको छु स्वीकार्नुहोला।

हजुर साथी पोखराको फेवा ताल गीतको बोलमा सजिएको निकै नै सुमधुर तीज भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने थोकडाले थोका दियो बरीलाई गीतको बोल राखिरहेको छु स्वीकार्नुहोला है।

हजुर सदस्यले थपडाले थोका दियोभरी लै गीतको बोलमा सजिएको निकै नै सुमधुर अनि रमाइलो तीज भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु, जसमा आवाज रहेको छ भागीरथ चौलानी अनि त्यस पछाडि सुनिता भुता छेत्रीको भने सुमधुर भाका रहेको थियो। सम्पूर्ण श्रोत साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला नै। र त्यसै गरी श्रोत साथी, आजको श्रृंखलामा हामीहरू पुरानो पुरानो लोक भाकाहरू अनि सँगसँगै तीज भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौं र आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई यसै गर्ने अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा हरेक दिन यहाँहरूमाझ हामी उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो श्रृंखलाको साथमा कार्यक्रममा जोडिनेछौ भने सबैजना श्रोता साथीहरूले पक्कै पनि अन्तिमसम्म सुनेर साथ दिनुहुने नै छ। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र अहिलेको लागि भने चाहिँ यहाँहरूको लागि माझिदाई गीतको बोल राखिरहेको छु, जसमा आवाज रहेको छ शान्ति श्री परियारको। स्वीकार्नुहोला सुमधुर भाकालाई।

हजुर श्रोता साथी, माझीदा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ आइसकेका छौँ र त्यसै गरी हाँसो रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला। कार्यक्रममा बजाएको यो पुरानो रमाइलो लोकदोहोरी भाका सँगसँगै तीज भाकालाई पनि सुनेर यहाँहरूले भरपूर मनोरञ्जन त लिनुभयो नै होला। र त्यसै गरी भोलि फेरि पनि यहाँहरूसँग हाम्रो अर्को नयाँ श्रृङ्खलाको साथमा भेट त हुने नै र अहिलेको लागि भने छुटेर जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र जाँदा जाँदै कार्यक्रममा सुरेन्द्र गुरुङ अनि शर्मिला गुरुङको आवाजमा सजिएको तामैको अचार गीतको बोललाई राख्दै आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुतमा श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
2: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
5: स्टुडियो
6: अहिले दिउँसोको 4 बज्यो
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058200008 र 98460076246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
15: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहूलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
2: घातक रोग जस्ते मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹1,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
3: सेवा लिने क्रम में चाहिने जानकारी
2: संचय कोष में दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नंबर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0162-552-493-552-494-582-7778
4: सुवर्ण अवसर
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
5: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
4: आइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
4: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
4: नशा तथा बाथ संबंधी रोग ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य संपूर्ण नशा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
7: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
7: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
8: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465610950
10: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रू 25,000 रूपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रूपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रूपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9860657731
3: 103.8 अन्तर्मनको आवाज
4: स्टुडियो
5: अहिले साँझको 5 बज्यो
6: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
8: धोकाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
10: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 20 राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी अन्तर्क्रिया एवं साहित्य तथा सृजना मार्फत मानव बेचबिखन विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ प्रभात फेरी पछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णु राम बिकले सबैको सहकार्यबाट मानव बेचबिखनको अन्त्य गर्न सकिने बताउनु भएको हो कर्मचारी शिक्षक प्रहरी उद्योगी समाजसेवी आमा समूह विद्यार्थीहरू सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामूलक कार्यक्रमबाट मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताउनु भएको हो जिल्ला प्रशासन कार्यालयको आयोजना र एकीकृत सेवा कार्यालय पर्वतको समन्वयमा सम्पन्न कार्यक्रममा साहित्य र सृजनाका माध्यमबाट मानव बेचबिखन विरूद्ध सकारात्मक सन्देश प्रवाह गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो कार्यक्रमले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायसँगै युवा विद्यार्थी साहित्यकार तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ 2063 साल भदौ 20 गते प्रतिनिधि सभाले मानव तथा बालबालिका बेचबिखन विरूद्धको साग महासन्धि 2002 अनुमोदन गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो पोखरामा नगरपालिका 7 मार्चबार स्थित मदरल्याण्ड सेकेण्डरी स्कूलका विद्यार्थी शिक्षक कर्मचारी तथा विद्यालयले भोटेकोसी बाढ़ी प्रभावितका लागि 8,15,555 सहयोग गरेका छन् बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि काइन्डनेस क्लब मदरल्याण्डको सक्रियतामा उक्त रकम संकलन गरी प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्राचार्य डाक्टर नारायण बराले जानकारी दिनुभएको हो सामाजिक उत्तरदायित्व अन्तर्गत विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको उहाँले बताउनु भएको छ कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 6 पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायाकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ उदयपुर घर भएका 21 वर्षीय आयुष तामाङको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो शनिबार 2:30 बजे तालमा डुब्नेका तामाङलाई पौने 3 बजे उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। गोताखोर टोलीले तालको अन्दाजी 30 फिट गहिराईबाट तामाङलाई अचेत अवस्थामा फेला पारी निकालेको थियो। भोटेकोसी बारीबाट प्रभावित नागरिकको सहयोगार्थ तनहुँको दमोदे स्थित अनसन चौतारीमा आयोजित अखण्ड भजन कीर्तन कार्यक्रम सम्पन्न भएको छ। व्यासज्योति धर्म जागरण भजन कीर्तन समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म अखण्ड भजन कीर्तन गरिएको थियो। विपद परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग संकलनका लागि दान पेटिका समेत राखिएको थियो। कार्यक्रमबाट संकलित रकम तथा समितिको तर्फबाट थप गरिएको सहयोग गरी कुल 1,20,817 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ। समितिका अनुसार ब्यास ज्योति धर्म जागरणको तर्फबाट 85,662 रूपियाँ र अखण्ड भजन कीर्तनका क्रममा संकलित 35,155 रूपियाँ गरी कुल 1,20,817 रूपियाँ सहयोग गरेको हो। संकलित रकम भोटेकोसी बाढी तथा अन्य विपदा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो। कार्यक्रममा ब्यास ज्योति धर्म जागरणका अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती पौडेल, सचिव निर्मला थापा र कोषाध्यक्ष कोपिला थापा मगर लगायतले नेतृत्व गर्नुभएको थियो। समितिले धार्मिक तथा सांस्कृतिक कार्यक्रम मार्फत सामाजिक सेवाको भावनालाई समेत जोड्दै विपदका बेला पीड़ितको साथमा उभिने उद्देश्यले अखण्ड कीर्तन आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सहभागी भक्तजन तथा सर्वसाधारणले भजन कीर्तनमा सहभागी जनाउँदै बाढी पीड़ितको सहयोगका लागि स्वैच्छिक आर्थिक सहयोग गरेका थिए। सामाजिक अभियन्ता सुदीप गफ्फारको नेतृत्वमा रहेको टोलीले रसुवा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरेको छ। दमौली क्षेत्रका विभिन्न शुभेच्छुक सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बाढीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका 500 भन्दा बढी परिवारलाई राहत वितरण गरेको जनाएको छ। राहत स्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत कपड़ा तथा दैनिक जीवनयापनका लागि आवश्यक भाँडाकुटा लगायतका सामग्री वितरण गरिएको थियो। बाढ़ीका कारण प्रभावित क्षेत्रमा धेरै परिवार विस्थापित हुनुका साथै दैनिक जीवन कर जीवन कष्टकर बनेको अवस्थामा राहत सामग्रीले पीड़ित परिवारलाई केही भए पनि सहयोग पुग्ने विश्वास गरिएको सामाजिक अभियन्ता गफ्फारले बताएका छन्। विपदको कठिन घड़ीमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले मानवीय सेवाको भावना तथा थप बलियो बनेको गफ्फारले उल्लेख गरेका छन्। टोलीले थादिङ र नुवाकोटका बाढी प्रभावित बस्तीमा पुगेर आवश्यकताको आधारमा राहत सामग्री वितरण गरेको जनाएको छ। बाढी पीड़ितको पुनर्स्थापना र दैनिक जीवन सहज बनाउन सरकारी निकायसँगै सामाजिक संघ संस्था तथा व्यक्तिहरूको सहयोग निरन्तर आवश्यक रहेको उनको भनाइ रहेको छ। जलवायु परिवर्तनसँगै विकास, निर्माण, बस्ती विस्तार, पशु उपचारमा प्रयोग हुने औषधि तथा बढ़दो मानवीय गतिविधिका कारण गिद्धको वासस्थान र प्रजनन क्षमता क्षेत्रमा समेत असर पर्न थालेको छ। प्रकृतिका कुचिकारका रूपमा चिनिने हिमाली गिद्धको आहार र वासस्थानमा आएको परिवर्तनसँगै संरक्षणमा चुनौती देखिएको हो। पछिल्लो समय गिद्धको वासस्थान तथा चरण क्षेत्रहरूमा प्राकृतिक प्रकोप, डडेलो चरण क्षेत्रमा मरेका जनावरका मासुको अभाव र तापक्रमका कारण अनुकूल ठाउँको खोजीमा निस्कने गरेको छ। मुस्ताङमा अन्नपूर्ण संरक्षण आयोजना एक्यापद्वारा गिद्धको आहारादेखि वासस्थानको संरक्षणका लागि विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ। समुद्री सतहको 1200 देखि 6000 मिटरसम्मको उचाइमा वासस्थान रहेकोमा आहारदेखि गुडको संरक्षण आवश्यकता रहेको यक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनु भएको छ। पौडेलका अनुसार बागलुङ मुक्ति क्षेत्र गाउँपालिकाको समर लोकेखर दमोदर कुण्ड गोपाको यासरथार चराङ डगमर यारकथार धेर लुमान्थाङ गाउँपालिकाको छोसेर समसुङ कोरोला लगायतका स्थानबाट गीतको अवलोकन गर्न सकिनेछ। उपलो मुस्ताङमा वातावरण शुद्धताको प्रतीक तथा धार्मिक परम्परामा समेत प्रयोग गरिने गीतलाई आहाराको अभाव हुन नदिने गरी स्थानीय समुदायले समेत सघाउने गरेका छन्। एक्याप लोमान्थाङले प्रारम्भिक गणनामा 200 हाराहारीमा रहेको अनुमान गरिएको छ। एउटै गीत त फरक फरक स्थानमा पुग्ने भएकाले पनि आधिकारिक तथ्याङ्क नभए पनि पोहोर हुने स्थानमा एकल तथा बथानमा देखिने गर्दछ। बागलुङकी पत्रकार सृजना पन्तलाई सर्वाधिक पुरस्कार राशिको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। आदर्श संचार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकका सम्पादक तथा पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सृजना पन्तलाई 50,000 रूपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो। नेपाल पत्रकार महासंघ बागलुङ शाखामा अधिवक्ता राम शर्मा तारादेवी गीतादेवी कालिका र मन्दिरा शर्माको परिवारले बुबा चन्द्रदत्त शर्मा र आमा हेमकुमारी शर्माको सम्झनामा स्थापना गरिएको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 नगद 2 सल्लाह र प्रमाणपत्र सहित पन्तलाई कोषका संस्थापकहरू र बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गर्नुभएको हो। पन्तले मानव अधिकार सम्बन्धी कलम चलाउँदै आउनु भएको छ। मानवाधिकारको क्षेत्रमा निरन्तर कलम चलाउँदै पत्रकारिता मार्फत योगदान पुर्याएको भन्दै पत्रकार महासंघ बागलुङका पूर्वाध्यक्ष देल सिरिसले सिरिसको नेतृत्वमा गठित छनौट समितिले पन्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथिले श्रेष्ठले पन्तले पत्रकारिता क्षेत्रमा नयाँ सिर्जना गरिरहेको बताउँदै पुरस्कारले पत्रकारिता क्षेत्रमा निडर र सशक्त भएर अगाडि बढ्न उत्प्रेरणा मिल्ने बताउनु भएको हो। उत्तरी गोर्खाको चुम्रुबी गाउँपालिका एक स्थित मनासुलो बेस क्याम्पमा एक युवक मृत अवस्थामा फेला परेका छन्। संघर्षमा जिल्लाको मकालो गाउँपालिका 2 स्थायी घर भएका करिब 20 वर्षीय चासी शेर्पा मनासुलो बेस क्याम्पमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो। उहाँका अनुसार शेर्पा भदौ 18 गते सामागाउँबाट मनासुलो बेस क्याम्पतर्फ पाइनर एडभेन्चर कम्पनी लिमिटेड मार्फत पोर्टर तथा किचनमा काम गर्न हिँड्नु भएको थियो। बेस क्याम्प स्थित पाइनर एडभेन्चर कम्पनी लिमिटेड पुगेपछि उहाँ सुत्नु भएको थियो। भदौ 19 गते बिहिबार बिहान उठाउन खोज्दा उहाँ मृत अवस्थामा भेटिएको प्रहरीको भनाइरहेको छ। घटनाबारे एभरेस्ट एयरका कर्मचारी निमार लामा मार्फत बिहान 11:30 बजे जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त गर्ने बित्तिकै प्रहरी टोली बिहिबार साँझ 7:50 बजे घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मृतक शेर्पाको मृत्युको कारण भने खोल्न सकेको छैन। घटनाको प्रारम्भिक अनुसन्धानपछि सपरीक्षणका लागि भदौ 20 गते शनिबार बिहान 10 बजे काठमाडौँ स्थित सिस्टर अस्पताल भारसगंज पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भएको हो। सपरीक्षणको रिपोर्टपछि मृत्युको वास्तविक कारण खोल्ने अपेक्षा गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। हस्त साझा 5 बजेको ढोरबर हेलो साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
11: एक सय 103.8 अन्तर्मनको आवाज। ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908161142।
14: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
9: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
9: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश पृष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
14: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903669, मोबाइल 9840826926।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार,
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
17: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
18: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
19: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
18: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
19: त्यसो भए कहाँ जाने त कान्छा?
18: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
19: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्याक्टर, पावर टुल्स,
20: काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
19: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंडा आफ्नै निवासमा।
21: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
22: हेलो बा,
23: कति बन्यो घर? अनि ढलान भयो त?
24: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
22: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
24: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
26: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9841616878।
6: अफिसबाट अमित सरको फोन।
7: हस् म पछि कल ब्याक गर्छु। ओह सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती सूर्य नेपाल द्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000।

0: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
0: सान्त्वना पुरस्कार रु 5,000,
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
0: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7,
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31 937,
0: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
1: रविन्द्र राज पौडेल 98560 62 888।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141 35 622।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15 644।
0: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ,
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143221,
6: मोबाइल 98065678634 र 97081107090।
7: This is Radio Dhorbarahi 103.8 MHz.

幸福靠有你。不会的干嘛，日子嘛咋咋地，日子嘛都咋地。

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9961-53-507।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन। हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब स्किन छ
8: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825552763 र 9860705
10: र रामचन्द्र महत 9841616878
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो ताइचेर अहिले साँझको 6 बज्यो
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार
14: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
13: शुरूमा मुख्य समाचारका शीर्षकहरू
14: पोखरा पहिरोमा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु एकजना घाइतेको मणिपुर अस्पतालमा उपचार हुँदै
13: भटेको सिबाडीका कारण रसोमा 41 किलोमिटर सड़क पूर्ण क्षति कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी
14: मुगलिन मलिखु सड़क खण्डको कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा चिनिमे जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल
13: खार्ग टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण
14: र जापानले एकैसाथ भारत अफगानिस्तान र नेपालसँग टी20 श्रृंखला खेल्ने
15: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
16: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
13: समाचार अब विस्तारमा कास्कीको सुपरस्थिति जल विद्युत आयोजनाको पहुँच मार्ग एक्सेस रोड खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ मृत्यु हुनेमा धनकुटाको पाखरीदास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलास गढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन् जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो घटनामा परि इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनुभएको छ उहाँको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ आज बिहान करिब 11 बजे जल विद्युत आयोजनाको पहुँच मार्ग निर्माण का लागि सड़क खन्ने काम भइरहेको बेला माथिबाट अचानक पहिरो खसेको थियो पहिरोमा परेका कामदारलाई घटनालाई गत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए सुपरसेती जल विद्युत आयोजना कास्कीको माछापुर्से गाउँपालिका 1 सादल स्थित निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो
14: भटेपछि बाढ़ीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले यही भदौ दश गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1500 निजी घरमा क्षति पुगेको छ। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झुलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावटको रसुवागढ़ी, 120 मेगावटको भटेकोशी, 20 मेगावटको चिलिमे, 20 मेगावटको लाङटाङ खोला, 216 मेगावटको माथिल्लो त्रिशुली 1, 5 मेगावटको मैलुङ खोला, 60 मेगावटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावटको त्रिशुली 3B क्षति पुर्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
13: पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सड़क खण्डको कृष्ण भीरमा शुक्रबारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा सड़क खण्ने काम शुरू गरेको हो। आजबाट ट्र्याक खोल्ने तयारी छ। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काले कृष्ण भीरमा मुगलिङतर्फ 150 मिटर स्काभेटर गुड्ने ट्र्याक खोलिसकेको जानकारी दिनुभयो। उहाँले मलेखुतर्फको खण्डमा झण्डै 100 मिटर ट्र्याक खोलिसकेको र बाँकी 50 मिटर ट्र्याक आज साँझबाट खोल्ने तयारी रहेको बताउनुभयो। यात्रुहरूलाई बन्दको अवस्थामा नआत्तिन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रूपमा भए पनि सड़क राम्रो बनाउने काममा आफूहरू लागेको स्पष्ट पार्नुभयो। विपदको घड़ीमा राज्यलाई सघाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले ट्र्याक छिटो सकेर साँझसम्म नागढुङ्गा मुगलिन सड़क खण्ड सञ्चालन गर्ने बताउनुभयो।
14: चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न एस्काभेटर आवश्यक परेपछि पहुँच मार्ग निर्माण कार्य थालिएको छ। सुरुङ सफा गर्न समय लाग्ने भएपछि त्यहाँसम्म एस्काभेटर पुर्याउन पहुँच मार्ग निर्माण शुरू गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण आयोजना स्थलसम्म पुर्याउन सकस भइरहेको छ। तथापि नेपाली सेना र भारतीय सेनाका 21 सुरुङभित्रै म्यानुअल रूपमा माटो र भारी भग्नावशेष हटाउने कार्यमा खटिरहेको प्राधिकरणले जनाएको छ। 250 मिटर लामो सुरुङ मध्ये करिब 100 मिटर भाग सफा गरिएको छ, तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्ट्रा भेटर आयोजना स्थलसम्म पुर्याउनु पर्ने उद्धारकर्ताले जनाएका

0: छन्।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्र सेवकका तर्फबाट तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप तथा राहत कोष संचालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रूपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक परिवारलाई कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढ़ीका कारण मृत्यु भएमा राहत स्वरूप प्रति व्यक्ति 1 लाख रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत बनाउने निर्णय भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: गुणस्तरीय प्लम्बिङको नाम
4: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। भोटेकोशी बाढ़ीमा परि विपत्ता भएको 11 दिनमा नुवाकोटको बेत्रवतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई उपचारका लागि काठमाडौँको छाउनी स्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ। सशस्त्र प्रहरीले उहाँलाई आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याएको हो। उद्धार गरिएकी श्रेष्ठ सामान्य बोलचाल गर्न सक्ने अवस्थामा हुनुहुन्छ। आज उद्धार गरिएका चिनिया नागरिकले भने नुवाकोटको त्रिशुल स्थित मैथिल ब्यारेकमा लगिएको छ। उहाँको अवस्था पनि सामान्य देखिएको छ। हिजो त्रिशुली 3A संजय शाह र कबीर महर्जनको उद्धार भएको थियो। उनीहरूको छाउनी स्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। हिजो र आज गरी 4 जनाको सकुशल उद्धार गरिएको छ। सुरुङको ट्र्याकमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले खारगा टापु नजिकै ईरानी ट्याङ्करमाथि आक्रमण गरेको छ। अमेरिकाले आज ईरानको प्रमुख तेल केन्द्र खारगा टापु नजिकै एक तेल ट्याङ्करलाई निशाना बनाएको रोइटर्सले जनाएको छ। आक्रमणमा कुनै हताहत भएको रिपोर्ट गरिएको छैन। ईरानी अधिकारीले पनि तेल अनलोड गर्ने क्रममा ट्याङ्करमाथि प्रहार भएको बताएका छन्। ईरानी संचार माध्यमले विस्फोटको आवाज सुनिएको बताए पनि खारगा टापुबाट धुवा नउठेको बताएको छ। ट्याङ्करमा भएको क्षति र यसको हालको अवस्थाको बारेमा विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
0: रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किवमा रहेको सुरक्षा सेवा एसपीयूको मुख्यालयमै रूसले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युद्ध शुरू भए यता पहिलो पटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो। उक्त आक्रमणमा 12 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन एसपीयू प्रमुख ओलेग जान्दर पोगलादको कार्यालयलाई नै लक्षित गरेर प्रहार गरिएको बताउनु भएको छ।
1: अब खेल समाचार जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै व्यस्त हुने भएको छ। जापानले सेप्टेम्बर 19 देखि 26 चार फरक अन्तर्राष्ट्रिय टोलीसँग कुल 5 टी20 अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका सार्वजनिक भएको छ। जापानले सेप्टेम्बर 19 र 20 हङकङ विरूद्ध 2 टी20 खेल खेल्नेछ। 5 एशिया कप खेलिसकेको टोली हङकङका विरूद्धका खेलहरू जापानका लागि राम्रो शुरूआत हुने अपेक्षा गरिएको छ। त्यसपछि सेप्टेम्बर 22 जापानले साबिक टी20 विश्वकप विजेता भारतको सामना गर्नेछ। भारतसँग खेल लगत्तै सेप्टेम्बर 24 जापानले बलियो टोली अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने सेप्टेम्बर 26 जापानले एसियाको शीर्ष एसोसिएट राष्ट्र नेपालको सामना गर्ने तालिका छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: पोखरा पहिरोमा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु, एकजना घाइतेको मणिपाल अस्पतालमा उपचार हुँदै।
1: भट्टेकोशी बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क पूर्ण क्षति, चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागि सुरुम सफा गर्न मुस्किल।
0: मुगलिन मलेखको सड़क खण्डको कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा, आज साँझसम्ममा संचालनमा ल्याउने तयारी।
1: खार्ग टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि आक्रमण, रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला।
0: र जापानले एकैसाथ भारत अफगानिस्तान र नेपालसँग टी20 श्रृंखला खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र टेनिस बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9508 र 9460769246।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्ने पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811066136।
13: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043305।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
17: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
20: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरेकै साथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा यहाँले हरेक हप्ताको शनिबार बेलुकी यसै समय 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने, यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा, उनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। आज यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि भने म कार्यक्रम प्रस्तुत अनुमल्ला रहेको छु यो क्षेत्रकै नमूना विद्यालय पञ्चमुनी माध्यमिक विद्यालयमा। उनीहरूसँगको रमाइलो कुराकानी प्रस्तुत गर्न जाँदैछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौ है त। हजुर, कार्यक्रमको सुरुवातीमा मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँबाट हामी आजको कार्यक्रम सुरु गर्दैछौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कूल कलेजमा।
21: नमस्कार, धन्यवाद।
20: हजुरको शुभ नाम के हो नि?
3: मेरिना थापाजी हजुर सन्चै आरामै हुनुहुन्छ अनि तपाईँको पढाइ कस्तो हुँदैछ मेरिनाजी राम्रो हुँदैछ अनि तपाईँ आज यहाँ के गर्न आएको भनेर थाहा छ कि छैन के गर्न आउनु भएको नि रेडियोमा चाहिँ आफ्नो ट्यालेन्ट राख्न आउनु भएको हो ल अब आफ्नो ट्यालेन्ट चाहिँ राम्ररी राख्नु होला अनि त्योभन्दा अगाडि सोध्नु मन लाग्यो तपाईँले योभन्दा अगाडि चाहिँ रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ कि छैन छैन है अनि आज आफ्नो ट्यालेन्ट राख्दै गर्दा कस्तो फिल भइरहेको छ राम्रो फिल हुँदैछ अनि तपाईँ कति कक्षाबाट हुनुहुन्छ तिन कक्षाबाट सबै साथीहरू यहाँ भएको साथीहरू तिन कक्षाबाट नै हुनुहुन्छ अनि आज हामीले चाहिँ के सुनाउँदै हुनुहुन्छ अरे कथा के कथा हो नि कमिला र परेवाको कथा राख्न रेडी हुनुहुन्छ त हामी तपाईँको ट्यालेन्ट सुन्नको लागि एकदमै रेडी छौँ तपाईँ आफ्नो ट्यालेन्ट राख्न रेडी हुनुहुन्छ त ल सुरु गरिदिनुहोस्
21: एक प्रदेशमा कमिला र परेवा थियो कमिला पानी खान भनेर खोलामा थियो पानी खाँदा खाँदा एकैछिन खोलामा बग्यो एउटा परेवा रुखमाथि बसिरहेको थियो परेवाले त्यो देखेर एउटा पात टिपेर फालिदियो खोलामा कमिला खोलामा चढ्यो र त्यो खोलामा माथि त्यो पारी खोला पार गयो अनि अर्को दिन परेवालाई सिकारीले मार्न आँट्यो कमिलाले त्यो देखेर कमिला हिँड्दै सिकारी भएको ठाउँमा गएर सिकारीको खुट्टामा टोकेर सिकारी लड्यो सिकारीको हातबाट बन्दुक खस्यो सिकारी आठा भन्यो परेवा छिटो उडेर तल झऱ्यो कमिलालाई माथि राखेर दुइटै परेवा उड्यो धन्यवाद आउँदै गरेको त्यसको सबैले धेरै धेरै शुभकामना मैले नि आफ्नो ट्यालेन्ट राखेँ साथीहरूले नि आफ्नो ट्यालेन्ट राखेँ थ्याङ्क यू नमस्कार मेरो नाम समन थापा हो म तिन कक्षामा पढ्छु मेरो घर बेलचोतारामा छ आज म कथा सुनाउँदैछु ध्यान दिएर सुनिदिनु होला कथाको शीर्षक हो तिनवटा छोरी एउटा बाबा अनि ठुलो विष्ट एका देशमा एउटा बाबा हुनुहुन्थ्यो तिनको मन हुनुहुन्थेन अनि तिनजना छोरी थियो दुईटा छोरी विद्वान थियो एउटा छोरी ज्ञानी र इमान्दारी थियो अनि बाबा चाहिँ सहर जान भनेर जानुभएको थियो अनि सहर जानुभन्दा पहिल्यै आफ्नो छोरीहरूलाई के ल्याइदिनु भन्नुभयो अनि दुईवटा छोरीहरूले चाहिँ लालचीहरू छोरीहरूले चाहिँ मलाई सोना चाँदीहरू ल्याइदिनु भन्नुभयो अर्को छोरीले चाहिँ मलाई एउटा गुलाबको फुल मात्रै ल्याइदिनु भन्नुभयो अनि बाबा घोडा चढेर सहरतिर लाग्नुभयो अनि राति जङ्गलतिर दिनुभयो अनि केही पनि नदेखेर एउटा ठुलो घर थियो अनि त्यहीँभित्र पस्नु भयो त्यहाँ कोही पनि थिएन खाजा थियो त्यही खायो अनि भोलिपल्ट चाहिँ बिहान उठेर कपडा पनि थियो त्यहाँ कपडा लगायो अनि फुलबालीतिर जाँदा गुलाबको फुल देख्यो अनि बाबाले सोच्नु भयो मैले दुईवटा छोरीको इच्छा त पुरा गर्न सकेन एउटाको इच्छा त पुरा गर्न सक्छु भनेर फुल टिप्न आयो जब त्यो ठुलो बिस आएर मैले तिमीलाई त्यत्रो खाजा दिएँ अनि कपडा पनि दिएँ सुत्नको लागि बेड पनि दिएँ तर तिमीलाई यो फुल किन टिप्दैछौ भने अनि बाबाले भन्नुभयो किन मलाई त्यो चाहिँदैन मलाई यो फुल मात्रै दिनु भएन किन तर त्यो भन्यो अनि बिसले चाहिँ मसँग कोही पनि मान्छे छैन बोल्नको लागि त्यो भएर यो फुल कसैलाई पनि दिन सक्दिनँ भयो अनि बाबाले चाहिँ सरी मलाई माफ गरिदिनु होस् भन्नुभयो अनि बिसले चाहिँ मैले माफ कहिले पनि गर्दैन मेरो इच्छा एउटा पुरा गरिदिनुहोस् अनि म तपाईँलाई माफ गर्छु भन्नुभयो अनि बाबाले चाहिँ भन्नुभयो तिम्रो इच्छा के हो भन्नुभयो अनि तिम्रो कतिवटा छोरी छ भनेर तिनवटा भन्नुभयो अनि तिम्रो एउटा छोरी मलाई ल्याएर देऊ भन्नुभयो अनि ल म भोलिपल्ट नै ल्याएर दिन्छु भनेर भोलिपल्ट बाबा आफ्नो घर पुग्नु भइसकेको थियो अनि सबै छोरीसँग सोध्नुभयो अनि दुईवटा छोरीले चाहिँ म जान्न भन्यो अनि एउटा इमान्दारी छोरीले चाहिँ ल म जान्छु बाबा भनेर गयो अनि बाबाले त्यहाँ घरमा पुगाइदिनु भयो जस्तो घरमा, अनि त्यसपछि बाबा भोलिपल्ट घर फर्किनु भइसकेको थियो, अनि उसले खाना पनि पकाइसकेको थियो अनि दियो, अनि फेरि त्यो तिमी छोरीसँगै खायो, अनि माथि गएर फेरि सुत्यो, फेरि त्यस्तै भयो। अनि त्यसपछि एक दिन तिमी मेरो साथी बन्न चाहन्छौ भने उसले, अनि छोरीले भन्यो म चाहन्न तिम्रो साथी बन्न किनकि म तिम्रो बाबाले पठाएर मात्रै आएको हो भने, अनि बिसलाई खाना नखाइकन त्यो दिन माथि कोठामा सुत्यो। अनि त्यसपछि भोलिपल्ट चाहिँ त्यो छोरीको बाबालाई बिरामी भएछ अरे, घर जान चाहन्छ अरे, म एक हप्ताको भित्रभित्र आइदिन्छु भन्यो अरे। अनि बिसले भन्यो तिमी एक हप्ताको भित्रभित्र नआयो भने म मरिदिन्छु भनेर, ठिक छ भन्यो अरे। अनि एउटा जादु ऐना थियो, अनि तिमीले त्यसलाई हेरेर तिमी त्यसको भोलिपल्ट घर फर्किन्छौ भने, अनि त्यो ऐना हेरेर घर फर्कियो। अनि त्यसपछि त्यो भोलिपल्ट तिनी छोरी चाहिँ भोलिपल्ट घर फर्कियो, पुगिसकेको थियो। अनि बाबालाई अनि त्यो छोरीहरूले चाहिँ तिनीहरूलाई त्यसलाई फसाउनको लागि जेलमा हालिदिनको लागि तिमी दुई हप्तासम्म बस न, मलाई तिम्रो कति धेरै याद आयो भनेर भन्यो। तिमीले हस् म यही बस्छु भन्यो। अनि तिमीको सपनामा एउटा कुरा आयो, अनि त्यसपछि सपनामा चाहिँ बिस फुलबालीमा मोलेर बसेको थियो, अनि छिटो आउने भोलिपल्ट उठेर छिटो गला चढेर आयो। अनि त्यसपछि बिस के भयो भनेर अनि बल्ल उठ्यो, अनि धन्न तिमी आएन तर म मोल्थेँ भनेको। अनि त्यो छोरीले चाहिँ ल ल तिमी नमोल अब म तिम्रो साथी बन्छु भनेर हेरेर चाहिँ बसे।
4: हजुर, कस्तो मिठो कथा हामीलाई सुनाइसक्नु भएको छ समुनजीले। अनि हामीलाई यसरी कथा राख्दै गर्दा समुनजीलाई कस्तो लागिरहेको छ? अनि तपाईँले योभन्दा अगाडि पनि रेडियो प्रोग्राममा आफ्नो प्रतिभा राख्नु भएको
21: छैन?
4: तपाईँको फर्स्ट टाइम हो, अनि फर्स्ट टाइममा पनि कस्तो मजाले बोलिदिनु भएको है। तपाईँलाई यसरी आफ्नो ट्यालेन्ट राख्न चाहिँ कतिको मनपर्छ? अनि तपाईँले फ्राइडे प्रोग्रामहरूमा क्लासहरूमा पनि साथीहरूलाई यसरी नै आफ्नो ट्यालेन्ट सुनाउनुहुन्छ? आफ्नो ट्यालेन्ट यहाँले प्रस्तुत गरिसक्नु भएको छ, यो बाहेक अरू पनि तपाईँलाई केही सुनाउनु मन लागेको छ? के सुनाउन चाहनुहुन्छ? ल छोट मिठो है त ल
21: राखिदिनु। यो पहाडमा के छ दुःख तिमीलाई। थ्याङ्क यू।
5: मेरो नाम आयम मल्लो।
22: मेरो नाम रिहान गुरुङ हो।
23: मेरो नाम सिन्दन गुरुङ हो।
24: मेरो नाम रौनक यादव हो।
25: मेरो नाम रिपी यादव हो।
26: हामी सबै कक्षा 3 बाट

0: गीत सुनाइसक्नु भएको छ. फेरि कुराकानी गरौँ. तपाईँको नाम के रे?
1: मेरो नाम आयम मल्ल.
0: आयम मल्लजी, तपाईँको घर कहाँ हो?
1: मेरो घर दुलेगौडा.
0: दुलेगौडा हो. तपाईँको पढाइ कस्तो हुँदैछ?
1: मेरो पढाइ राम्रो हुँदैछ.
0: राम्रो हुँदैछ. अनि यस्ता पनि कुरा गरौँ है, हाम्रो रिहानजीको पढाइ चाहिँ कस्तो हुँदैछ?
2: मेरो पढाइ राम्रै हुँदैछ.
0: अनि हाम्रो सिद्धान्तजीको पढाइ चाहिँ कस्तो हुँदैछ? ठिक हुँदैछ. अनि यतातिर हाम्रो रोनाल्डजीको पढाइ चाहिँ कस्तो हुँदैछ? राम्रो हुँदैछ. अनि तपाईँको रिबिटजीको पढाइ चाहिँ कस्तो हुँदैछ? राम्रो. किन होला यस्तो हाँस्नु मन लागेको? साथी किन हाँस्नु भएको होला?
2: थाहा
0: छैन. नाम चाहिँ उल्टो भएको भएर चाहिँ हाँस्नु मन लागेको हो. ल फेरि नजिक आएर तपाईँको नाम के हो भनिदिनुहोस् न त.
3: रिबिक यादव.
0: रिबिक यादव. तपाईँको नाम यस्तो रिबिक यादव भनेर चाहिँ कसले राखिदिनु भएको?
3: आमा बुबाले.
0: आमा बुबाले. अनि तपाईँको ट्यालेन्ट राखिरहँदा चाहिँ कस्तो फिल भएको छ हाम्रो रिबिकजीलाई?
3: राम्रो.
0: राम्रो फिल भएको छ. ल ठिकै छ. यो बाहेक कसैलाई चाहिँ अरू पनि ट्यालेन्ट राख्नु मन छ? तपाईँले राख्नु मन छ? आइएमजीले चाहिँ मलाई भन्नु भएको छ. तपाईँलाई के सुनाउनु मन लागेको छ अरू?
1: मलाई गीत सुनाउनु.
0: गीत सुनाउनु मन लाग्छ. कुन चाहिँ गीत हो नि? रेशम पृथ्वी. साथीहरूले नि गाउनुहुन्छ. ल एकचोटि ल यता मिलेर बसिदिनुहोस् अनि ल रेडी हुनुहुन्छ सुनाउनलाई? आर यु अल रेडी? ल सुरु गरिदिनुहोस्.

0: हजुर फेरि पनि यहाँलाई धन्यवाद. फेरि पनि रेशम फिरिरी भनेर मिठो गीत चाहिँ हामीलाई राखिदिइसक्नु भएको छ. अनि आफ्नो ट्यालेन्टहरू यसरी राख्दै गर्दा तपाईँहरूलाई कस्तो फिल भएको छ? राम्रो. अनि यसरी नै आफ्नो ट्यालेन्ट जसरी राख्नुभयो त्यसरी नै मेहनत गरेर धेरै पढ्नु होला. अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई के भन्न चाहनुहुन्छ नि?
1: हामीले आफ्नो ट्यालेन्ट राख्यौ, साथीहरूले पनि आफ्नो ट्यालेन्ट राख्नु होला, राम्रोसँग पढ्नु होला, साथीहरू पनि राम्रोसँग पढ्नु होला, सबैले बाबा आमाले भनेको मान्नु होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला.
2: नमस्ते, मेरो नाम रितु थापा हो. मेरो घर सिमल चौतारा हो. म पञ्चमुनि माध्यमिक विद्यालयमा पढ्छु. म कक्षा 3 पढ्दैछु. म आज रेडियो प्रोग्राममा साथीहरूलाई एउटा गीत सुनाउँदै गएर निएको छु. ध्यान दिएर सुनिदिनु होला. कम्मरैमा पटुकी कसेर

0: तपाईँको पढाइ कस्तो हुँदैछ दिव्याजी?
1: राम्रो हुँदैछ।
0: राम्रो हुँदैछ। अनि अहिलेसम्म साथीहरूले अब प्रतिभा राखिरहँदा तपाईँलाई चाहिँ कस्तो लाग्यो त? राम्रो लाग्यो। अनि आफ्नो प्रतिभा राख्दै हुनुहुन्छ, कस्तो फिल भइरहेको छ?
1: राम्रो फिल भइरहेको छ।
0: वाह, ल अब साथीहरूलाई चाहिँ आज गीत सुनाउने हो तपाईँले?
1: हजुर।
0: कुन चाहिँ गीत हो नि?
1: तिजको गीत
0: हो। ल, तिजको यहाँलाई पनि शुभकामना छ। ल, सुरु गरिदिनुहोस्, कुन चाहिँ होला तिजको गीत?
1: हो हो।

0: थ्याङ्क यू सो मच साथीहरूले गीत गाएर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: हजुर, कुराकानीको साथमा फेरि पनि हामीसँग एकजना बहिनी हुनुहुन्छ। उहाँको ट्यालेन्ट चाहिँ के हो त भनेर हामीले त थाहा पाइसक्यौँ है, गीत सुनाउने हो भन्ने हुनुहुन्छ। पहिला स्वागत गरौँ उहाँलाई। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
0: नमस्कार, धन्यवाद।
1: हजुरको शुभ नाम के हो नि?
0: दिव्य अधिकारी।
1: दिव्य अधिकारी।

0: किसका की छड़ बनवने लाय और सायमा की जमनवने लाय किसका की छड़ बनवने लाय और सायमा की जमनवने लाय किसका गीत कस्ता हुन्छे सुन पारी पारी आएगा ढक्क टोपी लाएगा पारी पारी आएगा ढक्क टोपी लाएगा तिने होलन हाम्रा बाबा लिन आएगा तिने होलन हाम्रा बाबा लिन आएगा नौ भाइ छोराहरू एउटै घरमा अटाउने म एउटी छोरीलाई डाँडै कटाउने
1: हजुर म एउटी छोरीलाई डाँडै कटाउने भनेर त्यसको भाका सुनाइरहँदा मलाई चाहिँ एउटा कुरा सोध्नु मन लाग्यो कि तपाईँले कहिले काहीँ तिज कम्पिटिसनहरूमा भाग लिनु भएको छ कि छैन लिनु भएको छैन जस्तै स्कुलमा पनि हुन्छ नि प्रोग्रामहरू तिजको प्रोग्राम बाहेक अरू प्रोग्राममा चाहिँ भाग लिनु भएको छ कि छैन लिनु भएको छ तपाईँलाई पढाइ सँगसँगै अरू के गर्नु मनपर्छ नि
0: खेल्न मनपर्छ अनि साथीहरूसँग मिलेर नाच्न मनपर्छ अनि साथीहरूसँग मिलेर खाजा खान मनपर्छ यति
1: अनि अब तिज पनि आउँदैछ नजिकैदैछ तपाईँ चाहिँ तिज कसरी मनाउने त
0: नाचेर गाएर मिठो खाना खाएर
1: अनि तपाईँ दर खाना चाहिँ मामा घर जानुहुन्छ कि हुँदैन
0: हजुर
1: कहाँ हो नि तपाईँको मामा घर
0: बागे डाँडा
1: बागे डाँडा कहाँ हो बागे डाँडा भनेको
0: परै छ
1: परै छ है अनि त्यहाँ चाहिँ धेरै बाघ हुन्छ हो त्यस्तो चाहिँ छैन है अनि तपाईँको घर चाहिँ कहाँ भन्नुभयो अरे गासे पानी तपाईँको गासे पानीबाट स्कुल आउनको लागि चाहिँ तपाईँ कुन टाइममा रेडी हुनुहुन्छ नि
0: नौ बजे
1: रेडी हुनुपर्छ अनि तपाईँको पढाइ सँगसँगै अब घर आउन जान चाहिँ कस्तो समस्या हुन्छ कि हुँदैन हुँदैन है अनि तपाईँको पढाइ सँगसँगै अरू चाहिँ केही छ साथीहरूलाई अब सन्देशहरू दिनुपर्ने
0: छैन
1: त्यस्तो छैन है ल हाम्रो सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्नु मन लागेको छ
0: आउने गरेको तिजको धेरै धेरै शुभकामना राम्रोसँग पढ्नुहोला मेहनत गर्नुहोला
1: र अन्तिममा भने हामीसँग एकजना बहिनी हुनुहुन्छ उहाँले चाहिँ सुरुमा नै अब दुईटा औँला ठडाएर हामीलाई चाहिँ म दुईटा गीत गाउने हो भन्दै हुनुहुन्छ है हजुर कस्तोको नाम भनिदिनुहोस् न त समज्ञा भुजेल तपाईँको पढाइ कस्तो हुँदैछ समज्ञाजी राम्रो हुँदैछ तपाईँलाई पढ्नु मनपर्छ कि गीत गाउनु मनपर्छ सबैभन्दा धेरै गीत गाउन चाहिँ धेरै मनपर्छ ल ठिकै छ अनि आज हामीलाई चाहिँ कुन चाहिँ गीत सुनाउँदै हुनुहुन्छ नि बादलु पारीको देशैमा र अर्को कुन चाहिँ हो नि
0: देउरालीको
1: ल पहिला चाहिँ हामीलाई कुन चाहिँ गीत सुनाउनुहुन्छ
0: बादलु पारी
1: ल रेडी हुनुहुन्छ ल सुरु गरिदिनुहोस्
0: तिमीलाई मैले नै होला नि

0: ottimi torrasso, come racconto oggi di prima. Ecco ottimi torrasso, come racconto oggi di prima.
1: अल अब चाहिँ अर्को गीत पनि सुनाउँछु भन्दै हुनुहुन्छ। त्यो भन्दा अगाडि थोरै कुराकानी गरौँ। तपाईँलाई चाहिँ गाउन र लेख्न बाहेक पढ्न बाहेक अरू के गर्नु मनपर्छ?
0: नाच्न, मिलेर साथीसँग मिलेर बस्न।
1: अनि साथीसँग मिलेर बस्न भनिरहँदा तपाईँको साथी चाहिँ को हुनुहुन्छ नि?
0: सन्ध्या र आराध्या।
1: सन्ध्या र आराध्याजीलाई चाहिँ यहाँबाट के भन्नु मन लागेको छ?
0: धेरै
1: पढ्नु भन्नु मन लागेको छ। अनि तपाईँले चाहिँ योभन्दा अगाडि रेडियो प्रोग्राममा भाग लिनु भएको थियो कि थिएन? थिएन है। अनि अहिले आफ्नो गीत सुनाइरहँदा कस्तो भएको छ? राम्रो भइरहेको छ। अनि तपाईँले टिकटक बनाउनुहुन्छ कि हुँदैन?
0: कहिले काहीँ बाबाको मुहारमा,
1: मोबाइलबाट चाहिँ गराउनुहुन्छ बाबाकोबाट। ल ठिकै छ, यो छोटो मिठो कुराकानी सँगसँगै अब भने अर्को गीत सुन्छौँ। रेडी हुनुहुन्छ सुनाउनको लागि? ल सुरु गरिदिनुहोस्।

আমি

हस्त श्रोताबेन, आजको लागि कार्यक्रम स्कूल कलेजको निर्धारित समय भने सकिन लागिसकेको छ। यस्तै फेरि पनि भाइ बहिनीसँगको रमाइलो अनि मिठा मिठा कुराकानी अनि उनीहरूको प्रतिभा लिएर त फेरि पनि हाम्रो भेट अर्को हप्ता हुने नै छ। तबसम्मको लागि म कार्यक्रम प्रस्तुतहरूमालाई पनि छुट्टिन चाहन्छु। हामी सँगै रहनुहोला अनि सुन्दै गर्नुहोला रेडियो ढोरबाराही 103.8 मेगाहर्ज कार्यक्रम स्कूल कलेजमा। नमस्कार।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846696769 र 9846615644।
7: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856692।
9: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
11: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
9: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
11: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
9: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
11: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार,
9: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म,
11: टिम दर्ता शुल्क 500 रुपियाँ,
3: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी चार दोलेगौंडा बेपी चोक।
11: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
3: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
3: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9842626743।
12: आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9846026925।
15: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
15: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
15: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
15: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
18: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9846656996।
19: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
20: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
19: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
21: मम्मी भोक लाग्यो, खाजा खाम न।
20: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
21: हस् मम्मी।
22: मैले सुने छोरी, ल जाम हिँड।
20: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
22: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
20: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
22: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
22: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
21: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ, थ्याङ्क यू।

0: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार ढोरबाराई हाइलाइट सुरु गरौं। आजका मुख्य समाचारका शीर्षकहरूबाट

0: भोटेकोशी बाढीको 11 औं दिनमा आज दुईजनाको जीवितै उद्धार। अहिलेसम्म 1344 जनाको शव भेटियो। 5000 भन्दा धेरै बेपत्ता। भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत। तनहुँमा मात्रै हालसम्म 38 जनाको शव फेला। खोजी तथा उद्धार कार्य 11 औं दिनसम्म पनि निरन्तर जारी। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्ण भीरमा डाइभर्सन ट्र्याक खुल्यो। कास्कीमा सड़क खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गयो। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। सिरियामा बारूदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित। र नेपाल भलिबल लीग एनभीएलमा मधेसको लगातार दोस्रो हार, काठमाडौँ रेड्सको विजय शुरूआत। अब पूरा समाचार सुन्नुहोस्। भोटेकोशी नदीमा बाढ़ी आएको 11 औं दिनमा आज दुईजनाको जीवित उद्धार गरिएको छ। उद्धार कर्मीहरूले एकजनाको घरबाट र एकजनाको जल विद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको हो। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको अडिट 4 सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 औं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धार गरिएको थियो। गएको भदौ 10 गतेको भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिने बताइएको छ। स्विजरल्याण्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। विशेष गरी मानिस प्रवेश गर्न कठिन हुने अध्यारा, साँगुरा र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको छ। ड्रोनमा विशेष सुरक्षा घेराधारण गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचना ठोकिँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भुटेको सिवारीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रुपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहतको सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रुपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट रेडले भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिलाहा गर्ने र निजका सन्ततिलाई पाइक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। भुटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका नागरिक खोज तथा उद्धार कार्य 11 दिनमा पनि निरन्तर जारी राखिएको छ। बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय इलाकामा जारी खोज अभियानका क्रममा हालसम्म तनहुँमा 38 जनाको सफेला परेको छ। गत भदौ 10 गते भुटेकोशी नदीमा आएको बाढीपछिको खोजीलाई थप प्रभावकारी बढाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माताहतका प्रहरी एकाइबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले विशेष गरी तनहुँ गाउँभरि गाउँपालिका 4 र 5 तथा देवघाट गाउँपालिका 4 र 5 अन्तर्गत पर्ने त्रिशुली नदी किनार क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ। मुगलिन पुलदेखि देवघाटसम्मको नदी किनार क्षेत्रमा केन्द्रित भएर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजीका लागि व्यापक रूपमा टोली खटाइएको र खोजी कार्य भोलि पनि निरन्तर जारी रहनेछ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझ सस्तो रहेको दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उहाँले निगमले प्रति सिलिण्डर 400 रूपियाँ घाटा बेहोरेर ग्यास बिक्री गरिरहेको जानकारी दिनुभएको हो। शाहले बजारमा 1 किलो मासुको मूल्य 17 देखि 1800 रूपियाँ पर्ने र त्यो एक छाकमै सकिने भए पनि करिब 2100 रूपियाँ पर्ने सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने बताउनु भएको छ। त्यसैले ग्यासको मूल्यलाई अन्य वस्तुसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने भएकाले मूल्यभन्दा आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। बाढी पहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभएको छ। नेपालले भोगेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडीसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडीसीले भुटेकोशी बाढीप्रति धनी र विकसित देशहरूको ध्यानकर्षण सहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडीसी समूहले जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्री स्तरीय बैठकपछिको संयुक्त घोषणा पत्रमा भुटेकोशी विपदको उल्लेख गरी जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुँदा सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। विकसित तथा धेरै हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूल प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। जलवायु जन्य विपदका कारण एलडीसी राष्ट्रहरूमा भइरहेको ठूलो हानि र नोक्सानीको परिपूरणका लागि एउटा छुट्टै नोक्सानी तथा क्षति न्यायाधिकरण स्थापनाको सम्भावना बारे अध्ययन गर्न कानूनी विज्ञहरूको टोली गठन गर्ने समेत घोषणा पत्रमा उल्लेख छ। तपाईँ यति बेला साँझ 7 बजेको ढोरी बनाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
1: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
2: अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061615।
6: हेलो
7: बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476080681।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9546061268 र 9556062268।
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
15: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
15: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
15: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
16: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
11: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू,
17: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
11: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665939369।
0: विश्राम पछि पुनः स्वागत छ। थोरबराई हाइलाइट्समा अब बाँकी समाचारहरू। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति कर्मचारी तन्त्र र राज्यका विभिन्न निकायहरू अन्यलपूर्ण अवस्थामा रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भए पनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति नरहेको उल्लेख गर्नु भएको हो। पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पूर्व प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व कर्मचारी तन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार हुन आग्रह गर्नुभएको छ। उहाँले देशको स्वतन्त्रता स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरि राख्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँले औल्याउनु भएको छ। भोटेकोशी बाढ़ी पहिरोबाट प्रभावित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारमा खटिनुभएका तनहुँ क्षेत्र नम्बर 2 का सांसद श्रीराम नेउपानेले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउनु भएको छ। पार्टीले प्रभावित क्षेत्रबाट फिर्ता बोलाएपछि नेउपानेले निर्णय पुनर्विचार नभए सांसद पदबाट समेत राजीनामा दिने चेतावनी दिनुभएको हो। ऊर्जा तथा सुरुङ निर्माण क्षेत्रमा अनुभव रहेका नेउपानेले आफू राज्यबाट कुनै अतिरिक्त सुविधा नलिई उद्धारमा खटिएको बताउनु भएको छ। नेउपाने सँगै सांसद तथा इन्जिनियर सागर ढकाल पनि उद्धारमा सक्रिय हुनुहुन्थ्यो। उहाँहरूको प्रयासमा शुक्रबार त्रिशुली पिनेको सुरुङबाट दुईजनाको जीवित उद्धार गर्नुका साथै एकजनाको शव निकालिएको थियो। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले सही कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,568 रूपियाँ, हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गत भदौ 10 बजेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क फाँसिएको थियो। सड़क फाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका जनप्रतिनिधि र विज्ञहरूको रोहवरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाडी चलाउन भने सकिँदैन। अहिले निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बाढ़ीमा हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी गरेको खड्काले बताउनु भएको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाडी सञ्चालन गरिनेछ। बाढ़ीले कृष्ण भीर परेवा भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ। सड़क अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी सदनले शास्ति भुगिरहेका छन्। खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सवारी सदनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ भने वैकल्पिक ट्र्याक निर्माणको काम पनि अघि बढ़ाइएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर एक सादलमा रहेको निर्माणाधीन सुपर स्थिति जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुईजना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा धनकुटाको पाखरीवास नगरपालिका आठ घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खुटाङको कोपिलासगढी गाउँपालिका एकका 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवान अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनु भएको छ। बिहान 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेको बेला पहिरो खसेको थियो। सुपर सिटी जलविद्युत आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो। मोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि विपत्त स्याङ्जाको वीरकोट नगरपालिका पाँचका अर्याल दाम्पत्यको उसको शव बनाएर अन्त्येष्टि गरिएको छ। कृष्ण अर्याल र राधा अर्यालको परिवारले पुष्को शव बनाएर हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरेको हो। रसुवाको गोसेकुण्ड दर्शनका लागि जाने क्रममा भदौ 10 गते भुटेकोशी नदीमा आएको बाढ़ीमा अर्याल दम्पति सवारी सदन परेको थियो। बाढ़ीमा परेपछि सम्पर्कविहीन भएका अर्याल दम्पतिको परिवारले विभिन्न स्थानमा खोजतलास गरे पनि अवस्था पत्ता लाग्न नसकेपछि जीवित नरहेको निष्कर्ष निकाल्दै कुसको शव बनाएर अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताउनु भएको छ। घटनास्थल तथा मृतकको शव राखिएको अस्पतालमा समेत खोजी गर्दा कतै नभेटिएपछि कुसको शव बनाएर अन्त्येष्टि गरिएको उहाँले बताउनु भएको छ। पोखराको फेवतालमा काइकिङ गर्ने क्रममा डुबेका उदयपुर घर भएका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। उनलाई सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। फेवतालको तालबाराही मन्दिर पछाडि घुम्न आएका तामाङ काइकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 खण्ड हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा विपत्ता टोलीको ताखोर आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको थियो। खोजतलासका क्रममा दिउँसो 2:50 बजे तालको अन्दाजित 30 फिट गहिराईबाट गोताखोर टोलीले आयुष तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेका थिए। उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो 2:55 बजे गण्डकी मेडिकल कलेजमा पठाइएकोमा 5:35 बजे चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएका छन्। राजधानी लापाजबाट झण्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोटेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारमा राखिएका त्यस्ता सामग्रीबाट विस्फोट शुरू भएको हुन सक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। सिरियामा युद्धका क्रममा छाडिएका बारूदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम अझै कायमै रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल जोखिम निर्धारणका उपाय अप्नाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएका अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरूको जीवन र सुरक्षामा मात्र नभई उनीहरूको आवत जावत रोजगारी तथा परिवारको जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पारिरहेको छ। कार्यालयका अनुसार पछिल्लो एक सातामा सिरियाका 6 वटा प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित 12 वटा घटना भएका छन्। ती घटनामा 9 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। अन्तिममा खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा काठमाडौँले मधेस वरियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाडौँले 16-14 बीच निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेस लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्यामार्ससँग पराजित भएको थियो। आज भएको खेलमा काठमाडौँले मधेस वरियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 ले गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।

0: टोलीमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्स हराउँदै विजय शुरूआत गरेका थिए। एनबीएलमा छ टोली सहभागी छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख रूपियाँ प्राप्त गर्नेछ। अवस्था यिनी खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू पुनः एकपटक सुन्नुहोस्। बोटेगोसी बाढीको 11 दिनमा आज 2 जनाको जीवित उद्धार। अहिलेसम्म 1,344 जनाको शव भेटियो। 5,000 भन्दा धेरै बेपत्ता। बाढ़ीमा ज्यान गुमाएका 77 प्रहरीका परिवारलाई 25 लाख राहत। तनहुमा मात्रै हालसम्म 38 जनाको शव फेला। खोजी तथा उद्धार कार्य 14 दिनसम्म पनि निरन्तर जारी। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्ण भीरमा डाइभर्सन ट्र्याक खुल्यो। कास्कीमा सड़कको खन्ने क्रममा पहिरो खस्दा 2 जना कामदारको ज्यान गयो। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट। 10 जनाको ज्यान गयो। सिरियामा बारूदी सुरुङको जोखिम कायमै। बालबालिका बढी प्रभावित। र नेपाल भलिबल लीग एनभीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ रेड्सको विजय शुरूआत। अवस्था यिनी खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट सरेको लागि सकिएको छ। राति 10 बजे सब समाचारहरूको साथ हाम्रो पुनः भेट हुने छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे। तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि। खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
5: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो?
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ।

0: आमा समूह समाज तथा होटल को लागि आवश्यक सामान विशेष छूट में उपलब्ध कराइन दुलेगौड़ा क्षेत्र में होम डिलीवरी को व्यवस्था छिशोम मोबाइल को रिचार्ज कार्ड पाइन
1: यस आर ब्रदर्स किचन एंड गिफ्ट हाउस दुलेगौड़ा मुक्तिनाथ बैंक को आडमा प्रोप्राइटर संजीव श्रेष्ठ 9850683507 कविता श्रेष्ठ संपर्क 0564140055 र 9846688817
2: मेरो मन एकदम शांत हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
1: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850602779
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
6: प्रोप्राइटर रबिन थापा सम्पर्क 9850633398 र 9465610950
8: होइन धुवामा के गरिराखेको छौ भने तिमी
9: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
8: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
8: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
0: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034656

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, फल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
5: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वास कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856285343 र 9847000787।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: X103.8 अन्तर्मन को आवाज
16: स्टेशन 1 स्टुडियो लाइटेड
17: अहिले रातिको 8 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 9816395301।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
6: मोबाइल 98065-78634 र 97081-10790।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
10: मोबाइल 98058-35537 र 98066-15899।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आज

0: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9556062136 र 9151166636।
9: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507।
11: कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: खोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891956630 र 9746786081।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
13: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
11: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
13: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
11: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
13: द्वितीय पुरस्कार रु 15,000,
11: तृतीय पुरस्कार रु 10,000,
13: सान्त्वना पुरस्कार रु 5,000।
11: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
13: द्वितीय पुरस्कार 5,000
11: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
11: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
13: सुरेन्द्र श्रेष्ठ 9856036136,
11: रविन्द्र राज पौडेल 9856062888।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9560878302 र 9460878302।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको
7: हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
20: एक सय 3.8 अन्तर्मनको आवाज।
21: स्टुडियो टाइम
22: अहिले रातिको 9 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
24: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
23: दीक्षा ब्युटी पार्लर रे?
24: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
23: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
24: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
23: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
24: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
23: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
24: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
23: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
24: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 9790934335।
25: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
26: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
25: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
26: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
25: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
26: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
25: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
26: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
25: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
26: टिम दर्ता शुल्क 500 रुपियाँ।
25: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, बेपी चोक।
26: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
25: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
26: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
25: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462626743।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625939769।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9840154674 र 9846023420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625961।
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
8: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
9: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
8: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
9: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
8: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
9: र समय गुरुङ दुलेगौडा, रु 55,555,
8: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
8: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
9: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
8: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
9: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
9: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
8: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पिटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808-16142।
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
18: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
17: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
18: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
20: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
22: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
21: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
22: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
25: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
18: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
25: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
18: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
21: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
21: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
19: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
0: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
26: मोबाइल 9908535537 र 9806615899।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
25: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
25: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9417000787।
1: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
18: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
1: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
18: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
1: द्वितीय पुरस्कार ₹15,000,
18: तृतीय पुरस्कार ₹10,000,
1: सान्त्वना पुरस्कार ₹5,000।
18: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
1: द्वितीय पुरस्कार ₹5,000
18: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
18: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
1: सुरेन्द्र श्रेष्ठ 9856036136,
18: रविन्द्र राज पौडेल 9856062888।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
3: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचादी पसल खोजौंला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलतासँगै दुलेगौडाको बन्किया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: उफ, आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
27: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
27: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
27: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
27: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
27: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
27: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
13: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
18: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी-शर्ट सहित लेडीज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
25: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
18: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा
11: कति बन्यो घर अनि ढलान भयो त?
15: बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
11: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
18: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
25: प्रोपाइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681।
18: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: 103.8 MHz.
1: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
2: आमा तस्वीरमा लहराएका तिम्रा धर्ममा मेरा अभाग्य अधर पिठोरी जोडेर चुम्न मन थियो.
1: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नु होला.
2: नमस्कार. रेडियो ढुरबराई 103.8 मेगा
1: साहित्य विशेष कार्यक्रम अब रेडियोमा
2: आमा तस्वीरमा लहराएका तिम्रा धर्ममा मेरा अभाग्य अधर पिठोरी जोडेर चुम्न मन थियो.

उपस्थित भइसकेकी छु। हार्दिक नमस्कार अर्पण गर्दछु तमाम साहित्य प्रेमी श्रोताबिन्द। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित रेडियो धुरभराईको यो साहित्य मञ्चरी कार्यक्रम यहाँहरूको आफ्नै कार्यक्रम हो अनि हामी सबैको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्चरीमा यहाँहरूले उपलब्ध गराउनु भएका कृति वा रचना वाचन गर्दछौ अनि हामी स्वयं स्रष्टालाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर स्रष्टाकै मुखारविन्दबाट पनि रचनाहरू सुन्ने गर्छौ अनि कविताहरू सुन्ने गर्छौ अनि यहाँहरूलाई सुन्ने गर्छौ, अर्थात साहित्य संवादमा जोडिन्छौ। आज पनि मैले अघिल्लो अंकमा यहाँहरूलाई श्रवण गराइसकेकी छु एक चिहान उपन्यास। उपन्यासकार हृदय चन्द्र सिंह प्रधानको उपन्यास एक चिहानको एक अंक अघिल्लो अंक बचिसकेको छ पनि आज भने म अर्को दोस्रो अंकमा अंक लिएर यहाँहरूमा उपस्थित भएकी छु। प्रथमत उपन्यासकार हृदय चन्द्र सिंह प्रधान प्रति हार्दिक सम्मान छ। यो एक चिहान उपन्यास विशेष गरेर कक्षा बाह्रमा अनिवार्य नेपाली अन्तर्गत यो एक चिहान पाठ्यांश अर्थात यो उपन्यासलाई एउटा पाठ्यांशको रूपमा राखिएको छ र त्यसैलाई मध्यनजर गर्दै र विशेष गरी कक्षा बाह्रमा अध्ययनरत विद्या भाइ बहिनीहरूलाई लक्षित गर्दै साहित्य मञ्चरीले यो एक चिहान उपन्यासको वाचनलाई स्थान दिएको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू प्रति यो एक चिहान उपन्यास श्रवणका लागि अर्थात साहित्य मञ्चरी श्रवणका लागि पनि म अनुरोध गर्दै अब भने म ढिला नगरिकन अर्को अंक यो दोस्रो अंक अर्थात यो अंक आठदेखिको वाचनलाई निरन्तरता दिँदैछु। अष्टनारायणको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो। परिवार शोक विवहल भएको बेला सम्झाउन आउने मानिस आफै शोक सन्तप्त भए। त्यसकै कारण अष्टनारायणको परिवार अझ विशेषत लतामायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाभासी चलिरह्यो। शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आफ्नो घर फर्किए। दाह संस्कारको कामका लागि कुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए। तर शिवनारायणलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्को तापले दुःख दिन थाल्यो। अब कसरी दाह संस्कारको काम सिद्ध्याउने? यस चिन्ताले शिवनारायणलाई सर्पले डसेझै डस्न थाल्यो। शिवनारायण जेठा छोरा भएका हुनाले भन्दा सुर्ता सबै उनैले नबोकी भएन। घरमा फुटेको पैसा पनि थिएन, यहाँसम्म कि काप्रो किन्नलाई समेत पैसा थिएन। भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्टनारायणको औषधि खर्चमा सिद्धिसकेको थियो। भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल, पाँच छ पाथी पिठो अनि 20-25 धार्ने आलु बाँकी थियो। कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन। दुनियाँ हाँसला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो। यो कुराको ताप र चिन्ता शिवनारायणलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतामायालाई पनि भइरहेको थियो। गुठियारहरूको ताकेताले उनीहरूलाई झनझन पोल्न थाल्यो। चिन्ताको तापले उनीहरूले अब के गर्नु भन्दै सल्लाह गर्न थाले। अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माइला छोरा पुनारायणले दिए। कसरी बेच्न जाने, कसलाई बेच्न पठाउने? हामी बेच्न जान मिलेन, सुस्केर हाल्दै शिवनारायणले भने। हामी बेच्न जान नहुने किन? कान्छ हर्षनारायणले भने। बाबुको दाह संस्कार नसिद्धे कसरी हामी घरबाट बाहिर निस्कने? शिवनारायणले भने। के गर्ने त अब, यस्तै पर्न आयो, पुनारायणले भने। गुठियारहरू सबै जम्मा भइसके, उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा। साह्रै शर्म र बेचेत हुन जान्छ पुनचार, के गर्ने? आहा नगर्लान् उनीहरूले, शिवनारायणले भने। के लाग्यो, सहनै पर्यो, अरू थोक उपाय नै के छ त? पुनारायणले भने। के गर्ने आमा, त्यस्तै गरौं त? शिवनारायणले लतामायासँग सोधे। लतामायाले केही पनि जवाफ दिएनन्। दुई आँखाबाट बरबरी आँसु चुहाइरहिन्। बरबर्ती चुहिरहेको आँसु पुस्ती नानी थकुले भनिन्, सबको अगाडिबाट चामल पिठो र आलु कसरी बेच्न लैजाने दाजु? यो त साह्रै नराम्रो लाग्यो मलाई। त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्नान्? अरू केही उपाय छ?

0: केही छ भने भन त तिमीले शिवनारायणले भने जुठो नपुगेसम्म केही काम गर्न जानुहुन्न आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ त्यति मेल एक छाक मात्र खाएर भए पनि हामीले ज्यान बचाउनै पर्छ अर्को कुरा भाइ भत्ताहरूलाई खुवाउनै पर्छ घरमा भएको अन्नपात बेच सहँदै बेचेर फेरि किन्न किन्दा टुट्टा खानुपर्ने हुन्छ वेदना सहँदै गम्भीरतापूर्वक नानी थपुले भनिन् तिमीले भनेको सबै कुरा मनासिक छन् मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ तर के गर्ने तिमी नै सोच त शिवनारायणले अलि लामो सास फेरेर भने डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ दिएको फिस समेत नलिकन आफै आई बालाई उनले त्यत्रो मेहनत साथ औषधि गरिदिए उनीसित 20-25 रुपियाँ सापट्टी मागौ कि मैले हेर्दा त अवश्य मदत गर्छन् जस्तो लाग्छ नानु थकुले भनिन् नानु थकुको यो सल्लाह सुनेर शिवनारायण पुनारायण हर्षनारायण लतामाया सबैले भुइँतिर हिमिउरेर एकचोटि गौर गरे अनि लतामाया बोलिन् उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नी तिम्रो बालाई उनको सहानुभूति अल्लितिको लागेको थियो मलाई पनि अल्ली कस्तो कस्तो नै लाग्यो शिवनारायणले भने अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो बेलान जस्तो देखियो उनीसित सापट माग्नमा आपत्ति के छ त सित्तै खानु होइन चाँडै तिरौला मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढ़िया लाग्यो पुनारायणले भने हुन्छ सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो भरे भोलि भने पर्खने बेला पनि त छैन अहिले तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो हर्षनारायणले भने एकछिन फेरि चुप लागे अनि मन गौर गरिसकेपछि शिवनारायणले भने के लाग्यो त हुन्छ
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
3: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पगाउन सकिन्छ
4: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 98171656
6: साईली आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
6: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
7: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
7: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
4: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास
9: दुलेगौड़ा पर्बु बैंक भन्दा 50 मीटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373710 र 9261553507।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक। तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्की बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800558537 र 9800665159। 30 का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
3: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार।
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
3: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
3: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
3: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850609337
3: सुरेन्द्र श्रेष्ठ 9850636136
1: रविन्द्र राज पौडेल 9850662888।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9850688302 र 9840683002।
6: फुकै खाए साह्रै मिठो पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
7: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9701107090।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9805603420, 9801454674 र 9804603420।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

0: नमस्कार, राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीपछि अस्थायी बसाईलाई सकेसम्म छोटो बनाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भएको छ। नागरिकको छातीमा परेको थियो असीम पीड़ा, रित्तोपन र आघातलाई सरकारले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै उहाँले एक्लो नठान्न आग्रह गर्नुभएको हो। उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, आफूलाई एक्लो नठान्नुहोला, जीवनको यो कठिन मोड़मा हजुरहरूलाई कहिले अल्पत्र छार्ने छैनौ, हजुरहरूसँग यो राज्य छ, यो सरकार छ। उहाँले थप्नु भएको छ, बोटेकोशीको बाढ़ीले तपाईहरूको ओत र जाय जे थाहा बगाएको छ, तर हजुरहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बनाउन सकेको छैन। हजुरहरू देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ, कृपया मन दौरो बनाइदिनुहोस् र हामीलाई परिवारका सदस्य मानेर सल्लाह र मार्ग निर्देशन गर्नुहोस्। उहाँले आफन्त हराएर अथाह पीड़ामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक भएको बताउनु भएको छ। भुटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले 1 जनाको घरबाट र 1 जनाको जल विद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 सत्य बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4 तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवित उद्धार गरेको हो। इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 MW माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनाको अडिट 4 सुरुङबाट 1 जना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवित उद्धार गरिएको थियो। भुटेकोशी बाढ़ीपछि फेला परेका 1354 मध्ये 1030 शव सुरक्षित रूपमा माटो मुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर मुनि तथा माथि राखिएको छ। त्यस्तै सब व्यवस्थापन गरिएको ठाउँको डीपीएस लोकेसन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। भुटेकोशी बाढ़ी पहिरोबाट प्रभावित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा पत्रिकाको उद्धारमा खटिनुभएका तनहु क्षेत्र नम्बर 2 का सांसद श्रीराम नेउपानेले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउनु भएको छ। पार्टीले प्रभावित क्षेत्रबाट फिर्ता बोलाएपछि नेउपानेले निर्णय पुनर्विचार नभए सांसद पदबाट समेत राजीनामा दिने चेतावनी दिनुभएको हो। ऊर्जा तथा सुरुङ निर्माण क्षेत्रमा अनुभव रहेका नेउपानेले आफू राज्यबाट कुनै अतिरिक्त सुविधा नलिई उद्धारमा खटिएको बताउनु भएको छ। नेउपानेसँगै सांसद तथा इन्जिनियर सागर ढकालले पनि उद्धारमा सक्रिय हुनुहुन्थ्यो। उहाँहरूको प्रयासमा शुक्रबार त्रिशुली 3A सुरुङबाट 2 जनाको जीवित उद्धार गर्नुका साथै 1 जनाको शव निकालिएको थियो। भुटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11 अर्ब 5 करोड़ 96 56,26,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भोटेकोसी बाढ़ीको विपदमा सघाउँदै चीन सरकारको तर्फबाट पठाइएको बेली ब्रिज सहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। चीनको सिजाङ सोएत क्षेत्र तिब्बतबाट पठाइएको बेली ब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्से स्थित रिजी बन्दरगाहमा नेपाल हस्तान्तरण गरिएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। साझा हिमाल साझा नदी सुख दुःखमा एकताबद्ध नेपालको सहयोगार्थ सिङजाङको तत्परता सन्देश सहित उक्त सामग्री हस्तान्तरण भएको शुक्रबार राति दिएको सहायता सामग्रीले यस विपदको समयमा दुई देशका जनता बीचको एकबद्धता र आपसी सद्भावको हार्दिक भावनालाई उजागर गर्ने दूतावासले औल्याएको छ। सहायता सामग्रीमा विशेष गरी बेली ब्रिजको विभिन्न भागमध्ये बेली प्यानल सुदृढ सस्पेन्सन रड सपोर्ट फ्रेम ब्रिज डेकिङ र आई बीम लगायतका विशेष उपकरणहरू समावेश रहेको छ, जसले विपद प्रभावित क्षेत्रमा दुईवटा बेली ब्रिज चलान गर्न पर्याप्त हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सड़क खण्डको कृष्णभीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूको नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्न सक्ने बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बाढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनु भएको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालो पत्र नगरी ग्राभेल गरेर द्विपक्षीय गाड़ी सञ्चालन गरिने मन्त्री परिषद बैठकले भोटेकोसीको बाढ़ीमा ज्यान गुमाएकाहरूको 13 दिनको पुण्यतिथिका लागि पुण्यतिथिका दिन 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढ़ीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता खाजा खर्च तथा घाइतेमा निशुल्क औषधि उपचार गर्ने र मृत्यु भएमा निजका परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। यसै गरी सरकारले भदौ 23 गते जेएनजी शहीद दिवसका दिन सार्वजनिकता दिने निर्णय समेत गरेको छ। मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट भोटेको सिबारी प्रभावित परिवारका लागि उपलब्ध गराएको हो। पोखराको फेवतालमा काइकिङ गर्ने क्रममा डुबेका उदयपुर घर भएका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। उनलाई सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। फेवतालको तालबराही मन्दिर पछाडि घुमाएका तामाङ काइकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा विपद उद्धार टोलीको चाकोरा बस्तीको उद्धार सामग्री सहित खोज तलासका लागि खटिएको थियो। खोजतलासका क्रममा दिउँसो 2:50 बजे तालको अन्दाजी 30 फिट गहिराईबाट गोताखोर टोलीले आयुष तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेका थिए। उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो 2:55 बजे गण्डकी मेडिकल कलेजमा पठाएकोमा 5:35 बजे चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभएको छ। अवस्था नै खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट सधैँको लागि सकिएको छ। भोलि बिहान थप समाचारको साथ हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850607268।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जगी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।

0: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौंडा, बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
5: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 21 गते आइतबार, नेपाल सम्बद 1146 भाद्र कृष्ण पक्षको दशमी तिथि, सन् 2026 सेप्टेम्बर 6 तारीक। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। भोटेकोशी बाढ़ीको 11 दिनमा हिजो दुईजनाको जीवितै उद्धार, अहिलेसम्म 1344 जनाको शव भेटियो, 5000 जना भन्दा धेरै बेपत्ता। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत दिइने, तनहुमा मात्रै हालसम्म 38 जनाको शव फेला, खोजी तथा उद्धार कार्य 11 दिनसम्म पनि निरन्तर जारी। बाढ़ी र पहिरोबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। रसुवा सहित प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार जारी, 3997 जनाको हवाई उद्धार। मुलुकको राजनीति, कर्मचारी तन्त्र र राज्यका विभिन्न निकायहरू अन्यलपूर्ण अवस्थामा रहेको नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा धेरै संकलन, बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी। मानव बीज विखन मुक्त समाजका लागि 3 वटै तहको सरकार बीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढ़ी प्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र स्थापना। मोस्ताङको टुकुचेमा काली गण्डकीले कटान गरेपछि गाउँ पहिरोको उच्च जोखिममा, बाढ़ी प्रभावित क्षेत्रमा राहत पुर्याउन चुनिया ड्रोनको प्रयोग। भोटेकोशी बाढ़ी पछाडि फेला परेका 1344 मध्ये 1030 जनाको शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन, सरकारलाई खोज र उद्धारमा सघाउन 27 अमेरिकी सांसदले लेखे विदेश मन्त्री रूबियोलाई पत्र। 36 लाख डलर भन्दा बढ़ीको मानवीय सहयोग गरिसकेको विदेश मन्त्रालयको प्रस्तुति। कायाकिङ गर्ने क्रममा फेवातालमा डुबेका युवाको 30 फिट गहिराईबाट हिजो उद्धार, अवस्था चिन्ताजनक। जय नेपाल पार्टीद्वारा महिला संगठन गठन, त्यसको नेतृत्व चम्पा अधिकारीले गर्ने। सुरुङबाट उद्धार गरिएका तीनजनाको आईसीयूमा उपचार चल्दै चण्डिकाको अवस्था सेमी क्रिटिकल रहेको चिकित्सकहरूको भनाई। सुरुङभित्र उद्धार र खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विजरल्याण्डबाट नेपाललाई विशेष प्रकारको आधुनिक ड्रोन उपलब्ध। नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा रहेको ताँती नदीमा एक्रोब्रिज निर्माण तीव्रताका साथ बनाउँदै भोटेकोशी बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युतमा पूर्ण रूपमा क्षति पुगेको प्रारम्भिक निष्कर्ष। कास्कीको माछापुस्रे गाउँपालिका वडा नम्बर 1 सादलमा निर्माणाधीन सुपर सिटी जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा 2 कामदारको कुदिएर मृत्यु। अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझै सस्तो रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहको दावी। लागू औषध खाएको पुष्टि भएपछि एयर इण्डियाद्वारा फुकेट दिल्ली उडानका पाइलट बर्खास्त। मनासले हिमालय आरोहण गर्न 348 जनाले लिए अनुमति, 15 करोड़ राजस्व संकलन हुने। नेपाल विद्युत प्राधिकरणका बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया शुरू, परिवारलाई रगतको नमूना उपलब्ध गराउन अनुरोध। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा घुम्ती रक्तदान कार्यक्रमको 50 श्रृंखला सम्पन्न, 1000 पिन्स रगत संकलन। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई 25 लाख दिइने, ऋण मिनाहार र निशुल्क शिक्षाको समेत व्यवस्था हुने। नेपाली सेनाको 10 सदस्यीय टोली लण्डनमा क्याम्ब्रियन गस्तीय अभ्यासमा सहभागी हुने। नेपाल तमुधी विद्यार्थी सोच्दी तनहुमा सन्दीप गुरूङको अध्यक्षतामा 25 सदस्यीय नयाँ कार्य समिति चयन। बाढ़ी प्रभावितका लागि शुक्ला गण्डकी युवा क्लबले संकलन गरेको राहत सामग्री सहित वितरणका लागि क्लबका पदाधिकारीहरू रसुवा प्रस्थान। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो। कास्कीमा सड़क खन्ने क्रममा पहिरो खस्दा 2 कामदारको मृत्यु। उद्धार कार्यमा राज्य र सरकार अझै जिम्मेवार बन्नुपर्ने, नेकपाका संयोजक प्रचण्डको भनाई। बागमतीमा आशा लामा सहित 5 राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, व्हिप उल्लंघन गरेको आरोप। नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने, नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई। त्रिशुली एकको सुरुङबाट चिनिय नागरिकको हिजो जीवितै उद्धार। बाढ़ीले पुरेको घरबाट बचाउ बचाउ भनेपछि वृद्धको 45 मिनटपछि उद्धार सम्भव। ट्रम्प समर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा। रूस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास जारी। तीन दिन युक्रेनमा आक्रमण नगर्न पुटिनको आदेश। अमेरिकी वार्ताकारहरू बीचको वार्ताको परिणाम पर्खन आग्रह। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली बम विस्फोट, 10 ज्यान गयो। सिरियामा बारूदी सुरुङको जोखिम कायमै, बालबालिकाहरू बढ़ी प्रभावित। युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, 32 अरब डलर भन्दा बढ़ी अपुग हुने दावी। खरगर टापुको क्षेत्रमा विस्फोट गराएको ईरानी मीडियाहरूको दावी। लाइबेरियामा खोप अनुसन्धानको लागि चिम्पाङजिङको स्वास्थ्य परीक्षण जाँच सम्पन्न। र नेपाल भलिबल लीग एनभीएलमा मधेसको लगातार दोस्रो हार, काठमाडौँ रेड्सको विजय शुरूआत। अवस्थै नै खबरहरू सँगसँगै आजका लागि धोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
7: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
9: कहाँ जाने?
10: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयम चिसापानी, अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461688 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
16: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँसै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
16: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
18: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
19: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
20: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
20: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
21: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
21: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
19: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
21: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
22: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
23: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
24: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
22: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
21: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
24: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
23: र रामचन्द्र महत 9461616878।
25: फुटै खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
26: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साफ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झट।

0: भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
2: अन्तर्मनको आवाज।
3: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 21 गते आइतबार भाद्र कृष्ण पक्षको आज दशमी तिथि सन् 2026 सेप्टेम्बर 6 तारीक। श्रोताबृन्द, यस कार्यक्रमको प्रायोजक जय शिव सुन चाँदी पसल दोलीगौंडा स्थित बन्के बचोकबाट केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन्दर चाँदीको आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। मेष राशि, सामाजिक क्षेत्रमा हात अगाडि बढ्नेछ। आँटेर ताकेको कामहरू पूरा हुनेछन्। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। प्रेम प्रसंगका लागि समय श्रेष्ठ रहेको छ। शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट आज राम्रै फाइदा हुन सक्ने योग देखिन्छ। शुभ समाचार प्राप्त हुनेछ। रमणीय र सुखद यात्राको योग रहेको छ। बन्द व्यापार र पेशा व्यवसायको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामलामा सफलता मिल्नेछ भने डरको सीमा तोडेर नाफा गर्न अगाडि सर्ने योग रहेको छ। मिथुन राशि, आहार र विहारमा सावधानी अपनाउनु पर्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्नेछ। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा भने साथ सहयोग मिल्ने र मन प्रसन्न रहन सक्ने संकेत देखिन्छ। स्थान परिवर्तनको विशेष योग देखिन्छ। दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुन सक्ला। दान पुण्यका कार्यमा सहभागी भइनेछ भने बाटो आफै बन्नेछन् र आँट पनि बढ़ेर जानेछ। सिंह राशि, लामो समयदेखि रोकिएको कामको गाँठो फुक्न सक्ने योग देखिन्छ। आफन्त र परिवारजनबाट विशेष लाभ होला। बन्द व्यापार र साझेदारबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रूचि जाग्नुका साथै रमणीय क्षेत्रमा घुमफिरको योग रहेको छ। कन्या राशि, लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। पराक्रम बढ़नुका साथै धनलाभको समेत योग छ। सामाजिक कार्यमा रूचि जाग्नुका साथै यात्रा पनि हुन सक्ने देखिन्छ। तुला राशि।

दिन त्यति राम्रो देखिदैन, पढ़ाई लेखाईमा पनि ध्यान दिन नसकिएला, दबाव र तनाव बढेको महसुस हुनेछ, प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ, सद्विचारले अभिप्रेरित उनीहरूलाई विस्तारै लाभ मिल्न सक्ने संकेत देखिएको छ। वृश्चिक राशि, नयाँ सम्बन्ध जोडिन सक्छ, मन मिल्ने साथीको सहयोग प्राप्त हुनेछ, क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ, शुभ चिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। व्यापार र व्यवसायमा घाटा हुन सक्ने भएकाले सचेत भएर मात्रै व्यापार व्यवसाय गर्नुहोला। धनुराशि, जोस जाँगर र हिम्मत बढ्नेछ, धार्मिक राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ, शेयर बजारमा गरेको लगानीले मात्रै राम्रै प्रतिफल दिलाउनेछ, स्थिर सोच र शान्ति सफलताको कडी भन्ने कुरा नबिर्सनुहोला। मकर राशि, कहीँ कतैबाट कुनै उपहार प्राप्त हुनेछ, प्रेम र मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ, वाहन र भूमिबाट लाभ रहनेछ भने भावनामा शक्ति हुनेछ अनि सन्तुलन चमत्कार गर्नेछ भन्ने मनमा लिएर अगाडि बढ्नुहोला। कुम्भ राशि, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि आहत पार्न नसकिएला, सहकर्मीहरूले विरोध गर्न सक्नेछन्, परिवारभित्र मनमुटाव बढ्ने संकेत छ, पूँजी बजारमा नोक्सानी हुन सक्छ, आँटेको काममा ढिला सुस्ती हुन सक्ने योग देखिएको छ। अन्त्यमा मीन राशि, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएका काम समेत सम्पादन हुन सक्छ, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ, धार्मिक कार्यमा सहभागी भइनेछ, प्रेमीको सहयोग रहनेछ भने साँझमा भने झन्झटिलो कार्यमा समय खेर जान सक्ने देखिन्छ।

आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामी प्रसारण गर्दै आइरहेका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाउन सक्नुहुनेछ। त्यसका लागि फोन नम्बर 065414100 फोन गरेर वा हाम्रो इमेल अथवा सामाजिक सञ्जालमा पनि पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो धोर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।